0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरीदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580 81244।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
3: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 822।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
10: एक्सट्रीम इनर्जी ड्रिंक,
11: टाइम चेक, अहिले ठीक 6 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: आज 2083 साल असोज 17 गते शनिबार, अक्टोबर 2 तारिक सन् 2026 अक्टोबर

0: साझा खबरमा प्रमुख खबरका शीर्षक
1: अध्ययन गर्ने
0: काङ्ग्रेस महाधिवेशनमा इतिहासमै धेरै प्रतिनिधि सहभागी हुँदै भोलि उद्घाटन भोटे कोशीले
1: चिनिया राजदूतले कोरोला नाकाको अनुगमन गर्ने सेजबाट 4.5 अर्बको निर्यात
0: खेती च्यामा नवीकरणीय ऊर्जा महँगिँदै युक्रेनमा रुसको आक्रमणबाट 2 पुलमा क्षति भएपछि यातायात बन्द
1: टोली कोलकातामा आइसिसी पुरुष एक दिवसीय क्वालिफायर खेल दक्षिण अफ्रिका र नामिबियाले

0: ती रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिसमा शुक्रबार राति 12 बजेबाट लागू हुने गरी अन्न सहित जनसरकारका विषयमा गम्भीर भूमिका खेलेको समेत बताउनु भयो। बर्खी अधिवेशनले संसदले आर्थिक विधेयक 20 विधेयक विभिन्न समितिमा छलफलकै सिलसिलामा रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिसमा शुक्रबार राति 12:68 बैठकहरू बसेका थिए। 62 दिन संसद चलेको छ भने 277 घण्टा 30 मिनटको संसदीय समय व्यतीत भएको अधिवेशनमा संघीय संसदका दुवै सदनको संयुक्त बैठक समेत गरी कानून निर्माण र नीतिगत बहसमा केन्द्रित रहेको सभामुखले बताउनु भएको छ। यसैबीच कानून निर्माणको दृष्टिकोणले संसदको यो अधिवेशन कस्तो मान्न सकिन्छ? सिआइएनसँग कुराकानी गर्दै संविधान डाक्टर विपिन अधिकारीले भन्नुभयो,
1: यद्यपि समितिका कतिपय बैठकहरू बदनाम पनि भए, अब कतिपय कुरामा आलो काँचो किसिमले प्रस्तुत हुँदाखेरि सत्ता पक्ष र प्रतिपक्ष दुइटैलाई पहिली भएको छ। जुन संसदको चाहिँ स्पिकरको हाम्रो सभामुखको उहाँले चाहिँ नेतृत्व गर्ने जुन कार्यव्यवस्था समिति छ त्यसलाई प्रभावकारी बनाउनु पर्यो। ठुला नेताहरू सब एक ठाउँमा बसेर कसरी प्रजातन्त्रको मर्यादा जोगाउने, यहाँ त को जित्ने को हाल्ने भन्ने कुरो त पुरानो भइसक्यो। हेर्नुहोस्, यहाँ त डेमोक्रेसी चाहिन्छ र यदि डेमोक्रेसीको प्रतिनिधित्वको यदि स्तर यही नै हो भने किन चाहियो डेमोक्रेसी भन्ने पट्टि मान्छे गइसक्यो। अब यो खेलाती गरेर हुँदैन, अलिकति जिम्मेवार बन्नुपर्ने अवस्था चाहिँ सबै पक्षको छ।
0: यसैबीच गत फागुनमा सम्पन्न निर्वाचनमा भर्ना भएका निर्वाचन प्रहरीका लागि भएको कपडा खरिदका विषयमा संसदको सार्वजनिक लेखा समितिले अधीन उपसमिति गठन गरेको छ। राजसपा सांसद मनिष शाहको संयोजकत्वमा हिजो उपसमिति गठन भएको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन, थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुसबु ओली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य रहनु भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचन प्रयोजनका लागि खरिद गरेको कपडाको प्रसङ्गमा संसदीय समितिमा कुरा उठेको थियो। निर्वाचनका लागि नेपाल प्रहरीले 133,980 तथा सशस्त्र प्रहरीले 15,000 निर्वाचन प्रहरी भर्ना गरेका थिए। उनीहरूलाई पोसाक खरिदका लागि नगद नै दिएको थियो। प्रत्यक्ष रूपमा खरिदमा प्रहरी देखिएको छैन, तर प्रहरी जिल्ला अनुसार ठेकेदारलाई तोकेर सहजीकरण गरी लाभ लिएको आरोप संसदीय समितिमा लगाइएको छ। समितिलाई 2 महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनुपर्ने भनिएको छ।
2: यसैबीच बिजनेस अभावका बीच पनि राष्ट्रिय सभाको 21 अधिवेशनमा 3 विधेयक, 4 अध्यादेश र अध्यादेशलाई प्रतिस्थापन गर्ने 6 विधेयक भने पारित भएका छन्। अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र शुक्रबारको हिजोको बैठकमा वाचन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशनमा बिजनेस अभावका कारण नियमित बैठक सञ्चालन गर्न नसकिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, 21 अधिवेशन बजेट अधिवेशन भए पनि सरकारबाट प्राप्त विधेयक लगायतका अन्य बिजनेस समयमै काम पूरा गरे पनि बेला बेलामा बिजनेसको अभाव नियमित बैठक बस्न नसकेको पनि उहाँले सुनाउनु भयो। राष्ट्रिय सभाले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081, संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 र आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक 2083 पारित गरी प्रतिनिधि सभामा पठाएको छ। आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक अधिवेशन अन्त्य हुने दिन मात्रै पारित भयो। राष्ट्रिय सभामा अब कुनै पनि विधेयक विचाराधीन छैनन्। प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सभाले सहमति प्रदान गरेको छ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बजेटमा आश्रित 3 विधेयक यसै अधिवेशनबाट पारित भएका छन्।
0: काङ्ग्रेसको 15 महाधिवेशनमा अहिलेसम्मकै धेरै अर्थात 7,700 प्रतिनिधि सहभागी हुँदैछन्। संविधान र पार्टी विधान अनुसार 33% न्यूनतम महिला प्रतिनिधि सुनिश्चित गरिएको छ भने यसबाहेक खुलासहित अन्य क्षेत्रबाट पनि प्रतिनिधित्व हुने भएकाले महिलाको अझै बढ्न संख्या बढ्न सक्ने काङ्ग्रेसले जनाएको छ। महाधिवेशन काठमाडौँको खुला मञ्चमा आज भोलिदेखि सुरु हुँदैछ। काङ्ग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सबैतिरबाट प्रतिनिधि चयन भइसकेका छन्। सभापतिले 75 जना प्रतिनिधि मनोनित गर्न सक्ने संवैधानिक व्यवस्था गरिएको छ। असोज 18 अर्थात् भोलि उद्घाटन हुनेछ। 19 र 20 पार्टीको विधान र राजनैतिक प्रतिवेदनमा केन्द्रित छलफल सत्र चलाउने र 21 र 22 असोजमा निर्वाचन प्रक्रिया आरम्भ गर्ने समेत काङ्ग्रेसले बताएको छ। काङ्ग्रेसको अधिवेशन भोलि सुरु हुने भएपछि महाधिवेशनमा 7700 प्रतिनिधि र 240 सदस्यीय केन्द्रीय कार्य समिति प्रस्ताव गरी खाका तयार गरिएको छ। खुला काठमाडौँको खुला मञ्चमा काङ्ग्रेसको 15 महाधिवेशनका लागि मञ्च लगायतका पूर्वाधारको तयारी भइरहेको समेत पार्टीले बताएको छ। देश विपद र जनता शोकमग्न रहेको अवस्थामा सादगीपूर्ण महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता चालिसेले बताउनु भएको छ।

0: विकास संयोजक महामन्त्री प्रदीप पौडेलजी हुनुहुन्छ र त्यसमा अन्य साथीहरू सदस्य साथीहरू पनि हुनुहुन्छ। उहाँहरूले छलफल गर्ने क्रम सुझाव लिने क्रम जारी राख्नु भएको छ।
1: सरकारले दशैं तिहार छठ लगायतका चाड पर्वमा हुने कालोबजारी र मूल्य वृद्धि नियन्त्रण गर्दै बजार अनुगमनलाई तीव्रता बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज हरियालले सिंहदरबारमा हिजो आयोजना गरिएको नियमित मीडिया ब्रिफिङमा बोल्दै यसबारेमा जानकारी दिनुभयो। प्रवक्ता हरियालले चाड पर्वको मौका छोपेर कालोबजारी र मूल्य वृद्धि गर्ने प्रवृत्ति भएकाले अनुगमन गरेर नियन्त्रण गरिने जानकारी दिनुभयो। उहाँले मनसुनका कारण सडक अवरुद्ध हुन नदिन तथा अत्यावश्यक सार्वजनिक सेवाहरू सहज रूपमा सञ्चालन गर्न निर्देशन दिइएको पनि बताउनुभयो। चाड पर्वको समयमा मल अभाव भएको र सवारी चालक अनुमति पत्र नपाएको जस्ता गुनासो हेलो सरकारमा समेत बढी आएको उहाँको भनाइ छ। गत भदौ 1 गतेदेखि हालसम्म 17,334 गुनासो प्राप्त भएकोमा 5,837 फर्स्युट र 7,858 पूर्ण रूपमा समाधान भइसकेको पनि उहाँको दावी छ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कुल 16,28,33,34,122 रुपियाँ जम्मा भएको पनि प्रवक्ता अर्यालले बताउनुभयो। उहाँले भोटेकोशी त्रिशुली हिमबाढीबाट पीडितलाई मानसिक परामर्श दिनुपर्ने अवस्था देखिएको पनि उल्लेख गर्नुभयो। यसैबीच दशैं नजिकै गर्दा घर फर्किने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी अन्तिम चरणमा पुगेको सरोकारवाला निकायले बताएका छन्। भारी पहिरोका कारण केही राजमार्ग अझै पूर्ण रूपमा सहज नभएकाले सडकको अवस्था र मौसमको मूल्याङ्कनपछि बुकिङ खुला गरिने भएको हो। यातायात व्यवसायी र सरकारी निकायबीचको छलफलपछि अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले सिआइएनसँग बताउनुभयो।
2: चलिरहेका छन्, ती अनलाइनबाट पनि यात्रुले प्रशस्त सेवा लिन सक्नु। तर एउटा के उठिरहेको कुरा के छ भने अनलाइन टिकटिङबाट चाहिँ भाडा महँगो भयो, महँगो लिने गरेको छ के विभिन्न बहानामा भन्ने कुरा पनि आएको छ। त्यो बिल्कुल मात्रामा हुनुहुँदैन र चाहिँ त्यो चाहिँ अनलाइनहरूबाट काटिएको टिकट एकदम सरकारले तोकेको रेट जे रेट छ त्यो रेटमा काटिनुपर्छ भन्ने कुराको मान्यता पनि हो र त्यहाँ कतै बेसी लिएर फेरि या त व्यवसायले बेसी भाडा दिए भन्ने कुरा चाहिँ बाहिर आउनु हुँदैन। सरकारले सबै ठाउँमा चाहे अनलाइन होस् चाहे हातबाट टिकट काटिएको होस् यी सबै कुरालाई नै राज्यले तोकेको भाडा अनुसार टिकट काट्नु पर्छ भन्ने क्लियर मान्यता छ र कहीँ कतैबाट पनि यस्तो चाहिँ बेसी लिने कुराको कुराहरू नआओस् र अनलाइनलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ।
1: यसपटक अग्रिम टिकट बुकिङमा अनलाइन प्रणालीलाई प्राथमिकता दिने तयारी छ। गत वर्ष करिब 12,00,000 यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको अनुमान थियो। यस वर्ष बाढी पहिरोका कारण केही कमी आए पनि 10,00,000 बढी यात्रु बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासङ्घले गरेको छ।
3: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढीपछि सडक र पूर्वाधारमा सुधार गर्नुपर्ने कुरा
4: अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामीले रिस्क जोन नै भनेर अब त्योभन्दा केही परका घरहरूलाई हामीले यल्लो जोनसम्म गर्न सकिने हुनसक्छ। तर अब अहिले यति मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन, यसलाई अध्ययनै गरेर भन्नुपर्छ किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि।
1: भोटेकोशीले तहस नहस बनाएको सडक सञ्जाल पुनर्निर्माणमा बेली ब्रिजको अभाव, गल्छी बेत्रावती सडक भने सञ्चालनमा चिनिया राजदूतले कोरला नाकाको अनुगमन गर्ने, सेजबाट 4.5 अर्बको निर्यात लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी।

0: पूर्वश्री आईबीएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आईबीएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
0: थप जानकारीका लागि शुभश्री आईबीएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 9861416199।
3: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।

0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर, 42 करोड सम्पत्ति जफत हुने, सोही बराबर बिगो तिर्नुपर्ने शीर्षकमा खबर प्रकाशित छ। छानबिनका क्रममा सिङ्गापुरको युनाइटेड ओभरसिज बैङ्कमा भेटिएको पौडेलको 25 करोड 23 लाख रुपियाँ बराबरको विदेशी मुद्रा जफत गर्ने फैसला भएको छ। भोटिकोसीले तहस नहस पारेको सडक सञ्जाल पुननिर्माणमा बेली ब्रिज अभाव, करिब 60 बेली ब्रिज आवश्यक पर्ने अनुमान शीर्षकमा मिलन विश्वकर्माले लेख्नुभएको खबर प्रकाशित छ। गत 10 भदौमा गएको भोटिकोसी त्रिशुली नदीमा विनाशकारी बाढीले ध्वस्त बनाएको सडक सञ्जाल पुनर्स्थापना गर्न बेली ब्रिज अभाव देखिएको छ। त्यस्तै भित्री पृष्ठमा स्थानीय राजसपा केन्द्रीय समिति बैठक आज, स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट समिति गठनदेखि नेतालाई पालिका स्तरसम्म खटाउने सम्मका एजेन्डा शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा रासायनिक मलमा वर्षेनी बढ्दै अनुदान तर किसानलाई पाउन सधैँ सकस शीर्षकको अर्को खबर अजित अधिकारीले लेख्नु भएको छ। 2082-83 5,38,000 टन मल आयात तर किसानले मल बिनै सके रोपाई, धान गोडमेल गर्न पनि समस्या भएको खबरमा उल्लेख छ। त्यस्तै पर्साका शाहले जिते 10 लाख शीर्षकको अर्को खबर प्रकाशित छ। असोज 1 गते र 15 सम्मको करदाता उपहार कार्यक्रम मार्फत पर्साका लालबहादुर शाह कानुले 10 लाख रुपियाँ जित्नु भएको छ। चुडिएको दोधारा झोलुङ्गी पुल अध्ययन गर्दै प्राविधिक टोली शीर्षकमा मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको खबर प्रकाशित छ भने सरकारलाई उद्योग वाणिज्य महासङ्घको सुझाव, कानुनले दिएको सुविधा निर्वाध प्रयोग गर्न पाउनुपर्ने वातावरण बना शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा गल्छी बेत्रावती सडक यातायात सञ्जाल सञ्चालन शीर्षकको खबर प्रकाशित छ। चीनसँगको मुख्य व्यापार नाका रसुवागढी जोड्ने यो सडक खण्ड दशैंको मुखमा खुल्दा स्थानीय बासिन्दा तथा व्यापारीहरूले ठूलो राहतको महसुस गरेका छन्। त्यस्तै भित्रपृष्ठमा खेती बगाएपछि राहतको आश शीर्षकमा खबर प्रकाशित छ। खेतमा लगाएको धानबाली बाढीले बगाएपछि पाल्पाका किसान चिन्तित बनेका छन्। जिल्लाको तिनाउ, माथागढी, बनासकाली, तानसिन, पूर्व खोला लगायतका किसानले लगाएको धानबाली असोज 2 साता आएको बाढीले बगाएपछि उनीहरू चिन्तित बनेका हुन्। त्यस्तै भित्रपृष्ठमा सेजमा 4.5 अर्बको निर्यात शीर्षकको खबर प्रकाशित छ भने 692 लिए आरोहण अनुमति शीर्षकको खबर प्रकाशित छ। सन् 2026 शरद ऋतुमा हिमाल आरोहणका लागि नेपालसहित 69 देशका 692 आरोहले अनुमति लिएका छन्।
0: नागरिक दैनिकको भित्रीपन्नामा वीरको आकस्मिक कक्षमा 1 बेड 1 बिरामी शीर्षकमा पवित्रा सुनारले लेख्नुभएको खबर छ। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्स वीर अस्पतालको आकस्मिक कक्षमा पुग्दा अहिले पहिलेको भन्दा भिन्न दृश्य देख्न सकिन्छ। न भिड छ, न एउटै शैयामा 2-3 जना बिरामी, त्यहाँ 1 जना बिरामी र आवश्यक चिकित्सक मात्र देखिन्छन्। अस्पतालले 1 महिनादेखि आकस्मिक कक्षमा 1 शैयामा 1 जना मात्र बिरामी राख्ने व्यवस्था मिलाएपछि उपचारका लागि पुग्ने बिरामीले शान्त वातावरणमा उपचार पाउन थालेको खबरमा उल्लेख छ। पूर्वाधारमा सिंचाई गाभिने शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। सुनिल लम्सालले नेतृत्व गरेको पूर्वाधार विकास मन्त्रालयलाई अझै शक्तिशाली बनाउन लागि छ। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले यस्तो तयारी थालेको हो। साबिकका 3 विकासे र ठूला बजेट भएका मन्त्रालय मिलाएर पूर्वाधार विकास मन्त्रालय बनाइएको थियो। पूर्वाधारमा अब सिंचाई पनि जोड्न लागि हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट सिंचाई झिकेर पूर्वाधारमा थप्न लगाउन लागि उल्लेख गरिएको छ। अर्को खबर रहेको छ किचोलो बीच काङ्ग्रेस महाधिवेशन गठनदेखि नै श्रृङ्खलाबद्ध विवाद शीर्षकमा अर्को खबर छापिएको छ भने कान्तिपुर दैनिकमा पदाधिकारीको संख्या बढाउँदै काङ्ग्रेस शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको छ। पहिले 14 पदाधिकारी रहेकोमा विशेष महाधिवेशनले 3 पदाधिकारी थपेको थियो। फेरि उपसभापति र सहमहामन्त्री थप्ने गरी विधान संशोधनको तयारी भइरहेको उल्लेख छ। बाढीले खोसेको बालापन शीर्षकमा आर्या चन्द र सजना बरालले नुवाकोटबाट लेख्नुभएको खबर छ। धेरै बालबालिकाले आमा बुवा भाइ बहिनी हजुरबुबा हजुरआमा गुमाएका छन्। उनीहरूको रिक्तता अब कसरी पुरा होला? विभिन्न स्थानमा होल्डिङ सेन्टर, गुम्बा र आफन्त कहाँ आश्रय लिइरहेका बालबालिकालाई थाहा छैन। पढाइलाई निरन्तरता दिँदै भविष्य कसरी तयार गर्ने भन्ने पनि अन्यल देखिएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा निजामतीमा छटके प्रवेश, सिधै सचिव नियुक्ति गर्ने तयारीले तरङ्ग शीर्षकमा सुरेन्द्र काफले लेख्नुहुन्छ। सरकारले संसदमा दर्ता गराएको सङ्घीय निजामती सेवा विधेयकमा विशिष्ट प्रकृतिका कार्यकारी तथा प्राविधिक पदमा सिधै करारमा सचिवसम्म नियुक्ति गर्न सकिने व्यवस्था गरेपछि सार्वजनिक प्रशासनमा तरङ्ग पैदा भएको हो। विज्ञहरूले छटके प्रवेशले निजामती प्रशासन बिथुलिन सक्ने आशंका व्यक्त गरेको उल्लेख गरिएको छ। काङ्ग्रेस महाधिवेशनमा शीर्ष नेता एउटै मञ्चमा शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छ भने लालपूर्जा छ, अभिलेख छैन, 26 वर्ष पुग्दा समेत मुक्त कमियाका समस्या उस्तै शीर्षकमा जे पाण्डेले नेपालगञ्जबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा भने प्रोत्साहन भत्ता रोकिएपछि कर्णालीका चिकित्सक आन्दोलनमा उत्रिएको बारेमा विष्णुप्रसाद न्युपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको छ। कर्णाली प्रदेश सरकारले छात्रवृत्ति करारमा कार्यरत चिकित्सकलाई दिँदै आएको प्रोत्साहन भत्ता चालु आर्थिक वर्षदेखि रोक्ने निर्णय गरेपछि प्रदेशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका हुन्।
1: साझा खबरमा अब विदेशका खबर। विश्व बजारमा ईन्धन आपूर्तिमा दबाव बढेसँगै 7 राष्ट्रका प्रमुखहरूबीच छलफल भएको छ। विश्व बजारमा डिजेलको मूल्य आकाशिएको छ। बेलायतमा डिजेलको मूल्य पहिलो पटक प्रति लिटर 2 पाउन्ड पुगेको छ। पश्चिम एसियामा जारी युद्ध, स्ट्रेट अफ हर्मुज हुँदै तेल हुने निर्यात आपूर्तिमा अवरोध र अमेरिकाले डिजेल निर्यातमा प्रतिबन्ध लगाउन सक्ने सङ्केतका बीचमा G7 का नेताहरूले डिजेलको मूल्य घटाउन समन्वयात्मक कदम चाल्न सहमत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। दक्षिणी पूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको प्रयोग हटाउने क्रममा ऊर्जा मूल्य बढ्नु र जीवनयापन महँगिनु मानिसहरूको सबैभन्दा ठूलो चिन्ताको विषय बनेको एक सर्वेक्षणले देखाएको छ। सिङ्गापुर स्थित एक संस्थाले गरेको अध्ययनमा 2026 जलवायु दृष्टिकोण सर्वेक्षण प्रतिवेदन अनुसार 44.6% उत्तरदाताले ऊर्जा मूल्य र जीवनयापन खर्च बढ्नुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेका छन्। र रुसी ड्रोन आक्रमणपछि युक्रेनको राजधानी केभका निप्रो नदी लगायतका 2 प्रमुख पुलमा यातायात प्रभावित भएको छ। दक्षिणी पुल दुवै दिशामा पूर्ण रूपमा बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भारतले आज 5 पटकको विश्व विजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्दैछ। भारत र ब्राजिल बीचको खेल कोलकाता स्थित विवेकानन्द युवा भारती क्रीडाङ्गणमा हुनेछ। यो सिनियर पुरुष अन्तर्राष्ट्रिय फुटबलमा भारत र ब्राजिल बीचको पहिलो भेट हो। खेलका लागि ब्राजिलको टोली कोलकाता पुगिसकेको छ। आइसिसी पुरुष एकदिवसीय विश्वकप 2027 अन्तिम छनौटका लागि हुने 10 टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन्। प्रतियोगिता फेब्रुअरी 26 मार्च 21 सञ्चालन हुनेछ। विश्वकपको मुख्य प्रतियोगिताका लागि दक्षिण अफ्रिका र जिम्बाब्वेसहित आइसिसी एकदिवसीय वरियताका शीर्ष 8 टोली स्वतः छनौट भइसकेका छन्। भारत, न्युजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्ड, श्रीलङ्का, अफगानिस्तान र बङ्गलादेश स्वतः छनौट भएका छन्। बाँकी 4 स्थानका लागि 10 टोलीले क्वालिफायर खेल्नेछन्। क्वालिफायरमा वेस्ट इन्डिज र आयरल्यान्डसहित विश्व क्रिकेट लिग 2 का शीर्ष 4 टोली तथा विश्वकप छनौट प्लेअफबाट आउने 4 टोली सहभागी हुनेछन्। हाल लिग 2 को शीर्ष 4मा स्कटल्यान्ड, अमेरिका, नेदरल्यान्ड्स र ओमान छन्। नामिबिया, क्यानाडा, नेपाल, युएई बटम 4मा छन्। लिग 2 का केही श्रृङ्खलाहरू अझै पनि हुन बाँकी रहेको छ। र कडा मेहनत गर्दै पारा एथलेटिक्स खेलाडीहरू छन्। जापानको नागोयामा हुने पारा एसियाली खेलकुदका लागि एथलेटिक्सका 7 खेलाडीले भाग लिनेछन् र अहिले उनीहरूले मेहनत गरिरहेको नायक पौडेलले नागोयाबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
1: पुल र सडक पूर्वाधारको निर्माणमा ध्यान दिनुपर्ने पक्ष, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
2: स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
3: सम्पर्क 97051148 70।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर 1,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।
1: पुल पुलिसा र सडकमा पनि ठूलो क्षति पुगेको छ। अबको पुननिर्माणमा पुल र सडक क्षेत्रमा के कुरामा ध्यान दिने, हामीले इन्जिनियर कल्पना अधिकारीलाई सोधेका छौँ।
4: बाढीको कारणले हाई फ्लड लेभल कहाँसम्म पुग्यो भने त्यो मार्किङ त हुन्छ नि त, होइन? बाढी चाहिँ यहाँसम्म पस्यो भन्ने त हुन्छ। अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामीले रिस्क जोन भनेर अब त्यो भन्दा केही परका घरहरूलाई हामीले यल्लो जोनसम्म गर्न सकिने हुनसक्छ तर अब अहिले यति मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन यसलाई अध्ययनै गरेर भन्नुपर्छ किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि अहिले हामीले 40 मिटर भनिदिउँला भोलि गएर चाहिँ त्यो फरक अवस्था पनि त हुनसक्छ नि त त्यही भएर त्यो कुरा एकदम इम्पोर्टेन्ट र सेन्सिटिभ कुरा हो
5: जस्तो अब आजको अवस्थामा हेर्दाखेरि अहिले पनि सरकार खोज्ने कामहरू जारी छ होइन त्यो सँगसँगै चाहिँ पुनर्स्थापनाको लागि पनि काम भइरहेछ यो हुँदै गर्दाखेरि अब त्यहाँ अब बाटोहरू पनि बगेका छन् होइन पुलहरू पनि भत्केका छन् अब अधिकांश जिल्ला जोड्ने संरचना पनि बिग्रियो नि त यो हिसाबले चाहिँ अब तपाईँको सडकको पुनर्निर्माणमा पनि काम लामो समय काम गरिरहनु भएको छ होइन अब त्यही ठाउँमा फेरि हामी सडक पूर्वाधारहरू पुल निर्माणको कामहरू अगाडि बढाउन सक्छौँ या होइन अब विकल्प खोज्नुपर्छ के देख्नु चाहिँ प्राविधिक रूपमा अब
4: सडक र ब्रिजको कुरामा चाहिँ मैले त्यही सेक्टरमै काम गरेको हुनाले अलिकति के भन्न सक्छु भने हामीले हरेक कुराको विकल्प पनि फेरि हामीसँग छैन कि बुझ्नु भयो नि अब सडक त्यहाँ नलगेर अनि कहाँबाट बनाउने हामीले हाम्रो डिजाइन फिलोसफी होइन जस्तो ब्रिजमा अहिले कस्तो देखियो भने बिचको त्यो पियर हुन्छ नि बिचको त्यो पिल्लरलाई चाहिँ हिट गरेर होइन त्यो बाढीले
5: बगाएको
4: पिल्लर पहिला कोल्याप्स भयो अनि त्यसपछि पुल सबै खसेको होइन अथवा कतिपय अवस्थामा चाहिँ तपाईँको पुलको जुन त्यो डेक भन्छ हामी मोटर गुड्ने ठाउँ होइन अब हामीले बनाउने ब्रिजहरू चाहिँ हाई ब्रिज हुनुपर्ने
5: संरचनाको मोडल
4: त्यो पनि अब त्यसको लागि पनि हामीले क्याटेगोराइज गर्नुपर्छ कि जस्तो एकदमै स्काउरिङ जोनमा छ भने चाहिँ त्यहाँ तपाईँको बाढीको चाहिँ भेलोसिटी एकदम हाई हुन्छ होइन त भनौँ न ओह्रालोबाट छ भने त्यो छिटो हिँड्ने हो नि त चितवनतिर आउँदाखेरि त्यो चाहिँ फैलिने ठाउँ
5: होइन भनिसकेपछि गति र त्यसको जुन फोर्स होइन त्यो उसले जसरी बाढीले एउटा बल प्रयोग गरिरहेको थियो नि त्यो त फेरि यता हजुरको धादिङ आइपुगेपछि त त्यो बिस्तारै कम हुँदै
4: भनेपछि अहिले चाहिँ हामीले प्र्याक्टिसमा के गर्ने गरेका छौँ सबै ठाउँको लागि सेम काइन्ड अफ त्यो डिजाइन त्यो प्रिलिमिनरी दिन्छौँ होइन अब चितवनमा बिल्डिङ ब्रिज बनाउँदाखेरि चाहिँ लामो हुनुपर्छ होला थोरै होचो भए पनि हुन्छ होला होइन बिचमा पिलरहरू नराख्ने कि अब
5: नदीहरूमा पुल बनाउँदा चाहिँ त्यसको डिजाइन कस्तो हुने आकार कस्तो हुने अब त्यस्तो त्यो अहिले हामीले जसरी अघि कुरा गर्दै गर्दाखेरि पिलरमा जब बाढीले हिट गर्यो त्यस पछाडि पिलर गइसकेपछि जस्ताको तस्तै पुल चाहिँ नदीमा बग्यो अब चाहिँ पुलको संरचना कस्तो बनाउने सडकको बनाउँदा
4: त्यही अब यो प्रिलिमिनरी हामी आफ्नो अर्गनाइजेसनभित्र छलफल गर्दाखेरि पनि अब चाहिँ त्यो पियरहरू नराख्ने कि प्रिबोर्ड भन्छ हाई फ्लड लेभलदेखि ब्रिजको त्यो डेकसम्मको
5: जस्तो अहिले हामीले भन्दै गर्दाखेरि चाहिँ ठ्याक्कै भन्दा यो ठाउँको पुल जस्तो बन्नुपर्ने भन्ने कुनै
4: मुगलिनमा बिचमा पियर छैन त्यो एउटा हुन सक्ने भयो होइन
5: मुगलिन र पोखरा होइन त्यो जोड्ने त्यो बिचमा पिलर छैन
4: बिचमा छैन अनि यो मालढुङ्गामै पनि त
5: मालढुङ्गामा
4: कालीगण्डकीमा पनि पियर छैन होइन बिचमा पियर नराखेर बनाउन सक्ने धेरै तरिकाहरू छन्
0: इन्जिनियर अधिकारीसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक
1: सङ्घीय संसद अधिवेशन अन्त्य राष्ट्रिय सभामा बिजनेसको अभाव निर्वाचन प्रहरीको पोसाक खरिदका बारेमा संसदीय समितिले अध्ययन गर्ने
0: काङ्ग्रेस महाधिवेशनमा इतिहासमै धेरै प्रतिनिधि सहभागी हुँदै भोलि उद्घाटन भोटेकोशीले तहस नहस बनाएको सडक सञ्जाल पुनर्निर्माणमा बेली ब्रिजको अभाव गल्छी बेत्रावती सडक सञ्चालनमा
1: चिनिया राजदूतले कोरोला नाकाको अनुगमन गर्ने सिजबाट 4.5 अर्बको निर्यात खेती बगाएपछि पाल्पाका किसान राहतको अपेक्षामा
0: विश्व बजारमा इन्धनको मूल्य बढेसँगै G7 राष्ट्रका प्रमुख बीच छलफल दक्षिण पूर्व एसियामा नवीकरणीय ऊर्जा महँगिँदै युक्रेनमा रुसको आक्रमणबाट 2 पुलमा क्षति भएपछि यातायात बन्द
1: र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज भारतले 5 पटकको विश्व विजेता ब्राजिल प्रतिस्पर्धा गर्दै
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ व्यङ्ग्य गर्न खोजिएको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी जो नेकपा एमालेमा सक्रिय राजनीतिमा फर्कने निर्णय गरिएको छ र यहाँ पूर्व राष्ट्रपति भण्डारी जस्तो देखिने व्यक्ति जो राष्ट्राध्यक्ष गरिमा लेखिएको एउटा पोल जस्तो बनाइएको छ त्यहाँ टेक्न खोज्दा बिचबाट भाँचिएको छ र भण्डारी जस्ता देखिने व्यक्तिको हातमा एउटा तकमा पदक जस्तो पनि देखिन्छ जहाँ एमाले लेखिएको छ गुटाध्यक्ष लेखिएको छ उक्त सिल जस्तोमा र पूर्व राष्ट्रपति भण्डारी जस्ता देखिने व्यक्ति केही बोलिराखेको जस्तो देखाइएको छ माथि चाहिँ यस्तो लेखिएको छ के गर्नु, देशको सेवा गरेर धितै नमर्ने।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
8: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा राकेश मिश्रको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू। करोडौँ ऋणको नेपालगञ्ज बस पार्क सुनसान, सडकमा अस्त व्यस्त पार्किङ, यात्रु तानातान, अस्वस्थ प्रतिस्पर्धा, एकद्वार प्रणालीबाट बस पार्कबाट बस सञ्चालन गर्नुपर्ने। सल्यानमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु, अध्ययनका लागि काठमाडौँबाट विज्ञ टोली, भेरी अस्पताल र खजुरा अस्पताल क्यान्सर समितिको अध्यक्षको नियुक्ति। नेपालमा वायु प्रदूषण, नेपालगञ्ज देशकै उच्च प्रदूषण भएको प्रमुख केन्द्र, लागु औषध विरुद्ध प्रहरी कार्यवाही, बाँकीमा 5 जना पक्राउ। र कोहलपुरमा पहिलोपटक एन्टी रेबिज भ्याक्सिन सेवा सुरु हुँदै तेस्रो गौघाट रन आज हुँदै 700 धावक सहभागी।
1: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असोज 17 गते शनिबारका दिन आज मौसम सफा रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस र अधिकतम तापक्रम 33 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराति, लमजुङ, तनहुँ सहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। लमजुङको फलेनी वर्षा मापन केन्द्रमा पछिल्लो बाह्र घन्टामा 80 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै चितवनको काली खोला त्रिशुली जलमापन केन्द्रमा पनि 45.4 मिलिमिटर वर्षा भएको छ। कोशी गण्डकी र प्रदेशका थोरै ठाउँमा पानी परेको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ। मध्य प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराईका 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिका 4 अत्याधुनिक र सुविधा सम्पन्न बस पार्क सञ्चालनमा छ। तर सहरको सार्वजनिक यातायातको दृश्य हेर्दा भने नेपालगञ्जले अझै व्यवस्थित बस पार्कको अभ्यास गर्न सकेको देखिँदैन। बस पार्क एउटा ठाउँमा छ, यात्रु र सवारी साधनको चाप भने सहरका विभिन्न सडक र चोकमा फैलिएको छ। नेपालगञ्जमा सडक तथा यातायात व्यवस्थापनको समस्या नयाँ होइन, सम्बन्धित निकायले समय समयमा सडकमा सवारी रोक्न नदिने, अव्यवस्थित बस पार्क हटाउन तथा ट्राफिक व्यवस्थापनमा कडाई गर्ने अभियान चलाउँदै आएका छन्। तर अभियान केही दिन प्रभावकारी देखिए पनि त्यसपछि पुरानो अवस्था दोहोरिने गरेको यात्रु तथा स्थानीयको गुनासो छ। सडकमा बस तथा अन्य सार्वजनिक सवारी साधन रोकिनुको अर्को असर यात्रु तानातानको रूपमा देखिने गरेको छ। यातायात व्यवसायीले राखेको कर्मचारीहरू यात्रु खोज्ने क्रममा सडकबाट बोलाउने, तान्ने, एकै यात्रुलाई विभिन्न सवारी साधनतर्फ तान्ने र गन्तव्यका नाममा प्रतिस्पर्धा गर्ने अवस्था सिर्जना हुँदा यात्रुले असहज महसुस गर्ने गरेका छन्। नेपालगञ्ज 4 रहेको अत्याधुनिक बस पार्कलाई उपमहानगरपालिकाले व्यवस्थित यातायात सञ्चालनका लागि निर्माण गरेको हो। करोडौँ खर्चेर बस पार्कबाट टर्मिनल भवन, पार्किङ क्षेत्र लगायतका पूर्वाधार निर्माण समेत गरिएको छ। तर लामो समयदेखि छोटो दूरीका यात्रु बोक्ने सवारी साधनले सहरका विभिन्न स्थानबाट नै यात्रु बोक्ने प्रवृत्तिपूर्ण रूपमा कायमै रहेको छ। यता नेपालगञ्ज उपमहानगरपालिकाको क्षेत्रभित्र अत्याधुनिक बस पार्क निर्माण भइसकेको अवस्था छ। अहिले पनि सबै गाडीहरू विभिन्न ठाउँमा पार्किङ गर्ने र विभिन्न ठाउँबाट सजिलो माध्यमबाट जानु पर्छ भन्ने यातायात व्यवसायी अथवा यातायात सङ्घ संस्थाका सरकारवालाहरूले आफ्नो बुझाइरहेको बताएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले एकद्वार प्रणालीबाट सबै बसहरू बस पार्कबाट सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ। उहाँले जसले गर्दा हामीले बस पार्क पनि ठेक्कामा लगाएका छौँ, अहिले बाटोमा जहाँ मन लाग्यो त्यहीँ पार्किङ गर्न पाइँदैन, जथाभावी पार्किङ गर्ने अवस्था पनि आउनु हुँदैन, उहाँ बताउनुहुन्छ। आसन्न दशैँ तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक यातायात व्यवस्थापनलाई सहज, सुरक्षित र प्रभावकारी बनाउन विभिन्न निर्णयहरू गरेको छ। चाडपर्व बेला यात्रुको चाप बढ्ने भएकाले सडक मरम्मतदेखि टिकट बिक्री, भाडादर, सवारी साधन सञ्चालन र यात्रुको सवारी सुरक्षासम्मका विषयमा प्रशासनले सम्बन्धित निकाय तथा यातायात व्यवसायीलाई जिम्मेवार समेत बनाएको छ। दैनिक नेपालगञ्जमा खबर छ। नेपालमा वायु प्रदूषण वातावरणीय समस्या मात्र नभई जनस्वास्थ्य जीवन प्रत्याशन र राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौतीका रूपमा देखिएको छ। राष्ट्रिय तथ्याङ्कमा आधारित नेपालको वातावरण तथ्याङ्क सङ्ग्रह 2026 नेपालका विभिन्न भौगोलिक क्षेत्रमा वायु प्रदूषणको अवस्था, त्यसले मानव स्वास्थ्यमा पारिरहेको असर तथा नियन्त्रणका लागि आवश्यक उपायबारे गम्भीर चित्र प्रस्तुत गरेको छ। प्रतिवेदनअनुसार तराई क्षेत्रका लुम्बिनी र नेपालगञ्ज देशकै उच्च प्रदूषण भएका प्रमुख केन्द्रमा पर्दछन्। सीमावर्ती क्षेत्रमा रहेकाले भारततर्फबाट आउने प्रदूषणसँगै स्थानीय इँटा उद्योग, कल कारखाना तथा औद्योगिक गतिविधिले प्रदूषण बढाउन भूमिका खेलेको छन्। लुम्बिनी र नेपालगञ्जमा प्रदूषणको मात्रा विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित सीमाभन्दा 13-14 गुणासम्म बढिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। लागु औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले हिजो पश्चिम नेपालका विभिन्न स्थानमा कारवाही तीव्र पारेको जनाएको छ। त्यसक्रममा बाँकेमा मात्रै 5 जनालाई लागु औषधसहित पक्राउ गरिएको छ। देशका अन्य जिल्लामा समेत गरी प्रहरीले 11 जनालाई विभिन्न प्रकारका लागु औषधको सहित पक्राउ गरेको जनाएको छ। नेपालगञ्जमा भारतबाट नेपालतर्फ आउँदै गरेका एक युवक जमुनाबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित पक्राउ परेका छन्। नेपालगञ्ज उपमहानगरपालिका 15 जमुनाबाट जानकी गाउँपालिका 3 बस्ने 35 वर्षीय महेन्द्र गिरीलाई 2 ग्राम 320 मिलिग्राम पदार्थसहित प्रहरीले बिहिबार साँझ पक्राउ गरेको छ। यता लागु औषध कारोबारमा संलग्न रहेको आशंकामा नेपालगञ्जका एक युवक सुन चाँदी व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। सम्बन्धित प्रहरी स्रोतका अनुसार ती व्यवसायीलाई ब्राउन सुगर सहित नियन्त्रणमा लिएको जनाइएको छ। दैनिक नेपालगञ्जमा खबर छ। दौडसँगै हरित अभियानलाई जोडिएको तेस्रो गौघाट ग्रिन रनमा आज 700 जना सहभागी हुने भएका छन्। धारा नेपालगञ्ज म्याराथनको भागिनी इभेन्टका रूपमा आयोजना हुँदै आएको ग्रिन रनप्रति स्थानीयको आकर्षण बढ्दै गएको पछि आयोजक उत्साहित बनेको छ। आयोजकले दौडमा सहभागी सबैलाई फिनिसर मेडल्ससँगै ताइवानी अम्बाको बिरुवा दिइने भएको छ। खजुरा गाउँपालिका वडा नम्बर 2 को सहकारीमा हरेक वर्ष बिरुवा रोप्ने कार्यक्रमलाई निरन्तरता दिँदै हरित अभियानलाई थप विस्तार गर्ने तयारी आयोजकको रहेको छ। आयोजक अध्यक्ष तथा अध्यक्ष गौघाट ग्रिन रनका परिकल्पनाकार टिएस ठकुरीले दौडलाई वातावरण संरक्षण र स्थानीय आय स्रोतसँग जोड्ने उद्देश्य रहेको बताउनुभयो। गौघाट ग्रिन रनको उद्देश्य दौड संस्कृतिको विकास, हरित अभियानमा योगदान र गाउँवासीलाई आय स्रोतसँगै जोड्नु हो। तयारी पुरा भएको जानकारी दिँदै ठकुरीले भन्नुभएको छ। दैनिक नेपालगञ्जमा खबर छ। सल्यान जिल्लामा स्क्रब टाइफसबाट थप 1 जनाको ज्यान गएको छ। यो सँगै 1.5 महिनाको अवधिमा 9 जनाको मृत्यु भएको स्वास्थ्य कर्मीहरूले बताएका छन्। पछिल्लो पटक छत्रेश्वरी गाउँपालिका कि 51 वर्षीय महिलाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य अधिकृत गणेशमान डाङ्गीले बताउनुभयो। धर्मा गाउँपालिकामा 8 र छत्रेश्वरी गाउँपालिकामा गरी 9 जना को मृत्यु भएको छ। मृत्यु हुनेमा 6 पुरुष, 2 महिला र 1 बालक छन्। उनीहरूको उपचारका क्रममा दाङ र नेपालगञ्जका विभिन्न अस्पतालमा मृत्यु भएको थियो। गत साउन महिनामा सुरुमा दार्मा गाउँपालिकामा देखिएको स्क्रब टाइफसमा रोग अहिले जिल्लाभरि नै फैलिएको छ। संक्रमितको संख्या 600 नजिक पुगेको छ। रोगबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि अहिले रोग नियन्त्रण महाशाखा टेकुबाट अनुसन्धान टोली सल्यान पुगेको छ। टोली दार्मा गाउँपालिकामा पुगेर अनुसन्धानमा जुटेको छ। ठाउँ ठाउँमा शिविर सञ्चालन गरेर बिरामीको पहिचान तथा उपचार गर्दै आए पनि संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएपछि स्वास्थ्य सेवा कार्यालय सल्यानले पालिकासँग सहकार्य गरेर सचेतनामूलक र सरसफाइ सम्बन्धी कार्यक्रमलाई तीव्र पारेको छ। पश्चिम डायरीमा लेखन विधाबाट आफूलाई स्थापित गर्दै कथाकार नवीन अभिलाषी
5: बोल्न हुँदैन, पढ्न हुँदैन, लेख्न हुँदैन भनेर शास्त्रीय रूपमा मलाई सिकायो। म त्यही समाजको किताब पढ्न थालेको छु, मैले किताब लेख्न थालेको छु।
0: लगायतका खबर सुनाउन चाहिँ बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
6: रंग बहार
7: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेंट्स।
8: कार्बन लाभ प्राप्तिका लागि सामुदायिक साझेदारी कबुलियती वन समूहले लगानी योजना प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना। नेपाल सरकार र विश्व बैंक बीच भएको उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता बमोजिम नेपालको तराई भूपरिधि क्षेत्रका रौतहटदेखि कञ्चनपुर सम्मका 13 जिल्लाहरूमा कार्यान्वयन भइरहेको उत्सर्जन न्यूनीकरण कार्यक्रमको पहिलो किस्ता बापत नेपाल सरकारले करिब ₹1,34,00,000,000 कार्बन लाभ प्राप्त गरेको छ। उक्त कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकसँग भएको कार्बन उत्सर्जन भुक्तानी सम्झौता अनुसार लाभ वितरण योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। स्वीकृत लाभ वितरण योजना अनुसार चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रममा समुदायद्वारा व्यवस्थित वन समूहलाई दिगो वन व्यवस्थापन जीविकोपार्जन तथा क्षमता अभिवृद्धि कार्यक्रम कार्यान्वयनका लागि माथि उल्लेखित तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका देयाय अनुसारको लक्षित समूहले लाभ वितरण योजनामा उल्लेखित लगानी योजना प्रस्ताव सहित यो सूचना प्रकाशन भएको मितिले 90 दिन भित्र सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्यान्वयन केन्द्र बबरमहलमा पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रसारण गरिएको छ। तपसिल तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका सामुदायिक वन कबुलियती वन साझेदारी वन समूह सबै दिगो वन व्यवस्थापनका क्रियाकलाप प्रकृतिमा आधारित रेसा तथा वनजन्य उद्यम विकास कृषि वन तथा नगदे बाली विकास परम्परागत सिप तथा आयमूलक तालिम र लाभ वितरण योजना उल्लेखित नकारात्मक सूची बाहेकका क्रियाकलाप वन तथा वातावरण संरक्षणका क्रियाकलाप लगानी योजना प्रस्तावको अधिकतम बजेट सीमा प्रति हेक्टर ₹1,000 लगानी योजना तथा प्रस्ताव पेश गर्दा संलग्न गर्नुपर्ने विवरण समूहको कार्यकारिणी समिति वा साधारण सभाको निर्णयको प्रतिलिपि अध्यक्ष सचिव र कोषाध्यक्षले संयुक्त हस्ताक्षर गरेको अनुमानित लागत सहितको लगानी योजना खाता सञ्चालन रहेको बैंकको चेकको छाया प्रति सम्बन्धित वडा कार्यालयको सिफारिस स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि स्थायी लेखा नम्बर नभएको हकमा नजिकैको सामुदायिक वन समूह वा साझेदारी वन समूहको सिफारिस डिभिजन वन कार्यालय स्थित रेड सेल फोकल पर्सनको सिफारिस पत्र प्रस्ताव पेश गर्ने ठेगाना सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्बोनेन्ट केन्द्रको इमेल redidicnp@gmail.com मा वा सूचना अधिकारीको फोन व्हाट्सएप नम्बर 9849101358। नोट लगानी योजनाको फारम रेड कार्बोनेन्ट केन्द्रको वेबसाइट www.redd.gov.np बाट डाउनलोड गर्न वा सम्बन्धित डिभिजन वन कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
3: यो कृष्णसार एफएम
4: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो कुराकानी। कविता हुँदै कथा लेखन मार्फत नेपाली साहित्यमा कदम राख्नुभएका कथाकार नवीन अभिलाषी यसै साता सनत रचना कथा सम्मान 2082 सम्मानित हुनुभएको छ। उहाँले 2082 सालमा प्रकाशित गरेको कथा सङ्ग्रह दहाडका लागि 11,111 रुपियाँको उक्त सम्मान प्राप्त गर्नुभएको हो। मध्यपश्चिम श्रेष्ठा समाज नेपालगञ्जले नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा सम्मानित भइसकेपछि कथाकार नवीन अभिलाषीले लेख्नु हुँदैन भन्ने समाजमा लेखेर उभिएको प्रतिक्रिया समेत दिनुभएको छ। कुराकानी गर्दै कथाकार नवीन अभिलाषी,
5: मैले बाँचेको जीवन, मैले बाँचेको जुन एउटा संरचना, मैले जुन बाँचेको जुन एउटा समाज छ, त्यो समाजले मेरो इतिहासलाई सधैँभरि दबाउन खोज्यो, सधैँभरि पछाडि पार्न खोज्यो, र यो समाजको जुन संरचनाले मलाई जुन आज यो स्टेजमा बोल्न हुँदैन, पढ्न हुँदैन, लेख्न हुँदैन भनेर शास्त्रीय रूपमा मलाई सिकायो, म त्यही समाजको, त्यही संरचनाको, त्यही कानुनको मानिस हुँ। तर संयोगवश आज म त्यही स्थानमा उभिएको छु। मैले किताब पढ्न थालेको छु, मैले किताब लेख्न थालेको छु। संयोगवश यति बेला म नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञाको भवनभित्र पुगेको छु, अथवा प्राज्ञ परिषद सदस्यको रूपमा काम गर्ने अवसर प्राप्त गरेको छु। विशेष गरी मेरो पुर्ख्यौली घर प्युठान हो र युद्धको बेलामा विस्थापित भएर म दाङ झरेको थिएँ। एउटा कुरा मलाई के भन्न यहाँ जरुरी छ भने, किनभने मैले मेरो विगत भनिन भने, मैले मेरो इतिहास भनिन भने, मेरो भनाइ अपूर्ण हुन्छ, अधुरो हुन्छ। मलाई पछिसम्म के महसुस हुन्थ्यो भने, बोर्डिङ कक्षामा पढ्ने मानिस र सरकारी कक्षामा पढ्ने मानिस प्रजाति नै फरक हो भन्ने मलाई कक्षा पाँचसम्म लागिरह्यो। किनभने बोर्डिङ कक्षामा पढ्ने बालबालिकाहरू, त्यति बेलाका साथीहरू चिल्लो कपाल लिएर सफा सुग्गर भएर झोलामा रङ्गीन चित्रहरूको किताब बोकेर उनीहरू स्कुल जान्थे, तर हामी चाहिँ जुटको बोरामा किताबहरू बोकेर हामी स्कुलमा जान्थ्यौँ। गोबरले पोतेको भुइँमा बसेर हामी पढ्थ्यौँ, र गोबरले पोतेको भुइँमा पनि सबैभन्दा पछाडि बस्नेमा हाम्रो समुदाय पर्थ्यो। त्यो समुदाय सार्की समुदाय थियो, त्यो समुदाय कामी समुदाय थियो, त्यो समुदाय ग्राम समुदाय थियो, बादी समुदाय थियो, त्यो समुदायको कथा थियो। त्यसपछि मैले किताब पढ्न थालेँ, त्यसपछि मैले लेख्नु पर्छ भन्ने मलाई महसुस भयो, त्यसपछि मैले बोल्नु पर्छ भन्ने चाहिँ महसुस भयो, त्यसपछि मैले बोल्न थालेको थिएँ। म जन्मिने बेलामा नेपालबाट पञ्चायतकाल व्यवस्था हटिसकेको थियो, म 47 सालमा जन्मिएको मानिस हुँ। तर मेरो पहिलो कथा संग्रहमा मैले पञ्चायतकालीन परिदृश्यमा नेपाली समाजलाई निकै नाङ्गो तरिकाले उतार्ने चेष्टा गरे। किताब मार्फत मैले नेपाली समाजलाई दुई भागमा बाँडिदिएको छु, एउटा हुने समाज, एउटा नहुने समाज, एउटा शोषक, एउटा शोषित, एउटा चाहिँ उच्च वर्गको, एउटा चाहिँ निम्न वर्गको। मैले यो बीचमा नेपाली समाज जे पढेँ, मैले नेपाली कानुन जे पढेँ, मैले पत्रकारिता गर्दाखेरि 18 वर्ष पत्रकारिता गर्दाखेरि मैले हिमाल पहाड तराईका थुप्रै थुप्रै गाउँहरूमा बस्तीहरूमा पुग्दा मैले जे अनुभूति गरेँ त्यो कतै न कतै त्यही किताबमा मैले समेट्ने प्रयास गरेको छु।
0: कथाकार नवीन अभिलाषी, अब बाँकी खबर। नेपालगञ्ज स्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डाक्टर लक्ष्मण सिग्देल नियुक्त हुनुभएको छ। उहाँ भेरी अस्पतालकै अर्थोपेडिक तथा स्पाइन सर्जन हुनुहुन्छ। उहाँलाई स्वास्थ्य तथा खाद्य सच्छता मन्त्रालय मन्त्री निशा मेहताले भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गर्नुभएको हो। नवनियुक्त अध्यक्ष डाक्टर सिग्देलले भेरी अस्पतालको समग्र विकासमा योजनाबद्ध ढङ्गले काम गर्ने भन्दै अस्पतालको समग्र विकासका लागि इमान्दारीताका साथ लाग्ने बताउनुभयो। डाक्टर सिग्देल अस्पतालसँग पूर्ण परिचित तथा अनुभवी व्यक्तिको रूपमा भएकाले अस्पतालको विकासमा थप ऊर्जा मिल्ने विश्वास समेत लिएको छ। उता बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा भीमकान्त लामिछाने नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निर्णयअनुसार लामिछानेलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको हो। समितिको सदस्यमा मधु न्युपाने र सञ्जय पाण्डे नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले हिजो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। अस्पताल विकास समितिको नयाँ नेतृत्वसँगै पश्चिम नेपालकै प्रमुख क्यान्सर अस्पताल उपचार केन्द्रका रूपमा विकास भइरहेको अस्पतालको सेवा व्यवस्थापन, पूर्वाधार विस्तार र जनशक्ति व्यवस्थापनमा थप पहल हुने अपेक्षा समेत गरिएको छ। समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैङ्कलाई पुनः सञ्चालनमा ल्याउने योजना अन्तर्गत निक्षेपकर्तालाई उनीहरूकै खातामा रहेको रकमबाट संस्थापक सेयर खरिद गराउने तयारी अघि बढाइएको छ। बैङ्क व्यवस्थापनले निक्षेपकर्ताको निक्षेपलाई सेयरमा रूपान्तरण गर्ने प्रस्ताव अघि बढाइएको हो। नेपाल राष्ट्र बैङ्कको व्यवस्थापनमा रहेको बैङ्कलाई पुनर्संरचना गरी संरचना सञ्चालनमा ल्याउने योजना अन्तर्गत यो प्रक्रिया अघि बढाइएको व्यवस्थापन संयोजक विष्णु कुमार विश्वकर्माले बताउनुभयो। उहाँका अनुसार निक्षेपकर्तालाई साधारण सेयरको सट्टा संस्थापक सेयर दिनेबारे नेपाल धितोपत्र बोर्डसँग छलफल भएको थियो। बोर्डले साधारणभन्दा संस्थापक सेयर दिन उपयुक्त हुने सुझाव दिएपछि सोही अनुसार प्रक्रिया अघि बढाइएको छ। निक्षेपकर्ताहरूले सेयर लिन चाहेको अवस्था हो। संस्थापक सेयर दिने विषयमा धितोपत्र बोर्डसँग पनि छलफल भएको छ। विश्वकर्माले भन्नुभयो, निक्षेपकर्ताले आफ्नो खाताको पैसा डेबिट गराएर सेयर लिन चाहे त्यही रकमबाट सेयर खरिद गराउन सकिने गरी योजना बनाएका छौँ। तर संस्थापक सेयर निष्कासन तथा वितरणको प्रक्रिया सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएपछि मात्रै अघि बढ्नेछ। व्यवस्थापनले तयार पारेको प्रस्तावमाथि राष्ट्र बैङ्क र धितोपत्र बोर्डसँग समस्या समन्वय भइरहेको जनाएको छ। बैङ्कमा यसअघि संस्थापकतर्फ 25,64,000 कित्ता र सर्वसाधारणतर्फ 24,64,000 कित्ता सेयर रहेको थियो। संस्थापक सेयर घटाएपछि अहिले बैङ्कको संस्थापक सेयर करिब 4 करोड रुपियाँभन्दा केही बढी रहेको व्यवस्थापनले जनाएको छ। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमा रहनुहोला।
9: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
10: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
11: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फेमिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
12: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184140007 र 98482639।
13: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना:
14: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।
15: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
16: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
17: अहिले थमाथम बिक्री भइरहेको छ।
15: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
16: सम्पर्क 97051148070।
15: सोफा हब नेपालगञ्ज,
16: विश्वासमा नम्बर 1,
15: क्वालिटीमा सबैभन्दा बेस्ट।
18: स्वयंसेविका दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भने।
19: ए, मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
18: स्वयंसेविका दिदी, हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लाउन के गर्ने होला दिदी?
19: ए, ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
20: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु हो। PHRD नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। बालबालिकाको अधिकार संरक्षण तथा प्रवर्धनका लागि सेवा प्रदायक निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा सरकारवालाहरूले जोड दिएका छन्। शिविर नेपाल नेपालगञ्ज बाल हेल्पलाइनको आयोजनामा नेपालगञ्जमा भएको बाल अधिकार तथा बाल संरक्षण सुरक्षितताका लागि सेवा प्रदायकको भूमिका सम्बन्धी बैठकमा सहभागी सरकारवालाले बाल संरक्षणका क्षेत्रमा देखिएका समस्या समाधानका लागि आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। कार्यक्रममा बालबालिकाको अधिकार संरक्षण बाल संरक्षण प्रणाली सेवा प्रदायकको भूमिका तथा बालबालिकाको आवश्यक सेवा सहज र प्रभावकारी रूपमा उपलब्ध गराउने विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो। कार्यक्रममा बाल अधिकार तथा बाल संरक्षणका क्षेत्रमा कार्यरत विभिन्न सेवा प्रदायक तथा सरकारवालाहरूको सहभागिता रहेको सिबिन बाल हेल्पलाइन नेपालगञ्जका प्रबन्धक सिद्धराज पनेरुले बताउनुभयो। होप इन्टरनेसनल एकाडेमी विकासनगर 2 नेपालगञ्जमा हिजो कक्षा 1 12 350 बढी विद्यार्थी तथा शिक्षकले सामूहिक योग साधना गरेका छन्। विद्यार्थीमा स्वस्थ जीवनशैली, आत्मअनुशासन, एकाग्रता, सकारात्मक सोच र मानसिक शान्तिको विकास गर्ने उद्देश्यले आयोजित योग साधना कार्यक्रम उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको हो। कार्यक्रमको सुरुवातमा ओमकार ध्वनि, राष्ट्रिय गान तथा ओम भूर्भुवः स्वः गायत्री मन्त्रको उच्चारणबाट गरिएको थियो। त्यसपछि एक गुरुहरूको निर्देशनमा विद्यार्थी तथा शिक्षकले विभिन्न योगासन, प्राणायाम, ध्यान, श्वास प्रश्वास नियन्त्रण तथा मानसिक एकाग्रता सम्बन्धी अभ्यास समेत गराएका थिए। कुकुर तथा अन्य जनावरको टोकाइबाट रेबिजको जोखिममा परेका बाँकेका कोहलपुर आसपास क्षेत्रका नागरिकले अब उपचारका लागि नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्ने भएको छ। कोहलपुर नगर अस्पतालले पहिलो पटक एन्टी रेबिज भ्याक्सिन एआरभी सेवा नियमित रूपमा सञ्चालनमा ल्याउने भएपछि स्थानीयले आफ्नै क्षेत्रमा यो सेवा पाउनुहुने भएका छन्। कोहलपुर नगरपालिका 11 स्थित नगर अस्पतालले असोज 19 गतेदेखि एआरभी सेवा सञ्चालन ल्याउन लागेको हो। यसअघि कुकुर वा अन्य जनावरले टोकेपछि रेबिज विरुद्धको इन्जेक्सन लगाउनुपर्ने बिरामी उपचारका लागि नेपालगञ्ज स्थित भेरी अस्पताल पुग्नुपर्ने अवस्था रहेको थियो। राप्ती नदीमा निर्माण गरिएको 3,150 मिटर भन्दा बढी पक्की तटबन्धका कारण यो बर्खामा खासै क्षति हुन पाएन। तटबन्धका कारण बाँकेका तटीय क्षेत्रका गाउँबस्ती यस वर्षको बाढी र डुबानबाट जोगिएका छन्। विगतमा सामान्य पानी पर्दा पनि बाढी र डुबानको समस्या बेहोर्ने गरेका यहाँका बस्तीले यस वर्ष सुरक्षित महसुस गरेका छन्। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लम्हीका अनुसार गत आर्थिक वर्षमा राप्ती नदीका जोखिमयुक्त क्षेत्रमा 3,150 मिटर पक्की र करिब 400 मिटर अस्थायी तटबन्ध निर्माण गरिएको थियो। लगातार तिन दिन परेको भारी वर्षासँगै राप्तीमा पानीको बहाव बढेसँगै पनि तटबन्धका कारण नदीको पानी बस्तीमा पस्न नपाएको र सो कार्यालयले दावी समेत गरेको छ। कर्णाली प्रदेश सरकारले परिमार्जन गरेर मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। उत्पादनसँगै जोडेर कार्यक्रम कार्यान्वयन गर्न लागेको प्रदेश सरकारले जनाएको छ। गत आर्थिक वर्षबाट पूर्वाधार केन्द्रित कार्यक्रम कटौती गरेर उत्पादनसँग सम्बन्धित कार्यक्रम मात्र कार्यान्वयन गर्ने गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यो प्रदेश सरकारको लोकप्रिय कार्यक्रम हो जसले प्रत्येक वर्ष निरन्तरता पाएको छ। यो वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यान्वयन गर्न लागेको हो। गत वर्षबाट कार्यक्रमको नाम समेत परिवर्तन गरिएको छ। यसअघि मुख्यमन्त्री रोजगार कार्यक्रम मात्र थियो भने गत अबदेखि मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रम नामाकरण समेत गरिएको थियो। गोरखापत्र अनलाइनमा खबर छ। सुविसु लिमिटेड ले सेवाग्राही र साझेदारसँग सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले नेपालगञ्जमा कनेक्ट 2026 अन्तर्गत कर्पोरेट क्लाइन्ट मिट एन्ड ग्रिट कार्यक्रम गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा दाङ, सुर्खेत र बर्दियाका साझेदार तथा सेवाग्राही सहभागी भएका थिए। कार्यक्रममा सुविसुका उपाध्यक्ष इन्टरप्राइजेस सेल्स दिपेश मास्केले कम्पनीको देशभर सेवाग्राही र साझेदारसँग सम्बन्ध स्थापन तथा विस्तारलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। दैनिक नेपालगञ्जमा खबर छ। यिनै खबरसँगै बिहान 6:30 पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। करोडौँ रिडुको नेपालगञ्ज बस पार्क सुनसान सडकमा अस्तव्यस्त पार्किङ, यात्रु तानातान, अस्वस्थ प्रतिस्पर्धा, एकद्वार प्रणालीबाट बस पार्कबाट बस सञ्चालन गर्नुपर्ने। सल्यानमा स्क्रब टाइफसबाट थप एकजनाको ज्यान गयो। अध्ययनका लागि काठमाडौँबाट विज्ञ टोली, भिरी अस्पताल र खजुरा क्यान्सर अस्पताल समितिको अध्यक्षमा नियुक्ति। नेपालमा वायु प्रदूषण, नेपालगञ्ज देशकै उच्च प्रदूषण केन्द्र भएको प्रमुख केन्द्र, लागु औषध विरुद्ध पार प्रहरी कारवाही, बाँकेमा 5 जना पक्राउ। र कोल्पुरमा पहिलो पटक एन्टी रेबिज भ्याक्सिन सेवा सुरु हुँदै तेस्रो गौघाट र ग्रिन रन आज हुँदै 700 धावक सहभागी। हस्त पश्चिम डायरीका प्राविधिक साथी विनुसँगै म राकेश पनि बिदा हुन्छु। आज असोज 17 गते शनिबार 3 अक्टोबरको दिन सबैका लागि शुभ रहोस्। नमस्कार।
1: अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरकी लामिछानेद्वारा उपचार गरिन्छ।
21: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
21: फोन नम्बर 081-532-375।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिम पट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 822।
8: रंग बहार, रंग बहार।
9: बर्जर संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियार।
8: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर पेंट्स।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
5: हा हा उफ।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
3: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482864665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081530274 र 98580-21822।
8: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइसराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ। नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।
7: के छ साथी खबर, निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
8: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
7: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति।
8: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
0: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
1: सम्पर्क 97051148470।
0: सोफा हब नेपालगञ्ज,
1: विश्वासमा नम्बर 1,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: రంగా ఉదయ్ దేశ్ మీరు ఎవరెస్ట్.
1: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटु रोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ.
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला.
1: उपलब्ध सेवाहरू
2: इसिजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ.
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म.
2: सम्पर्क नम्बर 081536667, 98215-97532. ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज.
3: मन पर्यो त पर्यो,
4: जब से तुमको देखा है
2: सिंगापुर होलसेल,
5: नेपालगञ्ज सेतु बिकट चोक,
3: सिंगापुर होलसेल,
5: नेपालगञ्ज सेतु बिकट चोक, नामै काफी क्या दामी.
1: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ.
3: आजै रोजौ है,
5: मन पर्यो त पर्यो पर्यो,
2: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल.
5: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो. हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक. फोन 97-0-695-92-45, 98-28-36-50-65. सिङ्गापुर होलसेल मल.
6: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ. अब सबै सेवा एकै ठाउँमा.
7: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा.
6: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज.
2: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97-43-79-99-00.
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज.

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि

0: नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु
2: रंग बहार, रंग बहार।
3: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो। कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
6: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
7: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
6: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
7: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै NICU, PICU, ICU, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
6: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
7: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
6: सम्पर्क नम्बर 081-535-717।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
8: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
11: प्रत्येक महिना हार्दिक IBF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा
7: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ईसीजी डिजिटल एक्सरे सेवा
11: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
1: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी कुलमा पछाडि सम्पर्क नम्बर 081-538-055 र 98-588-964।
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
2: सम्पर्क नम्बर 98-84-20-697, 98-85-23-697 र 98-014-83-697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
7: रंग बहार, रंग बहार।
8: बर्जर सँगै उपहार उपहार, बम्परमा यामाहा रेजियर।
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
7: बर्जर पेन्स।
9: होइन, के भयो आज भोलि तपाईँलाई निकै चिन्तित देखिनुहुन्छ नि?
2: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ।
9: अपरेसनको डरले उपचार नै नगर्ने, अब त्यस्तो चिन्ता लिनु पर्दैन। तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि, राधे राधे मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
2: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
9: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो। हजुर, समस्याको कुरा गर्न नहिचकिचाऊ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौ। कृष्ण क्लिनिक रुपैडिहा, नेपालगञ्ज बोर्डर, रुपैडिहा पुलिस थानाको अगाडि, राधे राधे मोबाइल सपको पछाडि। यहाँ बिना अपरेशन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ। विशेषज्ञ डाक्टर विश्वास, BEMS, CMS एन्ड ED, UP भारत, लखनऊ। सम्पर्क नम्बर, भारतीय नम्बर +91 843 493709, नेपाली नम्बर +977 970 144 99 00।
10: यो कृष्ण सार FM
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480 26435।

0: तो परे हो परे।
1: जब से तुमको देखा है
2: सिंगापुर होलसेल,
3: नेपाल गन्ज सेतु बिका चोक
0: सिंगापुर होलसेल,
3: नेपाल गन्ज सेतु बिका चोक नामै काफी क्या दामी।
0: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
3: मन पर्यो त पर्यो पर्यो।
2: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
3: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिले जान पर्यो। हो सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
5: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
4: वाह साथी, सेवासँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
5: धनसँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz
1: यो कृष्ण सार FM
0: 94 MHz कृष्ण सार जत्तिकै तेज़।

0: कृष्ण कनौजिया रहेका छन्। अर्का एकजना पुरुषको पहिचान खुलेको छैन। बसमा 18 जना थिए, 2 जनाको अवस्था भने सामान्य छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीका कारण ठप्प रहेको गल्छी बेत्रावती सडक खण्डमा गाडी चल्न थालेको छ। ट्र्याक खोल्ने काम सकिएसँगै हिजोदेखि यो सडकमा गाडी चल्न थालेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले उज्यालोलाई जानकारी दिनुभयो। उहाँका अनुसार सडकको ग्रेड मिलाउने र ग्राभेल राख्ने प्राविधिक कामहरू बाँकी रहेको छ। केही काम बाँकी भए पनि बेत्रावतीसम्म गाडी सञ्चालनमा कुनै कठिनाई नरहेको उहाँको भनाइ छ। नुवाकोट र सुवा जोड्ने फलाखु खोलामा बेलीब्रिज जडानको काम पनि भइरहेको ले जानकारी दिनुभयो। नुवाकोटतर्फ बेलीब्रिज निर्माणका लागि चक तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिजका सामान जडान गर्ने अन्तिम तयारी सुरु भएको छ। यस्तै रसुवातर्फको बेलीब्रिजको जग निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। नुवाकोट रसुवा सीमा क्षेत्र बेत्रावतीसम्म सडक सञ्चालन भएसँगै रसुवा सदरमुकाम धुन्चेलाई दशैं अघि नै केन्द्रीय सडक सञ्चालनमा जोड्ने तयारी भएको छ। स्याफ्रुबेसी रसुवागढी तथा टिमुरे नाका भने तत्काल केन्द्रीय सडकमा जोड्न समस्या छ। गएको भदौ 10 को बाढीले 82 किलोमिटर लामो गल्छी बेत्रावती स्याफ्रुबेसी रसुवागढी टिमुरे सडक खण्डको झण्डै 40 किलोमिटर सडक बगाएको थियो। धादिङ सदरमुकाम धादिङ बेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्के खोलाको पक्की पुल बाढीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परेवाटार मासटार सडक आज 5 घण्टा बन्द हुँदैछ। सडक मर्मत सम्मारको काम गर्नुपर्ने भएकोले अहिले बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यो सडक खण्ड भएर सञ्चालन हुने सबै गाडीको आवागमन पूर्ण रूपमा बन्द रहने धादिङ प्रशासनले जनाएको छ। सडक बन्दको अवधिमा यात्रु तथा चालकलाई वैकल्पिक मार्गको रूपमा धादिङ बेसी सुनौला बजार भोरले कोशी खोला फोसेटार कल्लेरीटार वा अरू वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ। संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ। चालु अधिवेशनमा संसदका दुवै सदनबाट 12 विधेयक पारित र 11 प्रमाणीकरण भएका छन्। गएको वैशाख 28 गतेदेखि सुरु भई 145 दिनसम्म चलेको प्रतिनिधि सभाको अधिवेशनमा 68 बैठक बसेका छन्। अधिवेशनको समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदले यस अवधिमा 12 विधेयक पारित गरेको र विपद व्यवस्थापन सहितका जनसरोकारको विषयमा गम्भीर भूमिका खेलेको जानकारी दिनुभयो। यस अवधिमा 62 दिनमा 68 पटक बैठक बसेको संसद सचिवालयले जनाएको छ। यो अधिवेशनमा संघीय संसदका दुवै सदनको संयुक्त बैठक समेत गरी कानून निर्माण र नीतिगत बहसमा संसद केन्द्रित रह्यो। संसदले 12 महत्वपूर्ण विधेयक पारित गरेकोमा 11 विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्। यसबाहेक 20 विधेयक विभिन्न समितिमा विचाराधीन छन् भने केही थप विधेयकहरू प्रक्रियामा रहेका छन्। जलवायु परिवर्तनको प्रभाव र विपद व्यवस्थापनका लागि अध्ययन गर्न 15 सदस्यीय विशेष संसदीय समिति पनि गठन गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1000 देखि 20 हजार छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97050148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: सोमबार राति 1 बजेसम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्छ। महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले सूचना मार्फत अनुरोध गरेको हो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। गैराती, लमजुङ, तनहुँसहित थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको थियो। अब विदेशको खबर। फ्रान्समा विद्यार्थीको आन्दोलन चर्किएको छ। विभिन्न विद्यालयका विद्यार्थीले हिजो विद्यालय परिसर बाहिर आगजनी समेत गरेका छन्। त्यसक्रममा प्रहरीसँग झडप समेत भएको छ। अघिल्लो हप्तादेखि सुरु भएको विद्यार्थीको आन्दोलनका कारण देशभरका 560 भन्दा धेरै उच्च माध्यमिक विद्यालयमा पढाइ प्रभावित भएको त्यहाँको शिक्षा मन्त्रालयले जनाएको छ। पेरिस क्षेत्रबाट सुरु भएको आन्दोलन केही दिनमै देशभर फैलिएको हो। विद्यार्थीहरूले लामो कक्षा समय, अपर्याप्त भौतिक सुविधा, अत्याधिक गर्मी भएका कक्षा कोठा तथा शिक्षक र पाठ्यपुस्तकको अभाव लगायतका समस्या उठाएका समाचार संस्था एएफपीले जनाएको छ। सरकारले विद्यार्थीले उठाएका केही माग जायज रहेको स्वीकार गरे पनि आन्दोलनको क्रममा भएका घटनाको भने आलोचना गरेको छ। अब खेल खबर। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तानले खेल्दैछन्। यो खेल निसिनमा रहेको कारोगी स्पोर्ट्स पार्कमा नेपाली समयअनुसार अहिले बिहान 10:15 बजेदेखि सुरु हुनेछ। यसअघि बिहिबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानले बङ्गलादेशलाई 6 विकेट र भारतले पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई 124 रनले हराउँदै फाइनलमा पुगेका हुन्। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्तिबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ। यस्तै सेमिफाइनलमा पराजित भएका बङ्गलादेश र श्रीलङ्काले कास्य पदकका लागि खेलेकोमा श्रीलङ्काले कास्य पदक जितेको छ। टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 165 रन बनाएको थियो। जितका लागि 166 रनको लक्ष्य पछ्याएको बङ्गलादेश 17 ओभर 3 बलमा 102 रनमा अल आउट भएको छ। केही बेर अघि सम्पन्न खेलमा बङ्गलादेश 63 रनले पराजित भएको हो। नेपाल एसियाली खेलकुदको क्वार्टर फाइनलसम्म पुगे पनि श्रीलङ्कासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो। चारभन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नवलपरासीको दाउनेमा बस दुर्घटना, 6 जनाको ज्यान गयो, घाइते 10 जनाको उपचार चल्दै। गल्छी बेत्रावती सडकमा गाडी चल्न थाल्यो, दशैं अघि नै धुन्चेसम्म सडक जोड्ने तयारी। धादिङ बेसी जोड्ने परेवाटार मास्टार सडक खण्डमा आज 5 घण्टा गाडी बन्द।

0: ब्रो रंगाउँदै देश मेरो एभरेस्ट
1: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
2: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, चौबिसै घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
1: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
3: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97443979900।
4: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने, तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
5: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
4: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, एमबीबीएस, एमएस, एमसीएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
5: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
4: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
5: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
4: ठेगाना अस्पताल रोड भिटु मलको अगाडि बहराइच, आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 911 844-2021 र +91 99192211। त्यसै गरी नेपाली नम्बर 97692-49329। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि मेसेज र फोन गर्न सक्नुहुनेछ।

0: रेफो मेगाहर्ज कृष्णसार जत्तिको तेज।
1: मलाई गीत गाउन आउँछ।
2: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
3: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
1: ए हो र दिदी।
2: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तोता
4: म अर्जुन खटिकको साथमा
2: कार्यक्रम बाल प्रतिभा।
5: नमस्ते नमस्ते नमस्ते अनि हार्दिक स्वागत छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा तपाईँ पश्चिम बङ्गालको क्षेत्रमा रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा लिएर मलाई टेक्निसियन कक्षबाट साथ दिँदै हुनुहुन्छ बिनुजीले भनी अनि मसँग कार्यक्रम प्रस्तुता अर्जुन। आदरणीय श्रोता एवं भाइ बहिनीहरू, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा। यो कार्यक्रम हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म आउने कार्यक्रम बाल प्रतिभा हो। र कार्यक्रम बाल प्रतिभा तपाईँ सुन्ने माध्यमहरू पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज, अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.rzp, हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र यो कार्यक्रम हामी सकिसकेपछि भिडियोमा पनि अपलोड गर्नेछौँ। रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको आफ्नै युट्युब च्यानल छ भने रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज छ, दुवै ठाउँमा हामी भिडियो अपलोड गर्नेछौँ, त्यहाँ पनि तपाईँहरूले हाम्रो कार्यक्रम हेर्न सक्नुहुन्छ। र आज हामी कार्यक्रममा भाइ बहिनीहरूलाई लिएर आएका छौँ, दुईजना भाइ बहिनीहरू उपस्थित हुनुहुन्छ भने तपाईँहरूको फोन कल पनि लिनेछौँ। 0184151122 नम्बर खुल्ला नै छ, तपाईँहरू कल गर्न सक्नुहुन्छ यदि यहाँहरूमा प्रतिभा छ। गीत, गजल, मुक्तक, चुटकिला, सायरी, कविता, स्पिचहरू दिनुहुन्छ र सिङ्गिङ गर्नुहुन्छ भने यहाँहरूले कल गर्न सक्नुहुन्छ। 0184151122 नम्बर यहाँको लागि खुल्ला नै छ। र यो कार्यक्रमको उद्देश्य तपाईँहरूमा रहेका प्रतिभाहरूको उजागर गर्नु, जति सक्दो प्रतिभालाई धेरै श्रोताहरूमा पुर्याउनु र प्रतिभा तपाईँहरूको प्रतिभालाई धेरैभन्दा धेरै श्रोताहरूले हेर्न लायक बनाउनु हो। त्यो भएर यहाँहरूमा प्रतिभा छ भने पक्कै पनि कल गर्न सक्नुहुन्छ। 0184151122 नम्बर खुल्ला छ भाइ बहिनीहरूको लागि। र हाम्रो भाइ बहिनी जस्तो तपाईँ पनि स्टुडियोमा आउन चाहनुहुन्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ, सोही नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडिएर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि पनि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला भन्दै कार्यक्रमको शुभारम्भ म छोटो बालगीत प्रसाद गर्छु र बालगीत सुनिसकेपछि पुनः आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्णसार एफएम छोडेर कति नजानुहोस् है त।

0: यो छोटो गीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। र भाइ बहिनीहरू, अब भने फटाफट नम्बर डायल गर्नुहोस्। 0815-122 यो नम्बर यहाँको लागि खुल्ला छ। यदि यहाँहरूमा प्रतिभा छ भने पक्कै पनि कल गर्न सक्नुहुन्छ। सानसाना भाइ बहिनीहरूको लागि भनेर तयार पारेको कार्यक्रम बाल प्रतिभा हो र यहाँहरूमा प्रतिभा छ भने पक्कै पनि कल गर्न सक्नुहुन्छ। कक्षादेखि कक्षा 12 अध्ययनरत भाइ बहिनीहरू, यानि कि स्कुलभन्दा बाहिर रहेका पनि भाइ बहिनीहरू हुनुहुन्छ, 18 इयर्स क्रस नगरेका भाइ बहिनीहरू हुनुहुन्छ भने पक्कै पनि कल गर्न सक्नुहुन्छ। र मैले कार्यक्रमको शुभारम्भमै जानकारी गरिसकेको छु, आज हामीसँग दुईजना भाइ बहिनीहरू उपस्थित हुनुहुन्छ। म मेरो तर्फबाट परिचय दिनुभन्दा पनि भाइ बहिनीहरूकै मुखारविन्दुबाट हामी परिचय लिनेछौँ। सुरुमा म भाइतर्फ लाग्छु। भाइ नमस्ते, यहाँलाई स्वागत छ कार्यक्रम बाल प्रतिभामा।
1: नमस्ते।
0: यहाँको नाम?
1: उपेन्द्र साई।
0: उपेन्द्र साई कुन विद्यालयबाट आउनुभएको?
1: धम्मजी मावि।
0: धम्मजी माविबाट आउनुभएको। कतिमा पढ्दै हुनुहुन्छ?
1: कक्षा 9।
0: कक्षा 9 अध्ययनरत हुनुहुन्छ र पक्कै पनि हाम्रो छिमेकी हुनुहुन्छ। सो हाम्रो यहाँबाट चाहिँ खासै टाढा छैन धम्बोजी, र छिमेकी विद्यालयबाट आउनुभएको छ। भाइलाई धेरै धेरै स्वागत छ र हाम्रो निमन्त्रणा स्वीकारेर स्टुडियोसम्म आइदिनु भयो, यसको लागि पनि धन्यवाद व्यक्त गर्न चाहन्छौँ। र के छ भाइ, तपाईँको हालखबर कस्तो भयो? तपाईँको यात्रा बाटोमा?
1: यात्रा राम्रै भयो हजुर।
0: यात्रा राम्रै भयो। र भाइ कक्षा 9 पढ्दै हुनुहुन्छ, कस्तो चल्दैछ तपाईँको पढाइ?
1: पढाइ राम्रै चलिरहेको छ।
0: एकदम राम्रो चल्दैछ, राम्रो चल्नु पनि पर्छ भन्ने हामी सबैको पक्कै पनि धारणा हो। र भाइ आज के सुनाउने भनेर आउनुभएको छ नि हाम्रो स्टुडियोसम्म?
1: हजुरलाई गजल।
0: गजल सुनाउने भनेर आउनुभएको छ। ओके, हामी ढिला नगरिकन गजल नै सुन्छौँ यहाँको आवाजमा, त्यसपछि हामी पक्कै पनि अरू कुराकानी गर्नेछौँ। अहिलेको लागि आफ्नो प्रतिभा सुरु गर्न सक्नुहुन्छ। रेडी, 1 2 3 गो।
1: गजलको शीर्षक रहेको छ, म देशभक्त बालक।
0: ओके, थ्याङ्क यू।
1: नेपालको शिर झुक्न नदिने म देशभक्त बालक, नेपालको शिर झुक्न नदिने म देशभक्त बालक, यो माटोलाई सधैँ पुज्ने म देशभक्त बालक, म यो माटोलाई सधैँ पुज्ने म देशभक्त बालक। काँधमा देशको गौरव बोकी अघि बढ्दै जाने, काँधमा देशको गौरव बोकी अघि बढ्दै जाने, सगरमाथा चाहिँ उच्च बन्ने म देशभक्त बालक, सगरमाथा चाहिँ उच्च बन्ने म देशभक्त बालक। वीर पुर्खाहरूको रगत बग्छ यो कलिलो आङमा, वीर पुर्खाको रगत बग्छ यो कलिलो आङमा, देशको रक्षा सधैँ गर्ने म देशभक्त बालक, देशको रक्षा गर्ने सधैँ गर्ने म देशभक्त बालक। हिमाल झैँ हाँस्ने पहाड र झैँ बस्ने तराई झैँ फुल्ने, हिमाल झैँ हाँस्ने पहाड र झैँ बस्ने तराई झैँ फुल्ने, सबैलाई माया गर्ने म देशभक्त बालक, सबैलाई माया गर्ने म देशभक्त बालक। बुद्धको देशमा शान्तिको दीप घर आँगनमा बाँच्छु, बुद्धको देशमा शान्तिको दीप घर आँगनमा बाल्छु, अँध्यारो सारा मेटाइदिने म देशभक्त बालक, अँध्यारो सारा मेटाइदिने म देशभक्त बालक। लोभ लालच र स्वार्थलाई त्यागी देशको सेवा गर्ने, लोभ लालच र स्वार्थलाई त्यागी देशको सेवा गर्ने, इमानको बाटो कहिले नछोड्ने म देशभक्त बालक, इमान कहिले नछोड्ने म देशभक्त बालक। हातमा पुस्तक मनमा ज्ञान बोकी हिँडिरहेछु, हातमा पुस्तक मनमा ज्ञान बोकी हिँडिरहेछु, नयाँ नेपाल निर्माण गर्न म देशभक्त बालक, नयाँ नेपाल निर्माण गर्ने म देशभक्त बालक। हस्त, धन्यवाद है।
0: धेरै धेरै मिठो आफ्नो गजल सुनाउनु भयो, यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र पक्कै पनि आफ्नो देशसँग समर्पित भएर देशको लागि केही गर्छु भन्ने इच्छा व्यक्त गर्दै आफ्नो जुन गजल लेखेर ल्याउनु भएको थियो त्यो सुनाउनु भयो, निकै खुसी लाग्यो र यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। तपाईँले कहिलेदेखि यस्तो गजलहरू आफै लेख्नुहुन्छ कि अरूको लेखाइलाई वाचन गर्नुहुन्छ नि?
1: यो गजल आफै लेख्ने प्रयास गर्छौँ।
0: कहिलेदेखि लेख्न सुरु गर्नुभएको नि?
1: यो अब कक्षा 4-5 हुँदै अनि गजलहरू कोर्न लाग्यो, अनि देशको बारेमा, प्रकृतिको बारेमा, देशको बारेमा गजलहरू लेख्न सुरु गर्यो।
0: देशको बारेमा, प्रकृतिको बारेमा गजलहरू लेख्न सुरु गर्नुभएको थियो र पक्कै पनि आज यो स्थानसम्म पुग्नु भएको छ। र पक्कै पनि मेरो विचारमा चाहिँ मलाई चाहिँ लाग्छ तपाईँ अहिले धेरै राम्रो लेखक भन्नाले पनि धेरै राम्रो लेख्ने चाहिँ हुनुभएको छ। र पक्कै पनि आगामी दिनमा यसै गरी सफलताहरू प्राप्तै गर्दै जानुहोला र अझै राम्रो लेख रचनाहरू आफ्नो हातबाट निर्माण गर्दै जानुहोला, बनाउँदै जानुहोला भन्न चाहन्छु म चाहिँ आफ्नो तर्फबाट। र तपाईँ कुनै कार्यक्रमहरू पनि भाग लिनुभएको छ यसभन्दा अगाडि?
1: यस्तो एफएम रेडियोमा त लगेको छैन दाजु, अनि अरू कुनै सांस्कृतिक यस्तै कार्यक्रममा चाहिँ लगेको छु।
0: अन्य कार्यक्रममा, खुल्ला मञ्चहरूको कार्यक्रममा लिनुभएको छ र त्यहाँ कुनै स्थान लिएर विजेता हुनुभएको छ कि?
1: यस्तै एउटा कविता प्रतियोगितामा चाहिँ विजय भएको
0: थिएँ। कुन स्थान लिएर विजय हुनुभएको थियो नि?
1: प्रथम भएर भएको थिएँ, भेरी साहित्य समाजद्वारा आयोजना गरेको कविता प्रतियोगिता।
0: प्रथम भएर विजय हुनुभएको थियो, त्यसको लागि धेरै धेरै बधाई छ ढिलो भए पनि हाम्रो तर्फबाट, म र मेरो रेडियो कृष्णसार एफएमको होल टिमको तर्फबाट यहाँलाई धेरै धेरै बधाई छ यो सफलता प्राप्त गर्नुभयो र आगामी दिनमा अझै पनि यहाँले ठुल्ठुलो सफलता प्राप्त गरेको हामी सबैको हेर्ने इच्छा छ र अझै पनि ठुल्ठुलो स्टेजहरूमा गएर, ठुल्ठुलो मञ्चहरूमा गएर आफ्नो प्रतिभा देखाउनु होला र यहाँको प्रतिभा उजागर हुँदै जाओस्, अझै राम्रो हुँदै जाओस् भन्ने कामना हामी गर्न चाहन्छौँ। र हामीसँग बहिनी पनि हुनुहुन्छ, म अब बहिनीसँग नै कुराकानी गर्नुतर्फ लाग्छु। भाइ बहिनी तपाईँ पनि कल गर्नु, 0414-1122 यो नम्बर खुल्ला छ। यदि यहाँहरूमा प्रतिभा छ भने पक्कै पनि यो नम्बरमा कल गरेर हामी माझ प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि फटाफट नम्बर डायल गर्नु 0414-1122 भन्दै म बहिनीतर्फ लाग्छु। बहिनीलाई पनि स्वागत छ कार्यक्रम बाल प्रतिभामा।
2: धन्यवाद,
0: धन्यवाद, नमस्ते। डराउँदै हुनुहुन्छ बहिनी? पक्कै पनि प्रथम दिन भएर र योभन्दा अगाडि सायद कार्यक्रममा सहभागी नहुनु भएको भएर डराइराख्नु भएको होला। ठिकै छ, पहिला यहाँको प्रतिभा परिचय नै सुन्छौँ हामी। यहाँको आवाजमा तपाईँको नाम र कुन विद्यालयबाट आउनु भएको?
2: मेरो नाम समीक्षा महतारा हो, म धम्बोजी माध्यमिक विद्यालयबाट
0: आएको। धम्बोजी माध्यमिक विद्यालयबाट आउनुभएको र तपाईँको नाम समीक्षा महतारा। कति क्लासमा पढ्दै हुनुहुन्छ समीक्षा?
2: कक्षा नौमा
0: अध्ययनरत हुनुहुन्छ। कुन कुन सब्जेक्ट लिएर पढ्दै हुनुहुन्छ? ओपिटी म्याथ अनि अर्को
2: कम्प्युटर।
0: कस्तो चल्दैछ तपाईँको पढाइ?
2: पढाइ चाहिँ ठिकै छ।
0: ठिकै छ र ठिकै छ, ठिकैलाई अझै राम्रो गराएर एकदम राम्रो बनाउनु पर्छ है त। ओके, अनि कस्तो छ तपाईँको हालखबर, कसरी आइपुग्नु भयो, तपाईँको बाटोको यात्रा कस्तो भयो?
2: बाटोको यात्रा चाहिँ एकदमै राम्रो भयो। अब
0: एकदम राम्रो भयो, राम्रो हुनु पनि पर्छ समीक्षा। र के सुनाउनु भयो हाम्रो स्टुडियोसम्म आउनु भएको छ? एउटा होइन, आज हाम्रो भाइ बहिनीहरू श्रोताबाट धेरै सुनाउनु पर्छ, एउटा मात्रै सुनाएर चाहिँ हुँदैन। सो अहिलेको लागि चाहिँ हामी एउटा मात्रै सुन्छौँ। ओके, आफ्नो कविता सुरु गर्न सक्नुहुन्छ। रेडी, 1 2 3 गो।
2: कविताको शीर्षक रहेको छ आमा।
0: सुरु गर्न सक्छ।
2: नौ महिना कोखमा राखी जन्म दियो आमा, नौ महिना कोखमा राखी जन्म दियो आमा, आफू भोक भोकै बसी खुवायो हामीलाई खाना, आफू भोक भोकै बसी खुवायो हामीलाई खाना, हामीलाई तातो गरी गरी ओढ्यो तिमीले खोला, हामीलाई तातो गरी गरी ओढ्यो तिमीले खोला, आमा भन्ने शब्द सुन्दा लाग्छ मलाई अनमोल, आमा भन्ने शब्द सुन्दा लाग्छ मलाई अनमोल, हामी ठुला हुन्जेलसम्म हुर्कायो बढायो, हामी ठुला हुन्जेलसम्म हुर्कायो बढायो, हामीलाई पढाउने पैसा नहुँदा ढुङ्गा कुटी कुटी पढायो, हामीलाई पढाउने पैसा नहुँदा ढुङ्गा कुटी कुटी पढायो, हामी आज हामी आमा खोजेर पार्दैनौँ है फेला, हामी आमा खोजेर पार्दैनौँ है फेला, त्यसैले आमालाई सम्मान गरौँ नगरौँ है हेला, त्यसैले आमालाई सम्मान गरौँ नगरौँ है हेला, आमा सिकायो तिमीले बोल्न र हिँड्न, आमा सिकायो तिमीले बोल्न र हिँड्न, तिमीले नै सिकायो आमा सफलताको बाटो चिन्न, तिमीले नै सिकायो आमा सफलताको बाटो चिन्न, हामी रुदा भन्ने गर्थ्यौ नरोए रहिन, हामी रुदा भन्ने गर्थ्यौ नरोए रहिन, तिमीले अब हामी कसरी तिरौ तिम्रो दुधको ऋण, अब हामी कसरी तिरौ तिम्रो दुधको ऋण, स्कुलको फी तिर्दा तिमीसँग पैसा हुँदैन थियो जब, स्कुलको फी तिर्दा तिमीसँग पैसा हुँदैन थियो जब, पर्दा लागेको ऋण हामी तिर्नेछौ अब, पर्दा लागेको ऋण हामी तिर्नेछौ अब, अब हामी पनि अघि अघि बढ्नेछौँ, अब हामी पनि अघि अघि बढ्नेछौँ, तिम्रो दुःख र श्रमलाई बुझेर राम्रोसँग पढ्नेछौँ, तिम्रो दुःख र श्रमलाई बुझेर राम्रोसँग पढ्नेछौँ, मन्दिरका मूर्तिहरूमा मैले भगवान् खोजिनँ कहिले, तिम्रो चरणको धुलो भन्दा कुनै तीर्थ देखिनँ, सक्दिनँ म तिम्रो दुधको भाडा कहिले तिर्न आमा, बस हरेक धर्कनमा तिम्रो खुसी र प्रार्थना छ, हरेक जन्म तिम्रै कोखमा जन्म लिन पाऊ आमा। धन्यवाद।
0: धेरै धेरै धन्यवाद, एकदम मार्मिक आफ्नो प्रतिभा सुनाउनु भयो। एउटा आमालाई समेटेर जुन आफ्नो आवाजमा सुनाउनु भयो प्रतिभा, यसको लागि यहाँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। र धेरै कुराहरू समेटिएको छ यसमा, मैले धेरै कुरा भन्नु पर्दैन, तर यसमा एकदम राम्रो राम्रो कुराहरू समेटिएको छ। भाइ बहिनीहरू श्रोताहरू तपाईँले पनि सुन्नुभएको होला पक्कै पनि। र आमा भनेको हाम्रो धेरै रूपसँग सम्बन्धित हुनुहुन्छ, आमा भनेको एउटा अभिभावक पनि हुनुहुन्छ, सबैभन्दा सुरुको शिक्षक अभिभावक भनेकै हाम्रो आमा हुनुहुन्छ। आमाले हामीलाई संसार मा पाइला टेक्न सिकाउनुहुन्छ र बोल्न सिकाउनुहुन्छ र अन्य अन्य कुराहरू पनि सिकाउनुहुन्छ, हामीलाई हाम्रो व्यावहारिक कुराहरूदेखि लिएर सबै कुराहरू सिकाउनुहुन्छ र हामीलाई एउटा राम्रो बाटोमा पुर्याउने पनि आमा नै हुनुहुन्छ, हाम्रो सबै सपनाहरूलाई पुरा गर्ने पनि आमा नै हुनुहुन्छ। त्यही भएर आमाको धेरै रूपहरू छ र पक्कै पनि आमा एउटा हामीलाई जन्म दिइसकेपछि पक्कै पनि हामीलाई हाम्रो मृत्यु नहुँदासम्म, उहाँहरू हुँदासम्म, जबसम्म हामी रहिरहन्छौँ र जबसम्म उहाँहरूको मृत्यु हुँदैन, तबसम्म हाम्रै बारेमा सोच्नुहुन्छ, हाम्रै राम्रो चाहनुहुन्छ र हामीले केही गरौँ भन्ने चाहनुहुन्छ। र यही कुराहरूलाई समेटेर पक्कै पनि आफ्नो जुन प्रतिभा सुनाउनु भयो यसको लागि बहिनीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र यो तपाईँले आफै लेख्नु भएको हो?
2: हजुर, आफै लेखेको।
0: आफै लेख्नु भएको, एकदम राम्रो लेख्नुहुन्छ नि।
2: हजुर,
0: कहिलेबाट लेख्न थाल्नु भएको यस्तो?
2: लेख्नु चाहिँ 6-7 क्लासदेखि हो।
0: 6-7 क्लासदेखि नै लेख्न थाल्नु भएको हो र एकदम राम्रो लेख्नुहुन्छ मैले सुरुमै भनिसकेँ र तपाईँको लेख एकदम राम्रो छ। आगामी दिनहरूमा यस्तै गरी आफ्नो लेखलाई निरन्तरता दिनुहोला र अझै राम्रो राम्रो लेख्दै जानुहोला। अझै राम्रो राम्रो प्रतिभाहरू लेखेर आफ्नो आफ्नो आवाजमा आफूले देखाउने मौका पाउनुहुनेछ र देखाउनुहोला। र तपाईँ पनि योभन्दा अगाडिका कार्यक्रममा कुनै कार्यक्रममा भाग लिनुभएको छ?
2: हल्का हल्का कुनै यस्तो खुल्ला मञ्चहरूमा प्रस्तुत गरेको
0: छु। खुल्ला मञ्चहरूमा आफ्नो खुल्ला मञ्चहरूमा आफ्नो प्रस्तुति राख्ने अवसर पाउनुभएको छ विद्यालयहरूमा, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। यसरी अवसर पाइसकेपछि आफ्नो अवसरलाई जुन सदुपयोग गर्नुभयो, पक्कै पनि अवसर पाइसकेपछि अवसरलाई सदुपयोग गर्नुपर्छ। आफूले आफ्नो प्रतिभा छ, आफू केही सुनाउन सक्छ जस्तो लाग्छ भने त्यो अवसरलाई सदुपयोग गर्नुपर्छ। त्यो अवसर खेर जानु हुँदैन जस्तो लाग्छ मलाई पनि। त्यो अवसर पक्कै पनि यहाँले सदुपयोग नै गर्नुभयो। र तपाईँ आज हाम्रो स्टुडियोसम्म कसरी आइपुग्नुभयो, कसको कन्ट्याक्टबाट आइपुग्नुभयो नि?
2: हाम्रो विद्यालयको एउटा गुरुआमाले भन्नुभएको थियो हिजो,
0: हजुर,
2: त्यही भएर उहाँकै सहयोगमा।
0: धेरै धेरै धन्यवाद उहाँ गुरुआमालाई हाम्रो स्टुडियोसम्म पुर्याएर तपाईँको प्रतिभा देखाउने अवसर तपाईँलाई जुन दिनुभयो, यसको लागि म उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। पक्कै पनि हाम्रो कार्यक्रम सुनेर र हाम्रो कार्यक्रममा यहाँहरू जस्तै भाइ बहिनीहरूलाई अवसर छ एउटा भन्ने थाहा पाएर त पक्कै पनि तपाईँहरूलाई जुन यो अवसरलाई सदुपयोग गर्ने जुन सुझाव दिनुभयो र तपाईँहरूलाई यहाँसम्म पुर्याउनु भयो, यसको लागि उहाँलाई फेरि पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। र यस्तै गरी आगामी दिनहरूमा आगामी श्रृङ्खलाहरूमा पनि अन्य सर म्याडमहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ, अन्य विद्यालयका शिक्षक सर म्याडमहरूले सुन्दै हुनुहुन्छ भने पक्कै पनि उहाँहरूले पनि सुनेर आफ्नो विद्यालयमा रहनुभएका जति पनि भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूमा प्रतिभा छ र प्रतिभा सुनाउने एउटा राम्रो प्लेटफर्मको खोजीमा हुनुहुन्छ भने पक्कै पनि तपाईँहरूले पठाउन सक्नुहुन्छ। तपाईँहरूको लागि ढोका हरेक हप्ता खुल्ला रहनेछ भाइ बहिनीहरूको लागि नै भनेर तपाईँहरूको कार्यक्रम बालप्रतिभा भएको भएर तपाईँहरूको लागि ढोका खुल्ला छ। पक्कै पनि स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ। हाम्रो छोडेको नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर हाम्रो स्टुडियोसम्म आएर प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला भन्न चाहन्छु भाइ बहिनीहरू। र अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कृष्णचार एफएम 94 MHz प्रस्तुति कार्यक्रम बाल प्रतिभा। यो कार्यक्रम हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म आउने कार्यक्रम बाल प्रतिभा हो भन्ने कुरा मैले जानकारी गराइ नै सकेको छु। र त कार्यक्रम सुन्ने माध्यमहरू तपाईँ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णचार एफएम 94 MHz, अनलाइनका माध्यमहरू www.radiokrishnacharfm.com.org.np, हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णचार एफएम 94 MHz अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकैको नाम बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र कार्यक्रम सकिसकेपछि हामी यसै कार्यक्रमलाई भिडियोमा पनि अपलोड गर्नेछौँ। रेडियो कृष्णचार एफएम 94 MHz आफ्नै फेसबुक च्यानल छ, फेसबुक पेज छ र रेडियो कृष्णचार एफएम 94 MHz आफ्नै युट्युब च्यानल छ। सो युट्युब च्यानल र पेजमा हामी भिडियो अपलोड गर्नेछौँ। त्यहाँ गएर पनि तपाईँहरूले कार्यक्रम सुन्न र हेर्न सक्नुहुन्छ। र कार्यक्रम जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव एवं प्रतिक्रियाको लागि कमेन्ट बक्समा गएर कमेन्ट पनि छोड्न सक्नुहुन्छ भने, यति अन्य पनि सल्लाह सुझाव एवं प्रतिक्रिया छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0-4-5-1-1-2 नम्बरमा पनि कल गरेर सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ कार्यक्रम सकिसकेपछि। र अहिलेको लागि भाइ बहिनीहरूले कल गर्न सक्नुहुन्छ 0-4-5-1-2 नम्बर, यहाँको लागि खुल्ला नै छ। अब हामी छोटो व्यापारिक विश्राममा जान्छौँ, छोटो व्यापारिक विश्राम र बालगीत सुनिसकेपछि पुनः आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्णचार एफएम छोडेर कतै नजानुहोला। र आज हामी यहाँहरूलाई रमाइलो रमाइलो दसैँका गीतहरू सुनाउनेछौँ र दसैँका गीतहरू सुनाएर रमाइलो गराउनेछौँ भाइ बहिनीहरू। दसैँ पनि नजिक आइसकेको छ, त्यही भएर पक्कै पनि हामीलाई सुनेर साथ दिनुहोला र सुन्नुहोला भन्न चाहन्छु। भन्दा अहिलेको लागि छोटो व्यापारिक विश्राम, छोटो व्यापारिक विश्राम टाइम चेक र बालगीत सुनिसकेपछि पुनः आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्णचार एफएम छोडेर कतै नजानुहोस् है त।
3: बीर डेंटल, बीर डेंटल।
4: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
5: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
4: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
5: फोन नम्बर 081-5-32-375।
6: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल एचडी प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी एचडी च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221 साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क शर्त र नियमहरू लागू हुनेछन् थप जानकारीका लागि www.subisu.net.np subisu
7: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
8: ए तिमी यति चिन्तित किन के भयो फेरि
7: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
8: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
7: कस्तो खबर
8: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टर्नल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
7: ए साँच्चै
8: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
7: ए त्यो त झन् राम्रो
8: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
7: वा अब त मलाई धेरै ढुक्क लाग्यो
8: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
7: यो त पुरा प्याकेज जस्तै भयो नि
8: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
7: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
8: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
9: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
10: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
9: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
10: होइन हामीसँग अझै आशा छ मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
11: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
9: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
10: धन्यवाद शुभश्री IVF हाम्रो सपना साकार बनाइदिनु भएकोमा
11: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक सोल्टिमोड काठमाडौँ फोन नम्बर 98 61 14 16 99
12: के छ साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
13: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
12: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
13: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
14: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक
15: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरपिनबाट गरिने डिजिटल एक्सरे सेवा
16: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98 0 85 49 451
17: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
18: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।
19: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
20: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
19: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
20: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
19: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
20: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
19: सम्पर्क नम्बर 081535717।
21: खुशीको खबर।
19: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
21: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
19: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
21: सम्पर्क नम्बर 081536465 98239806665 र 98482864665 नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
22: रंग बहार
23: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर।
22: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
23: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
22: बर्जर पेन्स।
24: स्वयंसेविका दिज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या।
25: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
24: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
25: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादु र आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
26: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पिएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
0: यो कृष्ण सार एफएम
1: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
0: यो कृष्ण सार एफएम
1: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
27: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
27: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
28: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
27: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
28: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
22: रंग बहार, रंग बहार।
23: बर्जर सँगै उपहार उपहार। बम्परमा यामाहा रेजियर।
22: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
23: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
22: बर्जर पेन्स।
29: नेपालगञ्ज
30: सेतु बिका चोक नामै काफी क्या दामी।
5: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
31: आजै रोजौ है।
30: मन पर्यो त पर्यो पर्यो।
4: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
30: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
5: होइन, के भयो आज भोलि तपाईँलाई? निकै चिन्तित देखिनुहुन्छ नि।
32: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ।
5: अपरेसनको डरले उपचार नै नगर्ने,
7: अब त्यस्तो चिन्ता लिनु पर्दैन। तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
32: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
7: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो। हजुर, समस्याको कुरा गर्न नहिचकिचाउँ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ। कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि। यहाँ बिना अपरेशन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ। विशेषज्ञ डाक्टर विश्वास, BEMS, CMS एन्ड ED, UP भारत, लखनऊ। सम्पर्क नम्बर भारतीय नम्बर +91 843 49 3700, नेपाली नम्बर +977 970 14 499 00।
0: यो कृष्ण सार FM
1: 94 MHz, कृष्ण सार जत्तिकै तेज।
8: मलाई गीत गाउन आउँछ।
9: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
10: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
8: ए हो र दिदी।
9: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार FM 94 MHz हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तोता
11: म अर्जुन खटिकको साथमा
9: कार्यक्रम बाल प्रतिभा

यो छोटो बाल गीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा तपाईँ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम

0: दिएको नम्बरमा कल गरेर हामीसँग जोडिएर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नु होला भाइ बहिनीहरू। र कार्यक्रम तपाईँले पश्चिम नेपालका क्षेत्रमा रेडियो कृष्ण आरएफएम 94.5 अनलाइनका माध्यमहरू www.radiokrishnaarfm.com.yz.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्ण आरएफएम 94.5 अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकैको नाम बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र भाइ बहिनीहरू अहिलेको लागि फटाफट नम्बर डायल गर्नु 0815 125 नम्बर खुल्ला छ भन्दै म अब भाइ बहिनीहरूतर्फ नै लाग्छु। उहाँहरूको प्रतिभा आज हामी धेरैभन्दा धेरै प्रतिभाहरू सुन्नेछौँ र प्रतिभालाई स्थान दिनेछौँ भाइ बहिनीहरूको प्रतिभालाई। त्यो भएर म धेरै नबोलिकन भाइ बहिनीहरूको प्रतिभातर्फ नै लाग्छु, म भाइतर्फ नै लाग्छु। भाइ
1: हजुर,
0: तपाईँको नाम के भन्नुभएको थियो?
1: उपेन्द्र साई।
0: उपेन्द्र साई, कस्तो लाग्दैछ तपाईँलाई आज हाम्रो स्टुडियोसम्म आउनु भएको छ?
1: रमाइलो लाग्दैछ भाइ,
0: रमाइलो लाग्दैछ। तपाईँ चाहिँ एकदम निडर भएर बोले जस्तो मलाई पनि लाग्दैछ, डर लागिरहेको छैन होइन?
1: हजुर हजुर,
0: पक्कै पनि डराउनु हुँदैन, तपाईँको दादा दिदी हामी छौँ, त्यस्तोहरू त कोही पनि हुनुहुन्न। र कोही भए पनि आफूमा प्रतिभा छ र आफूमा प्रतिभा छ भने पक्कै पनि निडर भएर एउटा खुलेर आफ्नो आवाजमा प्रतिभा सुनाउनु भयो भने त्यो प्रतिभा अझै राम्रो सुनिन्छ, र डराएर बोल्नुभयो भने पक्कै पनि डरा डरा जस्तो आवाज आउँछ। त्यही भएर पक्कै पनि खोलेर बोल्नुपर्छ जस्तो लाग्छ मलाई पनि। र जुन तपाईँमा मैले देखिरहेको छु, तपाईँ खोलेर बोल्दै हुनुहुन्छ, आफ्नो प्रतिभा पनि खोलेर देखाउनु भएको थियो अघि, र हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउँदै हुनुहुन्छ र तपाईँलाई डर लागिरहेको छ, हामीलाई पनि खुसी लागिरहेको छ तपाईँ यसरी नडराएर बोल्दै हुनुहुन्छ। तपाईँको घर रियल घर कहाँ हो नि?
1: रियल घर बाजुरा।
0: रियल घर बाजुरा, को को हुनुहुन्छ घरमा?
1: बाबा मम्मी दिदी बहिनी।
0: बाबा मम्मी दिदी बहिनी, तपाईँ घरको एक्लो छोरा?
1: हजुर।
0: घरको एक्लो छोरा भएको हिसाबले अहिले त बाबा मम्मी हुनुहुन्छ, तै पनि कतिको जिम्मेवारी महसुस गर्नुहुन्छ नि? अहिले त सानै हुनुहुन्छ,
1: जिम्मेवारी त धेरै महसुस गर्छन् दाइ।
0: अहिले नभए पनि पछिको दिनमा घरको सम्पूर्ण जिम्मेवारी तपाईँमा नै हुनेछ। त्यो भएर एउटा राम्रोसँग अगाडि बढेर पछिको दिनमा आफूले जिम्मेवारी पाउनुभयो भने जिम्मेवारीलाई राम्रोसँग बोध गर्नुहोला र राम्रोसँग बहन गर्नुहोला जिम्मेवारीलाई, आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गर्नु। तपाईँ घरको एक्लो छोरा हुनुहुन्छ र तपाईँमा मुख्य जिम्मेवारी रहेको छ भन्ने हामीलाई लाग्छ। र के सुनाउनुहुन्छ नि? अब कारण हामी प्रतिभा नै सुन्छौँ, ढिला नगरिकन प्रतिभा नै सुनेछौँ, प्रतिभालाई नै स्थान दिन्छौँ, के सुनाउनुहुन्छ?
1: कविता सुनाउँछु दादा।
0: कविता सुनाउनुहुन्छ, ओके, सुरु गर्न सक्नुहुन्छ, रेडी 1 2 3 गो।
1: कविताको शीर्षक रहेको छ परदेशीको दसैँ। हातमा राहदानी मनमा गरौँको भारी बोकेर, हातमा राहदानी मनमा गरौँको भारी बोकेर, हिँडेको थिएँ एक दिन म यो जन्मभूमि छोडेर, हिँडेको थिएँ एक दिन म यो जन्मभूमि छोडेर। आज फेरि दैलोमा आइपुग्यो उही रमाइलो दसैँ, आज फेरि दैलोमा आइपुग्यो उही रमाइलो दसैँ। तर म टाढा छु मन मुटुको पीडा घाउ कोपेर, म टाढा छु मुटुमा पीडाको घाउ कोपेर। गाउँमा मालश्री धुन गुन्जिन थाल्यो होला, गाउँमा मालश्री धुन गुन्जिन थाल्यो होला, पिङको मच्चैमा भैँस जुर्मराउन थाल्यो होला, पिङको मच्चैमा भैँस जुर्मराउन थाल्यो होला। रातो माटो र कमेरोले रङ्गिएका ती भित्ताहरू, रातो माटो र कमेरोले रङ्गिएका ती भित्ताहरू, आमाको हात हातमा अछेत्ता फेरि मुस्कुराउन थाल्यो होला, आमाको हातमा अछेत्ता फेरि मुस्कुराउन थाल्यो होला। यहाँ त केवल मरुभूमिको तातो राव र राको छ, यहाँ त केवल मरुभूमिको तातो राव र राको छ। 8x10 फिट कोठाभित्र सम्झनाको डाको छ, 8x10 फिट कोठाको सम्झनाको डाको छ। टिकाको दिन पनि यहाँ मरिमेटी खटिनुपर्छ, टिकाको दिन पनि यहाँ मरिमेटी खटिनुपर्छ। सोध्छन् होला छिमेकीले छोरा आउने के आशा छ, बाबा मम्मीलाई सोध्छन् होला छोरा आउने के आशा छ। निधार मेरो खाली नै छ यसपालि पनि, निधार मेरो खाली नै छ यसपालि पनि, जमाराको त्यो सुवास सपनामै हराउने भयो अनि, जमाराको त्यो सुवास सपनामै हराउने भयो अनि। आमाले पकाएको सेलरोटी र गाउँको अमिलो अचार, आमाले पकाएको सेलरोटी र गाउँको त्यो अमिलो अचार, परदेशीको यो सुक्खा रोटीले कसरी बिर्सिनु अनि, परदेशीको यो सुक्खा रोटीले कसरी बिर्सिनु अनि। ऋणको भारी बिर्साउन यो यो बिरानो सहर आएँ, ऋणको भारी बिर्साउन यो बिरानो सहर आएँ, खाली किन्न खोज्दा खोज्दै आज चाडबाड गुमाएँ, खाली किन्न खोज्दा खोज्दै आज चाडबाड गुमाएँ। पठाएको त्यो पठाएको रेमिटेन्सले घरमा दसैँ आयो आमा, पठाएको रेमिटेन्सले घरमा दसैँ आयो आमा, तर यो छोराको मनभित्र सधैँको रुवा बसी पाएँ आमा, तर यो छोराको मनभित्र सधैँको रुवा बसी पाएँ आमा। सत्तरङ्गी टिका फिक्का भयो अनि नोटको यो बिटो अघि, सत्तरङ्गी टिका फिक्का भयो यो नोटको बिटो अघि, हाँसेर भिडियो कल त गरौँला आमा तर दिल लुकाएर अघि, हाँसेर भिडियो कल त गरौँला आमा तर मन कुपिएर लुकाएर अघि। आउने सालमा त पक्कै आउँछु भनी बुझाउँला, आउने सालमा त पक्कै आउँछु भनी चित्त बुझाउँला, यस्तै छ आमा यो परदेशीको कर्म र माघेको परिधि यस्तै छ आमा।

0: यो परदेशीको कर्म र भाग्यको परिधि। धन्यवाद दादा।
1: हाँ, धेरै धेरै धन्यवाद। यो परदेशीको पीडा समेटेर जुन आफ्नो लेख यहाँले सुनाउनु भयो निकै राम्रो छ। जुनमा परदेशीको पीडा पक्कै पनि झर्किन्छ, हामीले सबैले सुन्यौँ परदेशीको पीडा झर्किरहेको छ यसमा, र पक्कै पनि परदेशीको पीडा एकदम दयनीय छ भन्ने हामीलाई पनि लाग्छ। धेरै नेपाली आमाबुवा दाजुभाइहरू विदेशमा हुनुहुन्छ, र पक्कै पनि दसैँ तिहार विभिन्न छठ पर्वहरू नभनिकन आफ्नो एउटा पैसाकै लागि श्रम गर्नुहुन्छ, श्रममा खटिनुहुन्छ र काम गर्नुहुन्छ, विदेशमा गएर खाडी मुलुक जस्ता अन्य अन्य देशहरूमा गएर श्रम गर्नुहुन्छ, काम गर्नुहुन्छ। एउटा यस्ता ठुल्ठुला पर्वहरू दसैँ छठ तिहार यस्ता पर्वहरू नभनिकन आफ्नो आमा बुवा आफ्नो श्रीमती छोराछोरी नभनिकन विदेशमा गएर बस्नुहुन्छ, पक्कै पनि यो धेरै दुःखद कुरा हो भन्ने लाग्छ हामीलाई। जुन पीडा समेटेर यहाँले सुनाउनु भएको लागि फेरि फेरि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तपाईँ एकदम राम्रो लेख्नुहुन्छ नि, तपाईँले पनि एकदम राम्रो शब्दहरू चुज गरेर तपाईँको लेख एकदम राम्रो छ। जुन लेख्ने कुराहरू लेख्नुहुन्छ यसमा एकदम राम्रो लाग्छ नि। तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफूले आफूलाई मूल्याङ्कन गर्दाखेरि?
0: मैले आफूले आफूलाई मूल्याङ्कन गर्दाखेरि लेख्दैछु, सिक्दैछु, अब बिस्तारै राम्रो होला, एक दुई अक्षर लेख्दैछु राम्रो होला भन्ने आशा।
1: पक्कै पनि अहिले सिक्दै हुनुहुन्छ र आगामी दिनमा अझै राम्रो गर्नुहुनेछ। यस्तै आफ्नो लेख्नलाई निरन्तरता दिनुभयो भने पक्कै पनि एक दिन सफलता प्राप्त गर्नुहुनेछ, राम्रो बन्नुहुनेछ भन्ने हामीलाई पनि लाग्छ। र तपाईँको अगाडिको सपना के छ, के भन्न चाहने सोच छ नि तपाईँको सपना?
0: मेरो सपना भनेको म न्यायाधीश भन्ने।
1: न्यायाधीश भन्ने सपना छ?
0: हजुर,
1: न्यायाधीश भन्ने सपना छ। र अहिले लेख लेख्दै हुनुहुन्छ पक्कै पनि, र लेखबाट बोल्न सिक्नुहुन्छ र बोलिसकेपछि पक्कै पनि न्यायाधीश बन्नुहुन्छ। र न्यायाधीशको पढाइ त पुरा गर्नुपर्छ, त्यही पनि अब मेन भनेको बोल्ने नै हो। तपाईँ बोल्न सिक्नुभयो भने तपाईँ प्रष्ट बोली फुट्यो भने तपाईँको मुखबाट पक्कै पनि अगाडि बढ्न सक्नुहुन्छ।
0: हजुर,
1: र तपाईँले न्यायाधीश बन्ने भनेर भन्नुभयो र तपाईँले लेख्दै हुनुहुन्छ, यो दुइटाको फरक त धेरै नै छ जस्तो लाग्छ मलाई पनि। मलाई चाहिँ
0: हजुर
1: यस सन्दर्भमा तपाईँले कस्तो महसुस गर्नुहुन्छ? तपाईँले न्यायाधीश बन्ने भन्ने सपना आफ्नो भन्नुभयो हामीलाई, र आफूले लेख्नुहुन्छ गीत, यो मुक्तकहरू, चुट्किलाहरू, कविताहरू, यस अनुसारमा तपाईँले आफूलाई कस्तो महसुस गर्नुहुन्छ? मैले तपाईँले मतलब तपाईँले योबाटै आफ्नो सफलता प्राप्त गर्न सक्छु जस्तो लाग्छ कि न्यायाधीश बन्नको लागि अझै फरक, अझै धेरै कि छुट्टै मिहिनेत गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
0: यो साहित्य क्षेत्र र न्यायाधीश भनेको धेरै फरक क्षेत्र भएको। जस्तै अब न्यायाधीश त मेरो लक्ष्य नै हो, सपना हो, घर परिवारको सपना हो। यो साहित्य भनेको एउटा अलग पार्ट हो, आफू रमाउने, साहित्यमा आफ्ना पीडाहरू पोग्ने एउटा माध्यमको रूपमा यो साहित्यलाई लगेको छु।
1: पक्कै पनि धेरै राम्रो सोच तपाईँको, यो सोच र तपाईँको सपना पक्कै पनि आगामी दिनमा पुरा हुनेछ र पुरा हुन्छ भन्ने लाग्छ। र पुरा गर्नको लागि तपाईँ पनि सक्रिय रूपमा एकदम खटिनुपर्नेछ, आफूले धेरै मिहिनेत गर्नुपर्नेछ, र मिहिनेत गरेर नै आगामी सफलताहरू प्राप्त गर्नुहुनेछ जस्तो लाग्छ मलाई चाहिँ।
0: हजुर,
1: र भाइ बहिनीहरू फटाफट नम्बर डायल गर्नु 0 1 4 5 1 2 नम्बरहरूको लागि खुल्ला छ, यतिहरूमा प्रतिभा छ भने यो नम्बरमा कल गरेर हामीसँग जोडेर प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि फटाफट नम्बर डायल गर्नु 0 1 4 5 1 2। र अहिले भर्खर हामीले भाइको आवाजमा उहाँको लेख, उहाँले आफै लेख्नुभएको प्रतिभा सुनेका छौँ भने अब हामी बहिनीतर्फ लाग्छौँ। हाम्रो हामीसँग बहिनीको रूपमा बहिनीको नाम चाहिँ समीक्षा छ, र बहिनी हामीसँग उपस्थित हुनुहुन्छ, उहाँ पनि धम्बजी माविबाट उपस्थित हुनुहुन्छ, कक्षा 9 अध्ययनरत हुनुहुन्छ। बहिनी, तपाईँलाई कस्तो लाग्दैछ नि हाम्रो स्टुडियोसम्म आउनु भएको छ?
2: एकदम खुसी लागिरहेछ।
1: खुसी लागिरहेको छ, तर हामीलाई चाहिँ तपाईँ डराएर बोल्दै हुनुहुन्छ जस्तो लाग्छ, के छ तपाईँले के भन्नुहुन्छ? डराइराख्नु भएको छ? पक्कै पनि पहिलोचोटि बोलेर होला, डराउँदै हुनुहुन्छ, ठिकै छ, डराउनु पर्दैन, तपाईँको दादा दिदी हामी छौँ, नडराउनुहोस्, खुलेर बोल्नुहोस्। तपाईँले खुलेर आफ्नो प्रतिभा राख्नुभयो भने तपाईँको प्रतिभा अझै राम्रो देखिनेछ, अझै राम्रो सुनिनेछ, र जुन श्रोताहरूलाई पनि मनपर्नेछ, र पक्कै पनि नडराउनु होला भन्ने चाहिँ हामीलाई लाग्छ। र बहिनीको घरमा चाहिँ को को हुनुहुन्छ नि? बहिनीको घर रियल कहाँ हो?
2: मेरो घर चाहिँ जाजरकोट हो।
1: अनि घरमा को को हुनुहुन्छ?
2: घरमा चाहिँ मम्मी बाबा, हजुरबा, हजुरआमा, भाइ बहिनी।
1: मम्मी बाबा, हजुरबा, हजुरआमा, भाइ बहिनी। घरको ठुलो तपाईँ?
2: हजुर,
1: घरको ठुलो तपाईँ। आज हामी दुवैजना ठुलो घरको ठुलो या ठुली सँग कुराकानी गर्न पाइरहेका छौँ। र तपाईँले चाहिँ कतिको जिम्मेवारी महसुस गर्नुहुन्छ? अझै तपाईँ सानी हुनुहुन्छ, पढ्ने उमेर छ तपाईँको, पढ्दै हुनुहुन्छ अहिले, तै पनि घरको ठुलो भएको नाताले कतिको जिम्मेवारी महसुस गर्नुहुन्छ?
2: त्यति जिम्मेवारी त छैन, मम्मी बाबा ले कमाउनुहुन्छ, त्यति जिम्मेवारी छैन, तर पनि हल्का हल्का महसुस हुन्छ मैले।
1: अनि यहाँ चाहिँ कोसँग बस्दै हुनुहुन्छ? मम्मी बाबा यतै हुनुहुन्छ कि?
2: नै, मम्मी बाबा जाजरकोटमै हुनुहुन्छ, म चाहिँ फुपूसँग बस्दैछु।
1: फुपूसँग बस्दै हुनुहुन्छ, फुपूसँग बस्दै हुनुहुन्छ। यहाँ कुन ठाउँ बस्नुहुन्छ? यहाँ
2: त्यही विशाल चोकमा बस्छु।
1: विशाल चोकमा बस्नुहुन्छ। र बहिनीको अब हामी प्रतिभा नै सुन्ने थियौँ, के सुनाउनुहुन्छ नि अब?
2: कविता नै सुनाउँछु।
1: ओके कविता सुनाउनुहुन्छ। आज हामी लेख मात्र सुन्न पाइरहेका छौँ, यस अगाडिका श्रृङ्खलाहरूमा हामी सिङ्गिङहरू सुन्ने गर्थ्यौँ धेरै जस्तो। त्यही भएर आज केही फरक सुनाउने भन्दा हाम्रो स्टुडियोसम्म भाइ बहिनीहरू आउनुभएको छ र फरक प्रतिभाहरू नै सुनिरहेका पनि छन्। हस, सुरु गर्न सक्नुहुन्छ। रेडी 1 2 3 गो।
2: कविताको शीर्षक रहेको छ मेरो देश नेपाल। सबैले भन्ने गर्छन् सुन्दर शान्त विशाल, सबैले भन्ने गर्छन् सुन्दर शान्त विशाल, विविधतामा एकता हाम्रो देश नेपाल, विविधतामा एकता हाम्रो देश नेपाल। भ्रष्टाचारको बास हुँदा देशलाई हुन्छ भारी, भ्रष्टाचारको बास हुँदा देशलाई हुन्छ भारी, नेपाल हामी सबैको साझा फुलबारी, नेपाल हामी सबैको साझा फुलबारी। शहीदहरूले हो हामीहरूलाई खुसीले भरेका, शहीदहरूले हो हामीलाई खुसीले भरेका, पृथ्वीनारायण शाहले हो हाम्रो देश एकीकरण गरेका, पृथ्वीनारायण शाहले हो यो देश एकीकरण गरेका। सबैजना आफ्नै यहाँ कोही छैनन् पराई, सबैजना आफ्नै यहाँ कोही छैनन् पराई, मिलेर बनेको सुन्दर नेपाल हिमाल पहाड तराई, मिलेर बनेको सुन्दर नेपाल हिमाल पहाड तराई। राम्रोसँग पढेर देशलाई उन्नति गर्न अघि बढौँ जानी, राम्रोसँग पढेर देशलाई उन्नति गर्न अघि बढौँ जानी, हाम्रो देश प्राकृतिक सुन्दरताको खानी, हाम्रो देश प्राकृतिक सुन्दरताको खानी। राम्रो काम गरेपछि राम्रै मिल्छ कर्म, राम्रो काम गरेपछि राम्रै मिल्छ कर्म, हाम्रो देशमा बसोबास विविध जाति धर्म, हाम्रो देशमा बसोबास विविध जाति धर्म। हाम्रो देश बनेको छ मिली लेख तराई बेसी, हाम्रो देश बनेको छ मिली लेख तराई बेसी, मेरा लागि यही जननी जन्मभूमिश्व स्वर्गादपि गरिएसी, मेरा लागि यही जननी जन्मभूमिश्व स्वर्गादपि गरिएसी। सगरमाथाको देश अनि गौतम बुद्धको देश, सगरमाथाको देश अनि गौतम बुद्धको देश, आउनुहोस् सबैजना मिली बनाऊ यसको परिवेश, आउनुहोस् सबैजना मिली बनाऊ यसको परिवेश। धन्यवाद।
1: धेरै धेरै धन्यवाद। आफ्नो देशलाई माया गरेर जुन आफ्नो लेख लेखेर सुनाउनु भयो हामीमाझ, एकदम राम्रो छ तपाईँको लेख र तपाईँले एकदम राम्रो लेख्नुहुन्छ भन्ने कुरा मैले सुरुमै जानकारी गराइसकेको छु र यो लेखबाटै धेरै कुरा व्यक्त गरिसक्नु भएको थियो त्यसको बारेमा। तैपनि यसो तपाईँले एक दुई मिनट भन्ने मौका पाउँदा, कहीँ देशको बारेमा भन्ने मौका पाउँदा तपाईँले के भन्नुहुन्छ देशको बारेमा, आफ्नो देश
2: मेरो देशमा चाहिँ प्राकृतिक सुन्दरताहरूले भरिपूर्ण छ, तर यसमा भ्रष्टाचारीको धेरै बास छ मेरो विचारमा। यसलाई कम गर्न सक्यो भने हाम्रो देशको विकास पक्कै पनि हुन्छ भन्ने आशा छ।
1: पक्कै पनि यहाँको आशा, पक्कै पनि निराशा हुने छैन र आशा पुरा हुनेछ भन्ने मलाई चाहिँ लाग्छ। र पक्कै पनि हामीभन्दा अगाडि जुन सम्माननीय नेताजीहरू हुनुहुन्छ, प्रधानमन्त्री लगायत अन्य नेताजीहरू हुनुहुन्छ, उहाँहरूले पक्कै पनि बहिनी लगायत सम्पूर्ण नेपालीको सपना पुरा गर्नुहुन्छ जस्तो लाग्छ मलाई। भन्दै म ढिला नगरिकन हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा कोही भाइ बहिनी जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो हजुर, नमस्ते, यहाँको शुभ नाम। कोही भाइ बहिनी जोडिनु भएको थियो, फोन डिस्कनेक्ट भएको छ, फेरि कल ट्राई गर्दै गर्नुहोस्। निकै 4-5 सेवा नम्बर कलै खुल्ला छ र कल गर्नुभयो भने पक्कै पनि हामीसँग कुराकानी हुने नै छ। अहिलेको लागि फटाफट नम्बर डायल गर्नु 4-5 यो नम्बर खुल्ला छ भाइ बहिनीहरूको लागि। तपाईँहरूमा प्रतिभा छ भने यो नम्बरमा कल गरेर सुनाउन सक्नुहुन्छ भन्ने भनेर भन्न चाहन्छु भाइ बहिनीहरूको लागि, भाइ बहिनीहरूलाई। र आफूले जुन व्यक्त गर्नुभयो बहिनीले भावना, देशमा भ्रष्टाचारी प्रबल छ, एकदम बढिरहेको छ, मलाई पनि त्यही लाग्छ र यो कम गर्नको लागि अब यसप्रति सबैको ध्यान जानु नै पर्छ। फेरि पनि कोही भाइ बहिनी उपस्थित हुनुहुन्छ हाम्रो टेलिफोन नम्बरमा भन्ने मैले टेक्निसियन कक्षबाट इसारा पाइरहेको छु, म उहाँलाई ढिला नभइकन स्वागत गर्छु। हेलो हजुर, नमस्ते, यहाँको शुभ नाम।
3: कार्की गाउँ जाजरकोटदेखि ममता सिंह।
1: कार्की गाउँ जाजरकोटदेखि ममता सिंह, के छ ममता तपाईँको हालखबर?
3: एकदम ठिक छ, अनि हजुरको सुनाउनु के कस्तो छ?
1: मेरो खबर पनि ठिक छ र मेरो लगायत रेडियो किरिसार एफएम होल टिमको हालखबर सबैजनाको ठिक छ भन्नुपर्छ ममताजी। र कस्तो छ मौसम अहिले नेपाल उता जाजरकोटतिरको?
3: घाम लागिरहेछ अहिले।
1: घाम लागिरहेको छ, यता पनि घाम लागिरहेको छ ममता। र ममता के गर्दै हुनुहुन्छ अहिले, कतिमा पढ्दै हुनुहुन्छ?
3: अहिले 10 क्लासमा पढ्दैछु।
1: 10मा पढ्दै हुनुहुन्छ, अहिले हामीलाई सुन्दै हुनुहुन्छ?
3: हजुर।
1: कसो सुनिन्छ नि हाम्रो आवाज त्यहाँसम्म?
3: राम्रो सुनिन्छ।
1: राम्रो सुनिन्छ, पक्कै पनि नियमित श्रोता हुनुहुन्छ ममता र नियमित सुन्ने गर्नुहुन्छ, नियमित कल मार्फत सहभागी हुनुहुन्छ, खुसी लाग्छ हामीलाई पनि ममताजी यसरी सम्झिनुहुन्छ, हामीलाई कल गर्नुहुन्छ। र कस्तो छ तपाईँकोतिर दसैँ तिहारको चहलपहल कस्तो छ ममता अहिले?
3: दसैँ तिहारको चहलपहल त ठिकै छ दादा।
1: ठिकै छ, ठिकै छ कि ठिकै छ या एकदम राम्रो छ?
3: ठिक ठिकै छ।
1: ठिक ठिकै छ, अरू वर्ष जस्तो चाहिँ छैन होइन?
3: छैन त्यस्तो त
1: पक्कै पनि हामी नेपाल र नेपाली सम्पूर्ण शोकमा भएर नै हुनसक्छ लगभग ठाउँहरूमा यो वर्ष खासै चहल पहल छैन यो वर्ष धेरै त्यस्तो हर्षोल्लास छैन र हाम्रोतिर पनि त्यस्तै नै छ ममताजी अब हामी ढिलो नगरिकन यहाँको प्रतिभा नै सुन्छौँ कि सुनाउनुहुन्छ नि
3: म आज कविता सुनाउँछु
1: आज सबैजनाले कविता चुटकिला मुक्तक सायरीहरू नै लिएर आउनुभएको छ आज हामीले सिङ्गिङ सुनिरहेका छैन म के सुरु गर्न सक्नुहुन्छ रेडी 1 2 3 गो
3: मेरो कविताको शीर्षक चाहिँ आमा रहेको छ गद्दे हो मेरो कविता चाहिँ
1: ओके सुरु गर्न सक्नुहुन्छ
3: बा अन्तहीन यात्रा म हिजोदेखि आमाको कपडाको रङ सपनाको रङ हराएको छ खुसी हराएको छ सहारा भरोसा आत्मबल हराएको छ आमा आमा कमजोर बेसहारा अबला बनेकी छिन् घाम ढल्दै गरेको साँझ जस्ती निमोटेर चुडेको फुल जस्ती सुकेर झर्दै गरेको पात जस्ती खडेरीमा रोपेको बिरुवा जस्ती लुथ्रुक्क भिजेका आँखा मौनतामा हराएका ओठ एक्लोपनको डरले कापेको अनुहार सायद अब शरीरमा कहिल्यै पनि घाम लाग्ने छैन आज घरको अगान सुनसान छ आमाको सिउँदो जस्तै आज घरको अगान सुनसान छ आमाको सिउँदो जस्तै भार खाबो भचिएको घर जस्तै छ आत्मबल निस्तो भाव जस्तै छ आमाको हाँसो सुक्नै लागेको गमलाको तुलसी जस्तै छ भरोसा चुपचाप बसेर पनि धेरै भन्न खोज्छिन् चुपचाप बसेर पनि धेरै भन्न खोज्छिन् सायद मौनतामा शब्दभन्दा अर्थ बढी छ टेक्ने र समात्ने हगा भाचिएको झैँ टेक्ने र समात्ने हगा भचिएको जस्तै बेसहारा बिचरा मेरी आमा म छेउमा बसेर हेरिरहन्छु म छेउमा बसेर हेरिरहन्छु बा नहुँदा छिमेकी र आफन्तीले गरेका व्यवहार नुनको अभाव र गुणको अभाव नुनको अभाव गुणको अभाव आमाप्रति हेरिने दृष्टिकोण दृष्टिकोण हुन त चोट बिनाको दुखाइ आवाज बिनाको रुवाई कसले बुझ्छ र हुन त चोट बिनाको दुखाइ आवाज बिनाको रुवाई कसले बुझ्छ र झरनाको पानीको छिटा जस्तै छ आमाको छातीमा झरनाको पानीको छिटा जस्तै समस्याहरू आमाको छातीमा बर्जिरहेको कसले बुझ्छ र आमा बा अस्थायीदेखि अस्थायीको हाम्रो आशाको किरण फेरि हजुरको निधार चुम्नु छ अब फेरि हाँस्नु छ दुःख बिर्सिएर चर्किएको सिसा होइन पिटिएको फलाम बन्नु छ आमा समस्याको ढाल छेक्न फेरि दरिलो चट्यान बन्नु छ आमा समस्याका छाल छेक्न फेरि दरिलो चट्यान बन्नु छ आमा यति नै दादा
1: अहँ एकदम राम्रो आफ्नो लेख सुनाउनु भयो तपाईँले आफै लेख्नु भएको हो यो
3: यो कविता चाहिँ मैले चाहिँ वाचन प्रथम स्थान आएको हो हाम्रो जिल्लामा चाहिँ यो कविता चाहिँ सरले बनाउनु भएको हो
1: जिल्ला स्तरीय प्रतिस्पर्धामा तपाईँ वाचन गरेर फर्स्ट स्थान आएर सफलता प्राप्त गर्नुभएको होइन
3: हजुर
1: ओके ढिलो कहिले यो स्थान ल्याएर तपाईँ विजेता हुनुभएको कुन समयमा कति
3: मैले स्थान ल्याएको चाहिँ 2082 सालमा हो
1: लगभग लगभग 2 वर्ष भइसक्यो तर पनि ढिलै भए पनि हाम्रो तर्फबाट धेरै धेरै बधाई छ यहाँलाई यो सफलता प्राप्त गर्नुभएको रहेछ हामीलाई चाहिँ सुनाउनु भएको थिएन नि यस्तो खुसीको कुरा
3: हजुर पहिला चाहिँ मैले गीत मात्र सुनाएको थिएँ आज चाहिँ कविता पनि सुनाएको
1: कविता सुनाउनु भयो र कविता सुनाउँदा सुनाउँदै यो सुनाउने अवसर पनि पाउनु भयो होइन
3: हजुर म यस्तो कविता त धेरै छन् तर अब अर्को शनिबार चाहिँ सुनाउँछु
1: ओके ममताले आफै लेख्नुहुन्छ यो कविताहरू
3: म आफै पनि लेख्छु र अरूले वाचन गरेको पनि लेख्छु गाउँछु वाचन गर्छु
1: धेरै धेरै धन्यवाद यो सफलता प्राप्त गरेर जिल्ला स्तरीय यो वाचन गर्ने प्रतिभा आफ्नो देखाउने अवसर पाउनुभयो र त्यहाँ फर्स्ट भएर सफलता प्राप्त गर्नु यसको लागि यहाँलाई फेरि पनि हृदयदेखि बधाई व्यक्त गर्न चाहन्छौँ हामीले र अब हामी यहाँबाट छुट्टिनु पर्ने हुन्छ अन्त्यमा सम्झना सन्देश राख्न सक्नुहुन्छ ममताजी
3: सर्वप्रथम हजुरलाई मिठो माया मिठो सम्झना, टेक्निकलमा बस्नुभएको दिदीलाई पनि मिठो माया मिठो सम्झना, र मेरो घर परिवारमा रहनुहुने मम्मी बाबा दिदी भाइ र मेरो दादालाई पनि मिठो माया मिठो सम्झना, मेरो प्यारो दिदी विमला दिदीलाई पनि मिठो माया मिठो सम्झना, र मलाई ममता भनेर चिन्नुहुने सम्पूर्णलाई सम्झिँदै छुट्टिन्छु। नमस्ते बाबा।
1: हवस् त, नमस्ते बाबा। उहाँ हुनुहुन्थ्यो कार्की गाउँ जाजरकोटदेखि ममता सिंह ठकुरी। र भाइ बहिनीहरू तपाईँ पनि कल गर्न सक्नुहुन्छ 081-4512 नम्बरको लागि खुल्ला छ। तपाईँहरूमा पनि प्रतिभा छ र सुनाउन चाहनुहुन्छ भने पक्कै पनि कल गर्नु 081-4512। र अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कृष्ण 4 FM 94.5 MHz प्रस्तुति कार्यक्रम बाल प्रतिभा। यो कार्यक्रम तपाईँ अनलाइनका माध्यमहरू www.radiokrishna4fm.com.np हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स र रेडियो कृष्ण 4 FM 94.5 MHz अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकको नाम बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र कार्यक्रम सकिसकेपछि हामी भिडियो अपलोड गर्नेछौँ रेडियो कृष्ण 4 FM 94.5 MHz आफ्नै फेसबुक पेज छ भने रेडियो कृष्ण 4 FM 94.5 MHz आफ्नै युट्युब च्यानल छ, सोही दुई ठाउँमा हामी भिडियो अपलोड गर्नेछौँ। त्यहाँ गएर तपाईँले जस्तो लाग्छ त्यसलाई सबै प्रतिक्रिया दिन सक्नुहुन्छ र अडियो तथा भिडियो हेर्न सक्नुहुन्छ हाम्रो कार्यक्रमलाई। र भाइ बहिनीहरू तपाईँहरूमा पनि प्रतिभा छ भने स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ भने हामी कार्यक्रमको अन्त्यमा नम्बर छोड्नेछौँ, छोडिएको नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडिँदै स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला। राम्रो प्लेटफर्म छ, यो प्लेटफर्मको खोजीमा हुनुहुन्छ भने पक्कै पनि अवसर तपाईँलाई छ, अवसर सदुपयोग गर्न सक्नुहुन्छ। भन्दै हामी छोटो व्यापारिक विश्राममा जान्छौँ, छोटो व्यापारिक विश्राम र बालगीत सुनिसकेपछि पुनः आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्ण 4 FM छोडेर कतै नजानु होला है त। अहिलेको लागि छोटो व्यापारिक विश्राम र छोटो व्यापारिक विश्रामपछि बालगीत सुन्नेछौँ। बालगीत सुनिसकेपछि आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्ण 4 FM छोडेर कतै नजानु होला है त।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: नमस्ते दाई।
6: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
5: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
6: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
7: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
8: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
9: हाम्रा विशेषताहरू:
8: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
9: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
8: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिना हार्दिक IBF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।
9: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
8: अत्याधुनिक AI प्रविधि जडित 4D, 5D भएको भिडियो एक्सरे सेवा।
9: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
8: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
9: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
10: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
11: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको BS सिलाई मेसिन सप्लाई छँदैछ नि।
10: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
11: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
12: BS सिलाई मेसिन सप्लायर्स, घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-28-38 98224514 र 98224572478।
13: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
14: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइसराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षासँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौँ। जनहितका लागि आफन्त नेपाल।
15: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
16: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
17: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
18: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
19: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65+ बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98480-2697, 98580-2697 र 98014-83697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98161416 1900।

0: रंगाव दे देस मेरो एवरेस्ट
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
3: मलाई गीत गाउन आउँछ।
4: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
5: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
3: ए हो र दिदी।
4: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तुता
6: म अर्जुन खटिकको साथमा
4: कार्यक्रम बाल प्रतिभा।

0: छोटो व्यापारिक विश्राम र बाल गीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्ण सार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। र कार्यक्रम बाल प्रतिभा तपाईँ पश्चिम बङ्गालको नेपालका क्षेत्रहरूमा रेडियो कृष्ण सार एफएम 94 मेगाहर्जमा सुन्दै हुनुहुन्छ भने हामी रेडियो कृष्ण सार एफएम 94 मेगाहर्जको स्टुडियोबाट बोलिरहेका छौँ, नेपालगञ्ज जिल्ला बिलासपुरबाट बोलिरहेका छौँ भाइ बहिनीहरू। र अब हामी ढिला नगरिकन भाइ बहिनीतर्फ नै लाग्छौँ, उहाँहरूको प्रतिभा सुन्नेछौँ र कार्यक्रमको अन्त्य अन्त्यमा पनि आइपुग्नु लागेको छौँ हामी, त्यही भएर प्रतिभा सुन्नेछौँ। म सर्वप्रथम भाइतर्फ नै लाग्छु, भाइ के छ, के सुनाउनुहुन्छ अब प्रोग्राममा?
1: अब के सुनाउँ, एउटा गजल
0: सुनाउँला। अँ गजल सुनाउँला। अँ गजल सुनाउनु भन्दा पहिले हाम्रो टेलिफोन नम्बरमा कोही भाइ बहिनी जोडिनु भएको छ, उहाँलाई स्वागत गर्छौँ अनि तपाईँको प्रतिभा हामी सुन्नेछौँ। हेलो हजुर, नमस्ते, कहाँबाट को हुनुहुन्छ यहाँको शुभ नाम?
2: हेलो दादा, गुड मर्निङ, नमस्कार।
0: अँ गुड मर्निङ, नमस्कार। कार्की गाउँ जाजरकोटदेखि बिमला सिंह ठकुरी, होइन?
2: हजुर।
0: के छ बिमला, तपाईँको हालखबर?
2: एकदमै ठिकै छ, सुनाउनु।
0: मेरो पनि ठिक छ र रेडियो कृष्ण सार एफएम होल टिमको पनि ठिक नै छ भन्नुपर्छ हालखबर। र मैले भन्दा पनि बिमलाजीले आफ्नो आवाजमा आफै परिचय दिनुहोस् न श्रोताहरूलाई।
2: हजुर,
0: मैले भन्दा पनि तपाईँले आफ्नो आवाजमा आफै परिचय दिनुहोस् आफ्नो श्रोताहरूलाई।
2: म चाहिँ कार्की गाउँ जाजरकोटदेखि बिमला सिंह ठकुरी।
0: अँ कार्की गाउँ जाजरकोटदेखि बिमला सिंह ठकुरी। र बिमला मौसमहरू त जानकारी गराइसक्नु नै भएको छ तपाईँको बहिनी ले। र तपाईँको हालखबर चाहिँ के छ नि?
2: हजुर,
0: हाम्रो आवाज सुन्दै हुनुहुन्छ बिमला? हाम्रो आवाज सुन्दै हुनुहुन्छ तपाईँले?
2: सुनिरहेको छु दादा।
0: तपाईँको हालखबर के छ भनेको?
2: ठिकै छ।
0: अँ ठिकै छ, ठिकै छ कि एकदम राम्रो या बेठिक, के छ? अँ तपाईँले हाम्रो आवाज सायद सुन्न केही असहज भइरहेको होला, ठिकै छ, ढिला नगरिकन हामी तपाईँको प्रतिभा नै सुन्छौँ। बिमलाजी के सुनाउनुहुन्छ?
2: एउटा गीत सुनाउँछु।
0: ओके, गीत सुनाउनुहुन्छ, सुरु गर्न सक्नुहुन्छ। रेडी, वान टू थ्री, गो।

0: सुकारीचा मुलगा तो हेरेरा जादै न दुःख हसुकारीचा बरबरी झारेरा जादै न दुःख हसुकारीचा बरबरी झारेरा दाई मेरो कहाँ गयो मखमली फुलाइलायो दाई मेरो कहाँ गयो सयपत्री फुलाइलायो यति नै दादा
1: अँ धेरै धेरै धन्यवाद यो मिठो आवाजमा आफ्नो प्रतिभा सुनाउनु भयो र पक्कै दसैँ तिहार सम्बन्धी गीत सुनाउनु भयो दसैँ तिहार पनि आउनु लागेको नै छ भन्नुपर्छ र कति कतो दसैँको तिहारको रौनक तपाईँको गाउँठाउँतिर गीत सुनाउनु पनि भएको छ तपाईँको बहिनीले तपाईँले कतिको महसुस गर्नुहुन्छ
0: हजुर
1: बिमला तपाईँले हाम्रो आवाज सुन्न तपाईँले असहज भइरहेको छ हो
0: अहिले सुनिरहेको दादा
1: तपाईँको गाउँठाउँतिर कतिको छ दसैँ तिहारको चहल पहल
0: छैन
1: अनि तपाईँको के छ प्लान दसैँमा कता जाने के गर्ने के छ प्लान
0: हाम्रो स्कुलको मेला लाग्नु लाग्छ त्यही जाने
1: मेला जाने प्लान छ होइन
0: हजुर
1: ल धेरै राम्रो र नेपालगञ्जतिर पनि तपाईँलाई निमन्त्रणा छ आउनु होला नेपालगञ्जमा दसैँ मनाउन तपाईँले नबोलाए पनि तपाईँ त निस्टोरी बोलाउनुहुन्न हामीलाई होइन
0: हस् स्कुल बिदा हुन्छ अब त्यति बेला
1: आउँछौँ हामी ओके हस् आउनु होला र बिमला अब हामी त्यहाँबाट छुट्टिनुपर्ने हुन्छ कार्यक्रमको अन्त्य अन्त्यमा पनि छौँ हामीसँग समय एकदम कम छ अन्त्यमा समयलाई सुन्दै राख्न सक्नुहुन्छ
0: सर्वप्रथम हजुरलाई धेरै माया मिठो सम्झना टेक्निकलमा बस्नुभएको दिदीलाई पनि मिठो माया मिठो सम्झना र कृष्ण सर एफएमको हर टिमलाई धेरै माया मिठो सम्झना मेरो घर परिवारमा रहनुहुने मम्मी बाबा हजुरबा हजुरआमा दिदी बहिनी र मेरो प्यारो बहिनी ममता भन्दै छुट्टिन्छु बाबाई
1: हस् त बाबाई उहाँ हुनुहुन्छ कार्किङ जाजरकोटदेखि बिमला सिंह ठकुरी र भाइ बहिनी र हामी तपाईँको फोनको लिन सक्ने छैनौँ अब भने हामी कार्यक्रमको अन्त्य अन्त्यमा नै छौँ र भाइले के सुनाउने भन्दै हुनुहुन्छ छोटोमा आफ्नो प्रतिभा सुन्न सक्नुहुन्छ
2: एउटा सायरी सुनौँ भाइ
1: ओके सुरु गर्न सक्नुहुन्छ रेडी 1 2 3 को
2: कार्तिक समी सिमुना त ठुलो साउन पुनि कार्तिक समी सिमुना त ठुलो साउन पुनि घरिघरि याद आउने यो आफ्नो जन्मभूमि घरिघरि याद आउने यो आफ्नो जन्मभूमि हजुर दादा यति नै
1: घरिघरि याद आउने यो आफ्नो जन्मभूमि एकदम राम्रो कतिको सम्झिनुहुन्छ नि तपाईँले आफ्नो गाउँठाउँलाई त नेपालमा त बस्दै हुनुहुन्छ
2: अब गाउँठाउँलाई आफ्नो जन्मभूमिलाई त सम्झिँदैन नि दादा धेरै नै
1: पक्कै पनि धेरै याद आउँछ एउटा जन्मदिएको ठाउँ आफू हुर्केको ठाउँ आफू सानो छँदा खेलेको ठाउँ होइन
2: हजुर
1: पक्कै पनि र म बहिनीतर्फ लाग्छु बहिनीले के सुनाउनुहुन्छ नि प्रतिभा अवकरमा तपाईँले के सुनाउनुहुन्छ ओके गीत सुनाउनुहुन्छ एकदम राम्रो छ आवाज तपाईँको मैले अघि भनि पनि रहेको थिएँ र आवाज एकदम तपाईँको राम्रो छ र गीत सायद राम्रो सुनिन्छ होला अघि सुरु गर्न सक्नुहुन्छ रेडी 1 2 3 को

0: अँ एकदम राम्रो आवाजमा गीत सुनाउनु भयो र बहिनीलाई बहिनीलाई मैले पहिले पनि भनेको थिएँ तपाईँले गीत गाउनुभयो भने एकदम राम्रो सुनिन्छ भन्ने कुरा. तपाईँको आवाज एकदम राम्रो छ नि, के भन्नुहुन्छ? आफूलाई पनि राम्रै लाग्छ र हामीलाई पनि राम्रो लाग्छ. तपाईँले यस्तै गरी प्रगति गर्दै जानुहोला. सिङ्गिङतिर पनि तपाईँले प्रयास गर्नुभयो भने पक्कै पनि सिङ्गिङ गर्न सक्नुहुन्छ. तपाईँले गीत गीत त गाउनुभयो र अघि आफ्नो आफ्नै लेखहरू पनि सुनाउनु भयो. आफ्नै हातबाट लेख लेख्ने बाहेक र पढाइ बाहेक अरू के गर्नुहुन्छ नि?
1: अरू त के गर्दैन, पढाइ पढाइका साथसाथै साहित्यलाई पनि हल्का मध्यनजर गर्दै गरेको छु.
0: धेरै धेरै धन्यवाद भाइ बहिनी दुवैजनालाई. र भाइ बहिनीहरू, हामी कार्यक्रमको अन्त्य अन्त्यमा पनि आइसकेका छौँ. यति जो सुनेर साथ दिनुभयो यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भन्दै म सर्वप्रथम भाइको छोटो प्रतिक्रिया लिन्छु. अन्त्यमा के भन्न चाहनुहुन्छ?
2: अन्त्यमा यो प्राविधिक टिम किन सर एफएमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. हामीहरूको भएको प्रतिभालाई एउटा प्रतिभा देखाउने म सुनौलो अवसर दिनुभएकोमा दाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु.
0: र यही तपाईँलाई जुन सर म्यामले कन्ट्याक्ट गरेर तपाईँले अवसर प्राप्त गराउनु भयो, उहाँहरूले सुन्दै हुनुहुन्छ भने उहाँहरूले के भन्न चाहनुहुन्छ?
2: उहाँहरू त हाम्रो गुरु हो, भगवान् सर हो, जुनले एउटा अवसर एउटा किरसार एफएमको अनुरोधलाई आफ्नो सम्पर्कमा राखेर हामीलाई यहाँ पठाउनु भयो. उहाँहरू त हाम्रो गुरु हो, उहाँहरू त हाम्रो भगवान् हो. उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु.
0: धेरै धेरै धन्यवाद भाइ. हाम्रो निमन्त्रण स्वीकार हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउने म अवसर पाउनुभयो र प्रतिभा सुनाउनुको लागि हाम्रो स्टुडियोसम्म आउनुभयो, यसको लागि यहाँ हृदयदेखि धन्यवाद दिन चाहन्छु म मेरो व्यक्तिगत तर्फबाट लगायत रेडियो किरसार एफएम होल टिमको तर्फबाट. र अब हामी बहिनीको छोटो प्रतिक्रिया लिन्छौँ, अन्त्यमा के भन्न चाहनुहुन्छ?
1: हजुरहरूलाई धेरै धेरै धन्यवाद हामीलाई बोल्ने अवसर प्रदान गर्नुभएकोमा. र हाम्रो सर म्यामहरूलाई पनि धेरै धेरै धन्यवाद यहाँसम्म उहाँहरूको निमन्त्रणालाई स्वीकार गरेर हामीहरूलाई बोल्ने अवसर प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु.
0: धेरै धेरै धन्यवाद बहिनी तपाईँलाई पनि हाम्रो निमन्त्रण स्वीकार्नु भयो र हाम्रो स्टुडियोसम्म आउनुभयो यसको लागि. र त्योभन्दा पनि धेरै धेरै धन्यवाद म हाम्रो तपाईँहरूको सर म्याम दम्बनी मामीको सर म्यामहरूलाई दिन चाहन्छु. हाम्रो निमन्त्रण स्वीकार्नु भयो र निमन्त्रण स्वीकारेर भाइ बहिनीहरूलाई हाम्रो स्टुडियोसम्म पठाउनु भयो र उहाँहरूलाई जुन अवसर थियो त्यो अवसरलाई सदुपयोग गराउनु भयो, यसको लागि उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु. आगामी दिनमा पनि धम्बोजी माब्बीको सम्पूर्ण सरत म्याडमहरूको साथ सपोर्टको आवश्यकता हामीलाई पर्नेछ र पक्कै पनि साथ सपोर्टको हामीले अपेक्षा गरेका छौँ र पक्कै पनि पाउनेछौँ भन्ने पूर्ण आशा छ भन्दै यतिन्जेल सुनेर साथ दिनुभयो यहाँहरूलाई पनि हृदयदेखि धन्यवाद चाहन्छु. अन्त्यमा तपाईँ स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ, नेपालमा चाहिँ वरिपरि हुनुहुन्छ र स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्छु र जान्छु भन्ने लाग्छ भने छोडिएको नम्बरमा कल कन्ट्याक्ट गर्न सक्नुहुन्छ. नम्बर यसो छ, टिप्नु होला है त, 9768248501 यो नम्बरमा कल गरेर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ. त्यसको लागि कार्यक्रम मा पक्कै पनि आउन सक्नुहुन्छ, तपाईँहरूलाई अवसर छ, आउनु होला भन्न चाहन्छु. र फेरि पनि तिनजना सुनेर साथ दिनुभयो सुन्ने श्रोता एवं भाइ बहिनीहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु. कल ट्राई गर्नुभयो, कल लाग्यो लागेन, कल ट्राई गर्नुहुने सम्पूर्ण भाइ बहिनीहरू, कल गरेर आफ्नो प्रतिभा सुनाउने सम्पूर्ण भाइ बहिनीहरूलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु कल गरेर आफ्नो प्रतिभा सुनाउनु भयो यसको लागि. र मलाई टेक्निसियन कक्षबाट साथ दिनुभएकोमा बिनुजीलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु. तपाईँको आवाज ममाझ र मेरो आवाज तपाईँहरूमा पुर्याउन सहज गर्नुहुने सहज प्रदान गर्नुहुने सहज सपोर्ट गर्नुहुने बिनुजीलाई फेरि पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु भन्दै अन्त्यमा फेरि पनि सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिँदै आजको कार्यक्रमबाट म अर्जुन बिदा हुन्छु. यसपछिको रेडियो किरसार एफएमको नियमित कार्यक्रम 11 बजी सुन्न सक्नुहुन्छ, 12 बजी नेपाल खबर सुन्न सक्नुहुन्छ. रेडियो किरसार एफएम छोडेर कतै नजानुहोला भन्दै फेरि पनि यहाँलाई फेरि पनि हृदयदेखि धन्यवाद दिँदै म अर्जुन बिदा हुन्छु. हवस् त, नमस्ते, बाई, शुभ दिन. अन्त्यको सुन्नुहोला, इन्जोय गर्नुहोला है त.

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: नेपालगञ्ज सेतु बिका चोक नामै काफी क्या दामी।
6: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
7: आजै रोजौ है।
5: मन पर्यो त पर्यो पर्यो।
8: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
5: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिलै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65।

0: खुशीको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
0: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ।

0: मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
1: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
0: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
1: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: रंग बहार, रंग बहार।
4: बर्जर संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियर।
3: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
5: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेंट्स।
6: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने। तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
7: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
6: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, एमबीबीएस, एमएस, एमसीएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
7: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
6: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
7: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
6: ठेगाना अस्पताल रोड, भी2 मलको अगाडि बहराइच, आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 9118442021 र +91 9919221611। त्यसै गरी नेपाली नम्बर 97692493329। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि मेसेज र फोन गर्न सक्नुहुनेछ।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482639।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081535717।
5: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
6: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
5: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
6: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
5: कस्तो खबर?
6: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
5: ए, साँच्चै?
6: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
5: ए, त्यो त झन् राम्रो
6: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
5: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
6: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
5: यो त पुरा प्याकेज जस्तै भयो नि।
6: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
5: हजुर, आजै सम्पर्क गर्नुहोस्। सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
6: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु।

0: घाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने। तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
1: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
0: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, एमबीबीएस एमएस एमसिएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
1: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
0: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
1: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
0: ठेगाना अस्पताल रोड भिटु मलको अगाडि बहराइच, आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 9118442021 र +91 9919221611, त्यसै गरी नेपाली नम्बर 9769249329। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि म्यासेज र फोन गर्न सक्नुहुनेछ।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अवरुद्ध बेनी जोमसोम सडक खुल्न समय लाग्ने, स्याउ ढुवानीमा समस्यासँगै मुस्ताङका किसान चिन्तामा, बेसी सहर चामे सडक सञ्चालन। नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका 6 जनामध्ये 5 जनाको पहिचान खुल्यो, घाइते 10 जनाको उपचार चल्दै। सिंचाई विभागद्वारा कृषि उद्यमी कार्यक्रम योजना छनौट दिग्दर्शन तयार, वैदेशिक रोजगारबाट फर्केका युवालाई विशेष प्राथमिकता। G7ले 10 करोड बैरल कच्चा तेल र डिजल निकासा गर्ने, एकअर्कामाथि ऊर्जा निर्यातमा प्रतिबन्ध नलगाउने सहमति। र इङ्ल्यान्डका मोइन अलीले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने, एसियाड क्रिकेटमा भारतले पाकिस्तानलाई दियो 212 रनको लक्ष्य। नेपाल खबरमा अब पूरा खबर। गएको असोज 9 देखि 11 गतेसम्मको ठूलो वर्षासँगै बाढी, पहिरो र नदी कटानबाट अवरुद्ध म्याग्दीको बेनी र मुस्ताङको जोमसोम सडक सञ्चालन हुन सकेको छैन। मुख्य चाडपर्व र सुर श्राद्ध चलिरहँदा सबैभन्दा धेरै स्याउ खपत हुने यो बेला सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ उत्पादक किसान र व्यापारी सबैभन्दा धेरै मर्कामा परेका छन्। म्याग्दी क्षेत्रमा भएको सडक अवरुद्धका कारण त्यसको प्रत्यक्ष असर स्याउको ढुवानीमा परेको छ। यसबाट स्याउ उत्पादन गर्ने किसान चिन्तामा परेका छन्। अहिले मुस्ताङका बारी तथा बगानमा स्याउ पाकेको छ। म्याग्दीको राहुघाट, बैसरी, सिरुबारी, भिरकाँडे, पोखरी बगर, नैनी बगर, तातोपानी र खामभित्ता लगायत ठाउँमा सडक संरचनामा क्षति पुगेको 1 हप्ता भइसकेको छ। मुस्ताङमा औसत वार्षिक 7,000 मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ। घरबझोम 5 डुम्बाका किसान कर्म गुरुङ सडक अवरुद्ध भएकोले उत्पादन गरेको स्याउ बजार पठाउन नपाएको गुनासो गर्नुहुन्छ। कृषि विकास कार्यालय मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले अहिले सडक बन्द भएकोले किसानलाई स्याउ नटिप्न सल्लाह दिएको बताउनुभयो। बेनी जोमसोम कोरला सडक आयोजना प्रमुख तेजस्वी शर्माले बाढी र पहिरोबाट धेरै ठाउँमा क्षति भएकोले सडक खुलाउन अझै 1 हप्ता लाग्न सक्ने बताउनु भएको छ। उहाँले सडक विभाग निर्देशनालय पोखराले सडक खुलाउन सबै संयन्त्र परिचालन गरेको जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। सडक अवरुद्ध हुँदा उत्तरको छिमेकी देश चीनसँग सडक सम्पर्क जोड्ने महत्त्वपूर्ण कोरला नाकाबाट हुने आयात निर्यात समेत प्रभावित भएको छ। यसैबीच बाढी पहिरोको कारण 6 दिनदेखि अवरुद्ध लमजुङको बेसी सहर चामे सडक सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रे र चामे गाउँपालिका 5 कोत्रोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सडक सञ्चालनमा आएको डुम्रे बेसी सहर चामे सडक योजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। सडक सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। यस्तै बाजुराको मार्तडी कोल्टी सडक पनि 3 महिनापछि सञ्चालनमा आएको छ। वर्खा लागेसँगै असार 3 हप्तादेखि यो सडक अवरुद्ध थियो। 3 महिनापछि सडक खुलेसँगै जनजीवन सहज भएको छ। साथै बाजुराको पूर्वी उत्तरी क्षेत्रमा उत्पादित स्याउको ढुवानी पनि सहज हुन थालेको छ। कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बुढीनन्दा नगरपालिका, जगन्नाथ स्वामी कार्तिक खापर र हिमाली गाउँपालिकाका विभिन्न ठाउँमा झण्डै 375 हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। नवलपरासीको दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ। 10 जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार कोहलपुरबाट काठमाडौँका लागि छुटेको प्रदेश 301006K1553 नम्बरको बस आज बिहान 4:15 महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको हो। दुर्घटनामा ज्यान गुमाएका 6 जनामध्ये 5 जनाको परिचय खुलेको छ। ज्यान गुमाउनेहरूमा जाँजरकोटको भेरीगङ्गा नगरपालिका 3 50 वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका 3 32 वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राजगिरी, बाँके कोहलपुर 10 55 वर्षीय केन्द्र राज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका 7 22 वर्षीय क्रिस कनौजिया रहेका छन्। अर्का 1 पुरुषको पहिचान खुलेको छैन। घाइतेहरूको मध्यबिन्दु अस्पताल डण्डामा उपचार भइरहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाई विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिंचाई कार्यक्रम ल्याएको छ। कृषि उद्यमीका लागि ल्याइएको यो कार्यक्रम सञ्चालन गर्न विभागले कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिंचाई कार्यक्रम योजना छनौट दिग्दर्शन 2083 तयार पारेको छ। विभागका महानिर्देशक दिनेश रजौरियाले भूमिगत जलस्रोतको दिगो उपयोग मार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कृषि उद्यमी तथा किसानलाई भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन तथा योजना छनौट र कार्यक्रम कार्यान्वयनमा पारदर्शी वस्तुगत एवं प्रभावकारी बनाउन सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन बमोजिम दिग्दर्शन तयार गरिएको बताउनुभयो। उहाँका अनुसार दिग्दर्शन मार्फत कृषि व्यवसाय सञ्चालन गर्ने व्यक्ति फार्म संस्था वा समूहलाई छनौट गरी कार्यक्रममा समावेश गरिनेछ। कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता दिइने विभागका उपमहानिर्देशक देव स्याम्बोले बताउनुभयो। दिग्दर्शन अनुसार तरकारी तथा फलफूल मसला बाली बिउ उत्पादन तथा नर्सरी अन्य नगदी बाली पुष्प खेती जडीबुटी माछा पालन तथा घाँस र पशु चारा उत्पादनलाई प्राथमिकतामा राखिने भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, काठमाडौँ उपत्यकामा 3500 प्रहरी परिचालन हुने लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
2: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
3: सम्पर्क 97051148070।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर 1,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंस।
6: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
0: प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले अवरुद्ध बेनी जोमसोम सडक खुल्न अझै 1 हप्ता लाग्ने, स्याउ ढुवानीमा समस्यासँगै मुस्ताङका किसान चिन्तामा, बेसी सहर चामे सडक सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मुख्य चाडपर्व दशैं तिहार र छठलाई लक्षित विशेष सुरक्षा योजना लागू भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विशेष सुरक्षा योजना अन्तर्गत काठमाडौँ उपत्यकामा 3,500 भन्दा धेरै प्रहरी परिचालन गरिने भएको छ। हिजो शुक्रबारदेखि सुरु भएको विशेष सुरक्षा योजना आउँदो कार्तिक 30 गतेसम्म 45 दिनका लागि तय गरिएको हो। यो योजनाले शान्ति सुरक्षा थप सुदृढ र आपराधिक गतिविधि न्यूनीकरण गर्ने लक्ष्य छ। पर्वका बेला धेरै गाउँघर जाने हुँदा काठमाडौँमा घर खाली हुने, बजारमा भिडभाड बढ्ने र चोरी लुटपाट दुर्घटना जस्ता चुनौतीलाई ध्यानमा राखेर विशेष योजना बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। अब विदेशको खबर। इन्धनको बढ्दो मूल्यका कारण आपूर्तिमा उत्पन्न दबाव कम गर्न G7 देशहरू 10 करोड 10 करोड कच्चा तेल र डिजल निकासा गर्न सहमत भएका छन्। यो पछिल्लो कदमले आउँदा दिनमा डिजलको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने अमेरिकासहित ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूहले जनाएको छ। G7 देशहरूले अब एकअर्कामाथि ऊर्जा र ऊर्जा उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति गरेको पनि संयुक्त वक्तव्यमा जनाएका छन्। G7 देशहरूमा अमेरिका, बेलायत, क्यानाडा, जापान, जर्मनी, इटाली र फ्रान्स आबद्ध छन्। अनि यी देशहरूको बैठकमा युरोपेली संघ EU पनि प्रतिनिधित्व हुने गर्छ। युरोपेली देशहरूले आफ्नो भण्डारणबाट इन्धन बजारमा नपठाए अमेरिकाले डिजल निर्यातमा प्रतिबन्ध लगाउने धम्की डोनाल्ड ट्रम्पले दिँदै आउनुभएको थियो। उहाँले सामाजिक सञ्जालमा युरोपले आफ्नो विशाल भण्डारबाट डिजल निकासा गर्न सहमति जनाएको र यो प्रक्रिया तत्कालै प्रारम्भ हुने उल्लेख गर्नुभएको छ। अब खेल खबर। नेपाल प्रिमियर लिग NPLको टोली जनकपुर बोल्ट्सले इङ्ल्यान्डका मोइन अलीलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ। पूर्व अलराउन्डर तथा 2 पटकको विश्वकप विजेता इङ्ल्यान्डका खेलाडी अली यो सिजनका लागि जनकपुरमा आबद्ध भएका हुन्। जनकपुरले यसअघि हरमित सिंह, न्युजिल्यान्डका जिमी निसम र पाकिस्तानका इक्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ। अली सन् 2019 घरेलु मैदानमा एकदिवसीय विश्वकप जित्ने इङ्ल्यान्ड टोलीका सदस्य थिए। सन् 2022 अस्ट्रेलियामा भएको T20 विश्वकपमा उपाधि जित्दा उनी इङ्ल्यान्डका उपकप्तान थिए। उनले सन् 2024 अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। जनकपुर एनपिएलको पहिलो सिजन विजेता टोली हो। र जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि अहिले भारत र पाकिस्तानले खेलिरहेका छन्। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको छ। पाकिस्तानले 212 रनको लक्ष्य पाएको छ र पाकिस्तानले केही बेरमा ब्याटिङ थाल्दैछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि यी दुई एसियाली शक्तिहरू बीचको आजको खेललाई विशेष चासोका साथ हेरिएको छ। एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको काश्य पदक भने श्रीलङ्काले जितेको छ। निसिनमा आज बिहान भएको खेलमा बङ्गलादेशलाई 63 रनले हराउँदै श्रीलङ्काले काश्य पदक जितेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अवरुद्ध बेनी जोमसोम सडक खुल्न अझै एक हप्ता लाग्ने। स्याउ ढुवानीमा समस्यासँगै मुस्ताङका किसान चिन्तामा। बेसी सहर चामे सडक सञ्चालन। नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका 6 जनामध्ये 5 जनाको पहिचान खुल्यो। घाइते 10 जनाको उपचार चल्दै। सिंचाइ विभागद्वारा कृषि उद्यमी कार्यक्रम योजना छनौट दिग्दर्शन तयार। वैदेशिक रोजगारीबाट फर्केका युवालाई विशेष प्राथमिकता। G7 10 करोड ब्यारेल कच्चा तेल र डिजल निकासा गर्ने। एकअर्कामाथि ऊर्जा निर्यातमा प्रतिबन्ध नलगाउने सहमति। र इङ्ल्यान्डका मोइन अलीले जनकपुर बोर्ड्सबाट एनपिएल खेल्ने। एसियन क्रिकेटमा भारतले पाकिस्तानलाई दियो 212 रनको लक्ष्य। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा।

0: स्वयं सेविका दिज्यू नमस्कार हजुरलाई कति फोन गरे मेसेज पनि पठाए सम्पर्क नै हुन सकेन भने
1: ए मुना बहिनी हो किन अत्तालिनु भएको ल अब सम्पर्क भइहाल्यो नि के भयो भन त छिटो
0: स्वयं सेविका दिदी हेर्नु न मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ लौ न के गर्ने होला दिदी
1: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी दादुरा आएको पनि हुनसक्छ र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है
2: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 11-15 फोन गरी तुरुन्तै जानकारी गराउनु हो।

0: युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
1: बीर डेंटल
2: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081 532 375।

0: रंग आउँदै देश मेरो एभरेस्ट।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363389।

0: होइन, के भयो आजभोलि तपाईँलाई? निकै चिन्तित देखिनुहुन्छ नि।
1: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ।
0: अपरेसनको डरले उपचार नै नगर्ने? अब त्यस्तो चिन्ता लिनु पर्दैन। तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
1: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
0: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो। हजुर, समस्याको कुरा गर्न नहिचकिचाऊ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ। कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि। यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ। विशेषज्ञ डाक्टर विश्वास, BEMS, CMS एन्ड ED, UP भारत, लखनऊ। सम्पर्क नम्बर, भारतीय नम्बर +91 843 49 37 00 9, नेपाली नम्बर +97 797 01 4 4 9 9 0 0।

0: एक्वेरियम।
1: जब से तुमको देखा है
2: सिंगापुर होलसेल,
3: नेपालगंज सेतु बिका चोक,
0: सिंगापुर होलसेल,
3: नेपालगंज सेतु बिका चोक, नामै काफी क्या दामी।
0: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है,
3: मन पर्यो त पर्यो पर्यो।
2: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
3: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिलेै जान पर्यो। हो सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
7: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा वचन आउँदा मलाई झन् टेन्सन भइरहेको छ।
7: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
7: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
7: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
7: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
7: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
7: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
7: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
8: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने, तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
9: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
8: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, एमबिबिएस, एमएस, एमसिएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
9: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
8: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
9: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
8: ठेगाना अस्पताल रोड भिटु मलको अगाडि बहराइज, आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 911 844 2021 र +91 99192211। त्यसै गरी नेपाली नम्बर 97692493299। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि म्यासेज र फोन गर्न सक्नुहुनेछ।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखी
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्न हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
4: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
4: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेंट्स।
7: नमस्ते दाई।
8: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
7: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
8: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
9: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
10: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
11: हाम्रा विशेषताहरू:
10: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
11: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
10: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
11: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
10: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
11: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
10: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
11: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
10: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
11: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 800

0: जनता केबल पाँच दशक देखि।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: नमस्ते दाई।
3: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
2: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
3: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
4: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षण

0: पछि सावधान।
1: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
2: हाम्रा विशेषताहरू:
1: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
2: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
1: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
2: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
1: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
2: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
1: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
2: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
1: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
2: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल।

0: रंगा उदय देश मेरो एवरेस्ट।
1: होइन के भयो आज भोलि तपाईँलाई निकै चिन्तित देखिनुहुन्छ नि।
2: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ।
1: अपरेसनको डरले उपचार नै नगर्ने? अब त्यस्तो चिन्ता लिनु पर्दैन। तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अन्डकोष सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
2: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
1: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो। हजुर, समस्याको कुरा गर्न नहिचकिचाउँ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ। कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि। यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ। विशेषज्ञ डाक्टर विश्वास, BEMS, CMS एन्ड ED, UP, भारत, लखनऊ। सम्पर्क नम्बर, भारतीय नम्बर +91 843 49 37 00 9, नेपाली नम्बर +97 797 01 4 4 9 9 0 0।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ.
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
2: नमस्कार, म भोजेन्द्र बस्नेत. उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरियो, बाँकी विभागबाट पनि केही दिनमै हट्ने. यस वर्षको दशैं घमाइलो हुने अनुमान. नयाँ भवन ऐन संसद सचिवालयमा दर्ता गरिब तथा विपन्न नागरिकलाई 75,000 रुपियाँसम्म आवास अनुदान प्रस्ताव. काङ्ग्रेस महाधिवेशनमा उम्मेद्वारको मनोनयन पर्सि सोमबार हुने. यही महाधिवेशनमा पदाधिकारीको संख्या थप्ने तयारी. यमनमा सरकारी फौज र हुती समुदाय बीच समूह बीचको लडाईँले हजारौँ मानिस विस्थापित. प्रभावित क्षेत्रमा हरेक 4 मध्ये 3 परिवार भोकै बस्न बाध्य. र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित. नेपाल खबरमा अब पूरा खबर. यस वर्षको मनसुन नेपालबाट बाहिरिन सुरु भएको छ. जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसुन पूर्ण रूपमा हटेको छ. बाँकी भूभागमा पनि मनसुनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरैबाट मनसुन बाहिरिने अनुमान छ. नेपालमा मनसुन पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ. अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ, जुन मनसुन अन्त्य हुने मुख्य सङ्केत हो. नेपालमा सामान्यतया अक्टोबर 2 तारिकमा मनसुन बाहिरिने औसत समय हो र यसपटक औसत मितिकै आसपासमा मनसुन फर्किन थालेको छ. गएको वर्ष भने अक्टोबर 10 मात्र मनसुन हटेको थियो. यस वर्ष 6 वर्ष यताकै ढिलो गरी जुन 19 मनसुन भित्रिए पनि एलनिनो प्रभावका बावजुद देशभर औसतकै आसपासमा पानी परेको छ. हालै मात्र बङ्गालको खाडीमा विकसित प्रणालीले देशभर भारी वर्षा गराएको थियो. अब भने मौसम खुल्न थालेको छ. त्रिभुवन विश्वविद्यालय का सह प्राध्यापक मदन सिग्देलका अनुसार अब अक्टोबर र नोभेम्बर महिनामा पोस्ट मनसुन सुरु हुन्छ. यो अवधिमा जलवाष्पयुक्त हावा कमजोर हुने र त्यस पुसपछि चल्ने हिउँदे वायु पनि अहिले नै सक्रिय भइ नसक्ने भएकाले मौसम प्राय सफा रहन्छ. वर्षा कम हुनु, वायुमण्डलको आर्द्रता घट्नु र तापक्रमको अन्तर बढ्नुले मनसुन अन्त्यको पुष्टि गर्छ. यसैकारण अघिल्लो वर्ष हिले दशैं सामना गरेका नेपालीले यस वर्ष भने घमाइलो दशैं मनाउन पाउने सम्भावना रहेको मौसमविदले बताएका छन्. सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन 2083 नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ. पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रुपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ. नयाँ व्यवस्था अनुसार पहिलोपटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्राकृतिजन्य निर्माण सामग्रीको निशुल्क उपलब्ध गराउनेछ. यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकले पनि पाउनेछन्. यसका साथै विपद प्रभावित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा समेटिएको छ. विधेयकले मध्यम आय भएका नागरिकलाई लक्षित गर्दै सुरक्षित र भूकम्प प्रतिरोधात्मक स्मार्ट घरको अवधारणा पनि ल्याएको छ. 20,00,000-75,00,000 रुपियाँसम्म लागत पर्ने यी घरहरू नागरिकले सहुलियतपूर्ण ऋण मार्फत खरिद गर्न सक्नेछन्, जसअनुसार सुरुमा 5,00,000 रुपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रुपियाँ किस्ता तिरेर घर प्राप्त गर्न सकिनेछ. नागरिकको क्षमताअनुसार 10,00,000-25,00,000 रुपियाँसम्म अग्रिम भुक्तानी गरी मासिक 15,000-35,000 रुपियाँसम्म किस्ता तिर्न सकिने अन्य विकल्पहरू पनि प्रस्ताव गरिएका छन्. निम्न आय भएका परिवारलाई आवासको ग्यारेन्टी गर्ने र मध्यम आय भएकालाई सुरक्षित घरको सुनिश्चितता गर्दै सबै नेपालीको आवास अधिकारलाई कानुनी रूपमा स्थापित गर्नु यो विधेयकको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ. नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पर्सि सोमबार हुने भएको छ. केन्द्रीय निर्वाचन समितिले कार्यसूची सार्वजनिक गर्दै असोज 19 गते सोमबार दिउँसो 2 बजेदेखि बेलुका 6 बजेसम्म काठमाडौँमा रहेको राष्ट्रिय सभागृहमा मनोनयन दर्ताको समय तोकेको जानकारी गराएको हो. काङ्ग्रेस महाधिवेशनको उद्घाटन भने भोलि खुल्ला मञ्चमा हुँदैछ. महाधिवेशनलाई सुरक्षित र व्यवस्थित बनाउन सम्पूर्ण तयारी पुरा गरेको स्वास्थ्य समितिले जनाएको छ. समितिका अनुसार महाधिवेशन स्थल खुल्ला मञ्चमा 30 जना स्वास्थ्य स्वास्थ्यकर्मी सहितको 5 हेल्थ डेस्क स्थापना गरिएको छ, जहाँबाट प्रतिनिधिहरूले निशुल्क औषधि र स्वास्थ्य परीक्षणको सुविधा पाउनेछन्। प्रतिनिधिहरूलाई रातिको समयमा समस्या परेमा अन कल ड्युटी मार्फत होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने व्यवस्था समेत मिलाएको छ। यसैबीच काङ्ग्रेसले युवा र महिलाको पहुँच बढाउन पदाधिकारीको संख्या थप्ने तयारी गरेको छ। विधान संशोधन समितिले तयार गरेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी 2 उपसभापति, 1 महामन्त्री र 1 सहमहामन्त्री थपिन सक्नेछन्। यसले 35 वर्ष मुनिका युवालाई नेतृत्वमा आउन सहज बनाउने अपेक्षा छ। पछिल्लो 9 महिनामा नेपालमा जापानिज इन्सेफ्लाइटिक्स अर्थात् जेई संक्रमणबाट 28 जनाको ज्यान गएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा 131 जनामा जेई संक्रमण पुष्टि भएकोमा 28 जनाको ज्यान गएको हो। संक्रमणबाट ज्यान गुमाउने र बिरामी पर्ने मध्ये 87% व्यक्तिले यसअघि जेई विरुद्धको खोप नलगाएको पाइएको छ। अहिलेसम्म देशका 37 जिल्लाका 90 पालिकामा यो संक्रमण फैलिसकेको छ। तथ्याङ्क अनुसार संक्रमित हुनेहरूमा धेरै कृषि पेसामा संलग्न नागरिक छन्। विशेष गरी धानखेत र सुँगुर फार्म आसपास बसोबास गर्नेहरू यसको उच्च जोखिममा परेको पाइएको छ। संक्रमण बढ्दै गएपछि सरकारले जोखिममा रहेका प्रभावित जिल्लाहरूमा जेई विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। अहिले झापाका सबै पालिका तथा कैलालीका घोडाघोडी, धनगढी र लम्कीचुहा नगरपालिकामा यो अभियान चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: खुशीको खबर।
4: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
3: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
4: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल 5 दशक देखी।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगंज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051148 70।
1: सोफा हब नेपालगंज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले बाँधको अवस्थाबारे उहाँलाई जानकारी गराएको हो। बाढीले अन्य आयोजनामा क्षति पुर्याए पनि कुलेखानीमा भरिएको पानीले आउँदो सुक्खायाममा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ। अब विदेशको खबर। यमनका केही भागमा साउदी समर्थित सरकारी फौज र इरान निकट हुथी समूह बीचको लडाईँ तीव्र हुँदा हजारौँ मानिस विस्थापित हुनका साथै खाद्य आपूर्तिमा अवरोध पुगेको छ। द्वन्द्व प्रभावित क्षेत्रमा हरेक 4 मध्ये 3 परिवार भोकै बस्न बाध्य भएका संयुक्त राष्ट्रसङ्घको खाद्य निकायलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। विश्व खाद्य कार्यक्रम WFAका अनुसार सरकारी नियन्त्रणमा रहेका र पहुँचयोगी क्षेत्रहरूका झण्डै 74% परिवारले आफ्नो आधारभूत खाद्य आवश्यकता पूरा गर्न सकेका छैनन्। यस वर्षकै उच्च तथ्याङ्क हो यो। WFAको तथ्याङ्क अनुसार सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरूमा झण्डै 1 करोड मानिस बसोबास गर्छन्। खाद्य असुरक्षामा भएको वृद्धिले बजारमा अवरोध र सहायतामा पहुँच घट्दै जाँदा झण्डै 90% खाद्य सामग्री आयात गर्ने यमनमा भोकमरी कति तीव्र गतिमा गहिरिँदैछ भन्ने कुरालाई दर्शाउँछ। पछिल्लो पटक चर्किएको यो द्वन्द्व खाद्य सुरक्षाका लागि अत्यन्तै विनाशकारी हुने खतरा रहेको पाइएको छ। 15 लाख मानिसहरूलाई पुग्ने गरी आफ्नो राहत तथा सहयोग निरन्तर गरिरहेको WFPले जनाएको छ। यसका लागि आफूलाई 10 करोड 90 लाख अमेरिकी डलर अर्थात् झन्डै 16 अर्ब 85 करोड रुपियाँ आवश्यक रहेको पनि WFPले जनाएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हराएको हो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्रै बनायो। भारतले एसियाली खेलकुदको पुरुष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरुष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलङ्काले बङ्गलादेशलाई 33 रनले हरायो आएको छ। दक्षिण एसियाली खेलकुद पुरुष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगे पनि श्रीलङ्कासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरियो, बाँकी विभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान। नयाँ भवन ऐन संसद सचिवालयमा दर्ता, गरिब तथा विपन्न नागरिकलाई 75,000 रुपियाँसम्म आवास अनुदान प्रस्ताव। काङ्ग्रेस महाधिवेशनमा उम्मेद्वारको मनोनयन पर्सि सोमबार हुने, यही महाधिवेशनमा पदाधिकारीको संख्या थप्ने तयारी। यमनमा सरकारी फौज र हुती समूह बीचको लडाईँले हजारौँ मानिस विस्थापित, प्रभावित क्षेत्रमा हरेक 4 मध्ये 3 परिवार भोकै बस्न बाध्य। र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।

0: सेवामा सम्मान, पेशामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु मा लक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ।
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला।
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081 530 244, 98 580 81 244।
7: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने, तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
8: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
7: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, MBBS, MS, MCS न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
8: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
7: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
8: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
7: ठेगाना अस्पताल रोड, भिटु मलको अगाडि बहराइच, आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 911 844 2021 र +91 99192216 11। त्यसै गरी नेपाली नम्बर 97692 49329। माथिका सबै नम्बरहरूमा व्हाट्सएपबाट पनि म्यासेज र फोन गर्न सक्नुहुनेछ।
9: Back to back.
10: In this song on
9: Stay tuned.

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184140007 र 98482639।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081535717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
4: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
3: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
4: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
3: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
4: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
3: सम्पर्क नम्बर 98480206697, 98582376697 र 98014।
4: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
5: In this song on Stay tuned.

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: होइन के भयो आज भोलि तपाईँलाई निकै चिन्तित देखिनुहुन्छ नि
3: के भन्नु खै केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ बस्न पनि गाह्रो हुन्छ कसैलाई भन्न पनि लाज लाग्छ अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ
2: अपरेसनको डरले उपचार नै नगर्ने अब त्यस्तो चिन्ता लिनु पर्दैन तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन ल सुन्नुहोस् यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ यहाँ पाइल्स मलद्वारमा मासु पलाउने दुख्ने पोल्ने एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने दुख्ने फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ साथै अण्डको सुनिने ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ
3: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला
2: अवश्य स्वास्थ्य समस्या लुकाउने होइन समयमै समाधान खोज्ने हो हजुर समस्याको कुरा गर्न नहिचकिचाउ उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ विशेषज्ञ डाक्टर विश्वास बिईएमएस सिएमएस एन्ड इडी युपी भारत लखनऊ सम्पर्क नम्बर भारतीय नम्बर +91 843 49 37 00 9 नेपाली नम्बर +977 970 1449 900

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
2: घर रंगाऊ खुशी बढाऊ
1: उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्सले

0: रंगा उदय देश मेरो एवरेस्ट।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जब से तुमको देखा है
1: सिंगापुर होलसेल
2: नेपालगंज सेतु बिक चोक
0: सिंगापुर होलसेल
2: नेपालगंज सेतु बिक चोक नामै काफी क्या दामी
0: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
2: मन पर्यो त पर्यो पर्यो।
1: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिंगापुर होलसेल।
2: सिंगापुर होलसेल सेतु बिका चोक अहिलेै जान पर्यो। हो सिंगापुर होलसेल मल नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45 98-28-36-50-65। सिंगापुर होलसेल मल।
3: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टर्नल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
6: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
5: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
6: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
5: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
7: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
4: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
8: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65+ बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु।
9: यो कृष्ण सार FM
10: 94 MHz कृष्ण सार जत्तिकै तेज।

0: बाबा के कान पिरात है, दवाई करावे खातिर कहाँ ले जाई।
1: बागेश्वरी कान स्वास्थ्य सेहर केंद्र जाऊ ना, यहाँ अनुभवी विशेषज्ञ और वरिष्ठ कान स्वास्थ्य प्राधिक लोगन से हर एक दिन कान परीक्षण किया जाता है। इतन कहाँ, यहाँ तो लंबे समय से कान पकते आवा, जीर्ण रोग, कान में यहाँ ढूसी भवा, कान खजुआब, कान से कम सुनाई देव, कान बंद हो, बीमारी लोगों के दवाई दरमत और सुझाव सलाह देते हैं। और साथ ही लंबे समय से कान पकते आवा, कान के जाली में छेद भवा, कान के हड्डी गले वाला रोग के शल्य क्रिया द्वारा दवाई करत हैं। साथ ही कान कम सुनने वाले बीमारी लोगों के यहाँ कान में लगावे वाला सस्ता से लेके महंगा महंगा तक मेरे मेरे के मॉडल के कान की मशीन हेयरिंग एड बिरामी लोगों के इच्छा अनुसार उपलब्ध करावत है। बीटी, सीआईसी, आरआईसी जैसन मशीन भी यहाँ उपलब्ध है।
0: ए अस है तो बाबा के यहाँ ले जाए के दवाई करावे से बढ़िया से सुने लगी है तो।
1: हाँ तो समय में यहाँ दवाई करावे से दवाई दरमत संभव है। बागेश्वरी कान स्वास्थ्य सेहर केंद्र प्राली नेपालगंज फुलटेकरा आर्मी ब्यारेक के सामने राप्ती रोड बांके। संचालक पूरन चौधरी। संपर्क नंबर 9848206697, 9858236697 और 9804483697। बहिरोपण निवारण कार्यक्रम में यहाँ सहभागी हुआ जाए, नियमित रूप से कान के जांच करावा जाए।
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
3: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेकरा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाके। संचालक पूरन चौधरी।
2: सम्पर्क नम्बर 9848206697, 9858236697 र 9804483697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
4: कान के समस्या बा, उपचार कराइकला कहाँ लैजिना हो?
5: बागेश्वरी कान स्वास्थ्य सेहार केन्द्र मा जाइन, वहाँ त अनुभवी चिकित्सक को वरिष्ठ कान स्वास्थ्य प्राविधिक से हरेक दिन कान के परीक्षण हुइत, ओतरकेल कहाँ हो? वहाँ तो लम्बा समय से कान पक्ती रहना, जीर्ण रोग, काने ढुसी, कान खजुइना, कान कम सुन्ना, कान दम्मा हुइना बिरामी के उपचार और परामर्श, वो लंबा समय से कान पकती रहले, कान के जालिम प्वाल परल, कान हड्डी खैना रोग के ऑपरेशन कई के उपचार हुई। वाकर संगे कान कम सुनना, विटामिन के ला कान में लगाइना, सस्ता व महंगा ढेर प्रकार के कान के मशीन विटामिन के रोजाई अनुसार के उपलब्ध फे करा जाए, जस्ते बीटीई, सीआईसी, आरआईसी जैसी मेसिन फे वहाँ मिलात।
4: ए ओसिड हो कल से बुडू हो वहाँ ले जाके उपचार करेले से वजह से सुनो से कही ता।
5: एकदम समय में उपचार करेले से उपचार संभव बा। बागेश्वरी स्वास्थ्य सेहार केन्द्र प्राली नेपालगंज फुलटेकरा आर्मी ब्यारेक के सामने राप्ती रोड बांके। संचालक पूरन चौधरी। संपर्क नंबर 9848206697, 9858236697 वो 9804483697। बहिरोपण निवारण कार्यक्रम में सहभागी हुई, नियमित कान के जांच करी।
6: रंग बहार
7: बर्जर संगे उपहार
8: बम्प
6: परमा यामाहा रेजियर
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
7: बर्जर पेन्स
8: अया कान दुखेर हैरान भइरहेछ के गर्ने कहाँ जाने होला
9: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान जम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
10: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
9: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580812244
11: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक
12: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबिनबाट गरिने डिजिटल एक्सरे सेवा
9: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगंज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085449451
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
2: हो र यो अस्पतालमा के सुविधा छन् नि
3: 24 घण्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु पिआइसियु आइसियु हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
3: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि
2: सम्पर्क नम्बर 081535717 हजुरबालाई लामो समयदेखि कानको समस्या छ नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला
3: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ त्यति मात्र कहाँ हो र यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग काने ढुसी कान चिलाउने कान कम सुन्ने कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ बिटिई सिआइसी आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्
2: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त
3: अवश्य समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
3: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाके सञ्चालक पुरन चौधरी
2: सम्पर्क नम्बर 9848206697 9858023697 र 9800143697
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ नियमित कानको जाँच गरौ
7: रंग बहार
6: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
7: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
6: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
7: बर्जर पेंस
13: यो कृष्णसार एफएम
14: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखि
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
4: हजुर। कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
5: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
6: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
5: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
7: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बाल सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
8: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: रंग बहार, रंग बहार।
4: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 5 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: के छ साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
4: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
3: वाह साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
4: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ
5: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ
6: उच्च रक्तचाप उच्च कोलेस्ट्रोल सुगर मधुमेह मुटु दुख्ने हिँड्दा छाती भारी हुने सास फेर्न गाह्रो हुने खुट्टा सुनिने शरीर सुनिने चक्कर लाग्ने बेहोस हुने हर्ट एट्याक हर्ट ब्लक मुटुको बाथरोग मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेसन गरेको वा गर्नुपर्ने मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला
5: उपलब्ध सेवाहरू
6: इसिजी इको टिएमटी 24 घन्टे होल्टर एबिपिएम ब्लड प्रेसर सुगर कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म दिउँसो 1 बजेदेखि 2 बजेसम्म साँझ 4 बजेदेखि 7 बजेसम्म
6: सम्पर्क नम्बर 081536667 9215597532 ठेगाना गणेशमान चोक भेरी अस्पताल जाने बाटो नेपालगञ्ज
7: रंग बहार
8: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
7: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
8: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
9: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
7: बर्जर पेंट्स

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार
3: 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला।

0: को जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
1: बीर डेंटल
2: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081 532 375।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त
3: ओहो बाजे अब उता आएन ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि
4: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा नाक कान घाँटी रोग विशेषज्ञ सेवा प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा छाला तथा यौन रोग विशेषज्ञ सेवा दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा एकुपंक्चर तथा फिजियोथेरापी सेवा 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा एयर कन्डिसन इमर्जेन्सी वार्ड स्ट्यान्डर्ड वार्ड
5: हजुर कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके सम्पर्क नम्बर 081414007 र 98482363

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081-535-717।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नमस्ते दाइ।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
6: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको BS सिलाई मेसिन सप्लाई छँदैछ नि।
5: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
6: तपाईँले जस्तो खोज्नुभयो त्यस्तै पाउँछ।
7: BS सिलाई मेसिन सप्लायर्स, घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2318, 98-224-1572 र 98-224-5278।
8: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
9: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसुन बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो दशैं हुने अनुमान।
0: नेपाली काङ्ग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया सुरु, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने।
1: 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै तराई मधेसमा शास्त्रीय र लोकमान्यता सहित जितिया पर्वको रौनक।
2: यसको लोक पक्ष नै प्रबल छ, यद्यपि मान्यता भनेको दीर्घ जीवन लोक अलोक दुइटै यहाँ चाहिँ मिसिएको छ।
0: बेलायतमा कोभिडका कारण अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ्यो, नयाँ भेरिएन्टबाट लन्डन सबैभन्दा धेरै प्रभावित।
1: र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 0825626601, 9858335990, 9858331684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्षको मनसुन नेपालबाट बाहिरिन सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसुन पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसुनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसुन बाहिरिने अनुमान छ। नेपालमा मनसुन पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्दछ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालिसकेको छ, जुन मनसुन अन्त्य हुने मुख्य सङ्केत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारिकमा मनसुन बाहिरिने औसत समय हो र यसपटक औसत मितिकै आसपासमा मनसुन फर्कन थालेको छ। गएको वर्ष भने अक्टोबर 10मा मात्र मनसुन हटेको थियो। यस वर्ष 6 वर्ष यताकै ढिला गरी जुन 19 तारिकमा मनसुन भित्रिए पनि एलनिनो प्रभावका बावजुद देशभर औसतकै आसपासमा पानी परेको छ। हालै मात्र बङ्गालको खाडीमा विकसित प्रणालीले देशैभर अत्यधिक वर्षा गराएको थियो, अब भने मौसम खुल्न थालेको छ। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक मदन सिग्देलका अनुसार अब अक्टोबर र नोभेम्बर महिनामा पोस्ट मनसुन सुरु हुन्छ। यो अवधिमा जलवाष्पयुक्त हावा कमजोर हुने र पुष्पछि चल्ने हिउँदे वायु पनि अहिले नै सक्रिय भइ नसक्ने भएकाले मौसम प्रायः सफा रहन्छ। वर्षा कम हुनु, वायुमण्डलको आर्द्रता घट्नु र तापक्रमको अन्तर निरन्तर बढ्नुले मनसुन अन्त्यको पुष्टि गर्दछ। यसै कारण अघिल्लो वर्ष हिले दशैं सामना गरेका नेपालीहरूले यस वर्ष भने घमाइलो दशैं मनाउन पाउने सम्भावना रहेको मौसमविदले बताएका छन्।
1: बाढी पहिरोका कारण छ दिनदेखि अवरुद्ध लमजुङको बेसी सहर चामे सडक सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोक्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सडक सञ्चालनमा आएको डुम्रे बेसी सहर चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। सडक सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। यसैबीच बाढी पहिरोका कारण अवरुद्ध बेनी जोमसुम कोरोला सडक मर्मतका लागि इन्धनको अभाव भएको छ। म्याग्दी खण्डको मालढुङ्गादेखि घाँसासम्मका 46 बढी ठाउँमा क्षति पुगेको यो सडक मर्मतका लागि इन्धनको अभाव मुख्य समस्या बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार डोजर लोडर र टिपर सञ्चालनका लागि डिजेल सकिएकाले सडक बनाउने काम 2 प्रभावित भएको छ। वैकल्पिक बाटो खुलाउने र इन्धन ढुवानीको प्रयास भइरहे पनि कोरोला नाकासँगको यातायात सम्पर्क टुट्दा मुख्य पर्यटकीय समयमा गतिविधि ठप्प भएको छ।
0: यसैबीच म्याग्दीका पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न भूगर्भविदहरूको टोलीले आजदेखि स्थलगत अध्ययन थालेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय र नेपाल भौगोलिक समाजको नेतृत्वमा आएको पुगेको प्राविधिक टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन सुरु गरेको हो। टोलीका संयोजक तथा समाजका अध्यक्ष भास्कर खतिवडा सहितका विज्ञहरूले ड्रोनबाट तस्विर लिनुका साथै माटो र ढुङ्गाका नमुना सङ्कलन गरी वैज्ञानिक अनुसन्धान अघि बढाएका छन्। अध्ययनबाट आउने सिफारिसका आधारमा पहिरो रोकथामका अल्पकालीन र दीर्घकालीन कामहरू अघि बढाउने बेनी नगरपालिकाका मेयर सुरत केसीले जानकारी दिनुभयो। गएको हप्ताको अविरल वर्षापछिको बाढी र पहिरोका कारण म्याग्दीमा 7 ज्यान गएको छ भने 2 अझै बेपत्ता छन्।
1: मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा हावाहरूले गोलभेडा खेतीमा ठूलो क्षति पुर्याएपछि किसानहरू मर्खामा परेका छन्। ऋणधन गरेर बनाएका टनेल उडाएपछि र उत्पादन लिने बेलामा बोटहरू ढलेपछि उनीहरूलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको छ। वडा नम्बर 8 बुढी चौरका शमशेर लागुनले तरकारी मण्डीको ऋण लिएर टनेलमा गोलभेडा खेती गर्नुभएको थियो, तर असोज 10 आएको हावाहुरीले उहाँका 3 टनेल पूर्ण रूपमा नष्ट गरिदिएको छ। राम्रो उत्पादन दिने बेलामै झाङ ढलेपछि उहाँलाई मण्डीको ऋण तिर्न समस्या भएको छ। हावाहुरीबाट बुढी चौर गाउँ नै प्रभावित बनेको छ। अच्युत घलान र सुजन पुडा सैनी लगायतका किसानको ठूलो क्षेत्रफलमा लगाएको गोलभेडा खेतीमा क्षति पुगेको छ। वडा कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार 35 घरदुरीको 7,000 मिटर टनेलमा क्षति पुगेको छ। विवरण सङ्कलनको काम भइरहेको र यस वर्ष बुढी चौरमा 70 बढी गोलभेडा उत्पादन घट्ने अनुमान गरिएको कार्यालयले जनाएको छ।
0: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्व दाउन्नेमा बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका 6 पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार 18 यात्रु लिएर नेपालगञ्जबाट काठमाडौँतर्फ गुडिरहेको बस बिहान विनयी त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा रहेको यस मोडमा पल्टिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा परि बसका चालक बाँकेको खजुरा गाउँपालिका 2 सुरेश विसी, कोहलपुर नगरपालिका 3 दिपेन्द्र केसी, कोहलपुर 10 एकेन्द्र राज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका 7 कृष्ण कनौजिया, जाजरकोटको भेरीगङ्गा नगरपालिका 3 निर्जुङ गुरुङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका नरेन्द्र राजगिरीको ज्यान गएको हो। दुर्घटनामा परि घाइते भएका 12 मध्यबिन्दु प्रादेशिक अस्पताल डन्डामा प्रारम्भिक उपचारपछि 8 थप उपचारका लागि चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो।
1: नेपाली काङ्ग्रेसले 15 महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो। उहाँका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यसपटक पूर्व सभापति शेरबहादुर देउबा मार्फत गराउने प्रयास गरिएको छ, तर देउबा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो। महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आउँदो कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने प्रवक्ता चालिसेले बताउनुभयो। सकभर सर्वसहमत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै उहाँले नेताभन्दा नीति चयनको अधिवेशन बनाउन जोड दिनुभयो। यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरु भएको हो। हरेक प्रतिनिधिले 3500 रुपियाँ बुझाएर झोला पाउने प्रवक्ता चालिसेले बताउनुभयो। भोलि उद्घाटन हुने महाधिवेशन अन्तर्गत 19 र 20 गते बन्द सत्र हुनेछ। 21 र 22 गते चुनाव प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्। केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पर्सि सोमबार हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसैबीच काङ्ग्रेसले युवा र महिलाको पहुँच बढाउन पदाधिकारीको संख्या थप्ने तयारी गरेको छ। विधान संशोधन समितिले तयार पारेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी 2 उपसभापति 1 महामन्त्री र 1 सहमहामन्त्री थपिन सक्नेछन्। यसले 35 वर्ष मुनिका युवालाई नेतृत्वमा आउन सहज हुने अपेक्षा छ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np।

0: सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
0: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
1: सम्पर्क 97051148 70।
0: सोफा हब नेपालगञ्ज,
1: विश्वासमा नम्बर एक,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।
2: अनुसार संक्रमित हुनेहरूमा धेरै जसो कृषि पेसामा संलग्न नागरिक छन्, विशेष गरी धानखेत र सुँगुर फार्म आसपास बसोबास गर्नेहरू यसको उच्च जोखिममा परेको पाइएको छ। संक्रमण बढ्दै गएपछि सरकारले जोखिममा रहेका प्रभावित जिल्लाहरूमा जेई विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। अहिले झापाका सबै पालिका तथा कैलालीका घोडाघोडी, धनगढी र लम्कीचुहा नगरपालिकामा यो अभियान चलिरहेको छ। सरकारले नियमित खोप कार्यक्रम अन्तर्गत बाल बालिकाले 12 महिनाको उमेरमा जेईको एक मात्रा खोप दिँदै आएको छ। कुनै कारणले छुटेका बाल बालिकालाई 5 वर्षको उमेरसम्म पनि यो खोप लगाउन सकिन्छ। जापानिज इन्सेफलाइटिसबाट बस्न खोप लगाउनुका साथै लामखुट्टेको टोकाइबाट जोगिन चिकित्सकहरूले सुझाव दिएका छन्।
3: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोग निवारणलाई उच्च प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग परीक्षण अभियान सञ्चालन गर्ने बताउनु भएको छ। आज आयोजित एक कार्यक्रममा उहाँले बिरामीको संख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताउनुभयो। मुख्यमन्त्री आचार्यले सामाजिक सुरक्षा भत्तालाई आवश्यकता र अवस्थाका आधारमा वर्गीकृत गरी प्रभावकारी बनाउनु पर्ने धारणा समेत राख्नुभयो। स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष 2081-82 नेपालभर 2,409 जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् भने लुम्बिनी प्रदेशमा मात्रै अहिले 547 जना कुष्ठरोगका बिरामी रहेका छन्। प्रदेश सरकारले रोगका कारण हुने सामाजिक लाञ्छना र विभेद अन्त्य गर्न जनचेतनाका कार्यक्रमलाई तीव्रता दिने जनाएको छ।
2: सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन 2083 नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रुपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ। नयाँ व्यवस्था अनुसार पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निःशुल्क उपलब्ध गराउनेछ। यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकले पनि पाउनेछन्। यसका साथै विपद प्रभावित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा समेटिएको छ। विधेयकले मध्यम आय भएका नागरिकलाई लक्षित गर्दै सुरक्षित र भूकम्प प्रतिरोधात्मक स्मार्ट घरको अवधारणा पनि ल्याएको छ। 20,00,000 देखि 75,00,000 रुपियाँसम्म लागत पर्ने यी घरहरू नागरिकले सहुलियतपूर्ण ऋण मार्फत खरिद गर्न सक्नेछन्, जसअनुसार सुरुमा 5,00,000 रुपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रुपियाँ किस्ता तिरेर घर प्राप्त गर्न सकिनेछ। नागरिकको क्षमता अनुसार 10,00,000 देखि 25,00,000 रुपियाँसम्म अग्रिम भुक्तानी गरी मासिक 15,000 देखि 35,000 रुपियाँसम्म किस्ता तिर्न सकिने अन्य विकल्पहरू पनि प्रस्ताव

0: स्थिर रहेकाले सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभयो। निरीक्षणका क्रममा नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले बाँधको अवस्थाबारे उहाँलाई जानकारी गराएको थियो। बाढीले अन्य आयोजनाहरूमा क्षति पुर्याएको भए पनि कुलेखानीमा भरिएको पानीले आउँदो सुक्खा याममा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ।
1: असोज 2 गतेदेखि सुरु भएको 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदैछ। धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न पार्दै परिवारमा सुख शान्ति र समृद्धि भित्राउने कामनासहित यो व्रत बस्ने परम्परा छ। व्रत अवधिभर फलाहार मात्र ग्रहण गरी सात्विक नियमको कठोर पालना गरेका व्रतालुहरूले आज अन्तिम दिन अर्थात् अध्यापनका अवसरमा विशेष पूजा आराधना गरिरहेका छन्। पूजा मण्डपमा चामलका 16 वटा थुप्रामा सुपारी सिक्का र पकवान राखेर महालक्ष्मीको आह्वान गरिएको छ। साथै पहिलो दिन हातमा बाँधिएको 16 गाँठो भएको पवित्र धागो फुकाएर ढुकुटीमा सुरक्षित राख्ने वा चोखो नदीमा विसर्जन गर्ने विधान छ। बेलुका चन्द्रमालाई अर्घ्य दिएर 16 जना सुहागिनी वा ब्राह्मणलाई दान दक्षिणा र प्रसाद खुवाएपछि यो व्रत सम्पन्न हुनेछ। भगवान शङ्करको उपदेश अनुसार चल्ने यस व्रतले घरको दरिद्रता नाश भई सुख र वैभव प्राप्त हुने धार्मिक विश्वास छ। यसैबीच मिथिला क्षेत्रमा महिलाहरू सन्तानको सुस्वास्थ्य दीर्घायु शौर्य र मङ्गलमय भविष्यको कामना गर्दै आज कठोर जितिया व्रत मनाइरहेका छन्। पितृपक्षको अष्टमी तिथिदेखि सुरु भएको यो पर्व एक अहोरात्र निराहार बसी मनाइन्छ। जितिया पर्वको थप चर्चा केही बेरमा रङ्ग दर्पणमा सुन्न सकिन्छ।
0: काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत पठाउने भएको छ। महानगरपालिकाले गोसारा हुलाक कार्यालय दिल्ली बजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पठाउने पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सल लगायत हुलाक वस्तु पठाउने भएको हो। सम्झौता बमोजिम महानगरपालिकाबाट हुने पत्रचारलाई व्यवस्थित, सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित प्राप्तकर्तासम्म पुर्याउन हुलाक सेवाको प्रयोग गरिनेछ। प्राप्तकर्ताले वस्तु बुझ्न नमानेमा वा वितरण हुन नसकेमा सम्बन्धित हुलाक वस्तु महानगरपालिकाको सम्पर्क इकाइमा फिर्ता गरिनेछ। यो सम्झौता 1 वर्षको लागि हो। नेपाल दर्पणमा रङ्ग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।
3: साथी खबर, निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
4: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
3: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
4: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।

0: तरङ्गा उदय देश मेरो एभरेस्ट।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाई सराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
4: एचएसए को नयाँ तथ्याङ्कले प्रति एक लाख जनसङ्ख्यामा अस्पताल भर्ना हुने साप्ताहिक दर 0.81 बढेर 1.20 पुगेको देखाएको छ। यसमा लन्डनमा सबैभन्दा उच्च अर्थात् 79

0: प्रतिशतको वृद्धि देखिएको छ। ज्येष्ठ नागरिक पनि यसबाट धेरै प्रभावित भइरहेका छन्। 85 वर्षभन्दा माथिका मानिसहरूमा अस्पताल भर्ना हुने दर प्रति 1 लाखमा 7.08 बढेर 12.43 पुगेको छ। यसैबीच अहिले देखिएको संक्रमणको वास्तविक संख्या तथ्याङ्कले देखाएको भन्दा धेरै हुन सक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्। महामारी बेलाको तुलनामा अहिले कोभिड परीक्षण गराउने मानिसहरूको संख्या निकै कम छ। यद्यपि अहिले देखिएको वृद्धि महामारीको चरम अवस्थामा देखिएका लहरहरूको तुलनामा निकै कम छ। बेलायतमा गएको अगस्तको अन्तिम हप्तामा कोभिडसँग सम्बन्धित 7 जनाको ज्यान गएको थियो। यस्तै त्यसअघिको हप्तामा 6 जनाको ज्यान गएको विवरण छ।
1: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको यो 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्रै बनाउन सक्यो। भारतले एसियाली खेलकुदको पुरुष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरुष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलङ्काले बङ्गलादेशलाई 33 रनले हराएको छ। एसियाली खेलकुद पुरुष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगे पनि श्रीलङ्कासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो। खबरको सिलसिला यति नै। आज शनिबार, अब रङ्ग दर्पणको पालो।
0: आजको रङ्ग दर्पण जितिया पर्वको रमझम र महत्त्वमा

दशैंको रौनक सुरु हुनै लाग्दा असोज कृष्ण पक्षको सप्तमी अर्थात् हिजोदेखि तराई मधेसका आँगनमा जितिया पर्वको उल्लास आएको छ। महिलाहरू बिहानै नुहाई धुवाई गरेर आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्छन्। घर घरमा जितियाका गीत गुनगुनाउने गरिन्छ। यसलाई कतै जिउतिया पनि भनिन्छ। यो पर्वलाई सामाजिक सद्भाव, कृषि जीवन र पारिवारिक सम्बन्धको प्रगाढ बनाउने पर्वका रूपमा लिने गरिन्छ।

असोज कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मको 16 दिन नेपाली समाजमा पितृहरूलाई सम्झने समय अर्थात् 16 श्राद्ध पर्छ। पितृपक्षको 16 दिनभित्र पर्ने ती दिन कृष्ण पक्षको सप्तमी अष्टमी र नवमीलाई जितिया भनिन्छ।

सप्तमीको दिन अर्थात् हिजो व्रतालु महिलाहरू नुहाउँछन् र घिरौलाको पातमा तेल र खरी चढाउने र एक छाक मात्र खाने परम्परा छ। जसको सासु वा आफ्नै आमा दिवंगत भइसकेका छन् ती महिलाहरूले यो व्रत गर्छन्। अष्टमी अर्थात् आजको दिन भने पूर्ण निराहार बसिन्छ अनि नवमीका दिन भोलि सूर्योदयभन्दा अगाडि नै मातृहरूलाई नैवेद्य चढाइन्छ।

सोह्र श्राद्ध वा वर्षी गर्दा पुरोहितलाई बोलाउने भोजन गर्ने चलन छ, तर जितियामा पण्डित वा पुरोहित बोलाइँदैन। यो पर्वमा जिमूतवाहन नामका देवताको कल्पना मिसिएको छ। सन्तानको दीर्घायु, रोग व्यवधाबाट सुरक्षा र उज्जवल भविष्यका लागि यो व्रत गरिन्छ भन्ने लोक मान्यता यसै अर्थमा बलियो भएको देखिन्छ।

जितिया पर्व तीजसँगको तुलना पनि सान्दर्भिक छ। तीज पहाड मधेश र सम्पूर्ण हिन्दूहरूले मनाउँछन्, तर पश्चिम नेपालमा साउन शुक्ल तृतीयामा र कतिपय ठाउँमा भदौ शुक्ल तृतीयामा मनाइन्छ। पहाडतिर तीजमा महिलाले गीत र नृत्य मार्फत कला प्रदर्शन गर्नु लगभग अनिवार्य जस्तै हुन्छ, तर मधेसतिर त्यस्तो परम्परा खासै देखिँदैन। जितियामा पनि संगठित रूपमा कला देखाउने चलन सबैतिर छैन, तर नुहाउन जाँदा र घर फर्कदा सामूहिक रूपमा गीत गाउने सामान्य परम्परा पनि धेरै ठाउँमा जीवित छ।

0: कुनै समयमा मिठो मसिनो खानाका लागि दसैँ तिहार फागु छठ लगायतका चाडपर्व आउनु पर्थ्यो। अनि जितियाको बिहानै मातृहरूलाई चढाइसकेपछि घरका सबैले दही चिउरा खाने र खुवाउने चलन छ। यसलाई सर्गही भनिन्छ। मातृसत्ताको सम्झना, पितृसत्ताको स्थापना, लोक परम्परा, कृषि जीवनको लय र पारिवारिक स्नेह, यी सबै तत्त्व जितियासँगै जोडिएका छन्। त्यसैले जितियासँग आस्थासँगै खानपिन, मेलमिलाप र परिवारको रमाइलो पनि उत्तिकै गाँसिएको छ। मैथिली संस्कृतिविद डाक्टर गोपाल ठाकुर:
1: एउटा शास्त्रीय मान्यता, अर्को लोक मान्यता, र त्यसै गरिकन एउटा चाहिँ अब शुद्धिकरणको पक्ष र अर्को चाहिँ मनोरञ्जनको पक्ष, र जितियामा पनि दुइटै कुराहरू चाहिँ छन्। एउटा त अब व्रतको नाममा भए पनि अलिकति चाहिँ नियम निष्ठामा बस्नु पर्दाखेरि, एक दिन खाना छोड्दाखेरि त्यो स्वास्थ्यको लागि पनि फाइदा हुने कुरो आफ्नो ठाउँमा छँदैछ, र यसले गर्दाखेरि यसको लोक पक्ष नै प्रबल छ। यद्यपि मान्यता भनेको दीर्घ जीवन, लोक परलोक दुइटै यहाँ चाहिँ मिसिएको छ।
2: रङ्ग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसुन बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान।
2: नेपाली काङ्ग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया सुरु, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने।
0: 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै तराई मधेस र शास्त्रीय र लोक मान्यता सहित जितिया पर्वको रौनक।
2: बेलायतमा कोभिडका कारण अस्पताल भर्ना हुनेको संख्या झन्डै 50% बढ्यो, नयाँ भेरिएन्टबाट लन्डन सबैभन्दा धेरै प्रभावित।
0: र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
1: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
0: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
1: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
0: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
1: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदेऊ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
2: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
3: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
4: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विगत चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विगत चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
5: हाट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हाट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसुति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
4: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
6: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-90-00।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक AI प्रविधि जडित 4D, 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: यो कृष्णसार FM
6: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरजराज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
4: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
5: रंग बहार
6: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
5: बर्जर पेन्स
7: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: Jonta Kibble, 5 došek tihi.
1: होइन, के भयो आजभोलि तपाईलाई? निकै चिन्तित देखिनुहुन्छ नि।
2: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ।
1: अपरेसनको डरले उपचार नै नगर्ने? अब त्यस्तो चिन्ता लिनु पर्दैन। तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अन्डकोष सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
2: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
1: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो। हजुर, समस्याको कुरा गर्न नहिचकिचाउँ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ। कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि। यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ। विशेषज्ञ डाक्टर विश्वास, BEMS, CMS एन्ड ED, UP, भारत, लखनऊ। सम्पर्क नम्बर, भारतीय नम्बर +91 843 49 37 00 9, नेपाली नम्बर +977 970 14 499 00।
3: यो कृष्ण सार FM
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ। शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ। फोन नम्बर

0: रङका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
2: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081-534-328।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1000-20000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
4: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
5: सम्पर्क 97051-48-70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: यो कृष्ण सार FM
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। महिला उद्यमीले उत्पादन गरेका वस्तुहरूको बिक्री गर्न काठमाडौँको जमलमा चेम्बर बजार सुरु। घोकेर पास गर्ने अहिलेको शिक्षा पद्धति बदलेर समाज संस्कृतिमा सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने शिक्षा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई।
1: प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन, शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
0: ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत आयोजनाको बाँधको निरीक्षण। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको तयारी पूरा। पूर्व सभापति देउवालाई उद्घाटन गर्न लगाउने प्रयास।
2: उहाँबाटै उद्घाटन गरौँ भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ, तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले नै उद्घाटन गर्ने चलन थियो।
0: यस वर्षको मनसुन नेपालबाट बाहिरिन सुरु। म्याग्दीमा पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्न सुरु। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा भएको यात्रु बस दुर्घटनामा 6 जनाको मृत्यु। र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक भारतलाई।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पाए भने मात्रै कृषिमा आकर्षण बढ्न सक्छ। तर विदेशबाट आयातित वस्तुहरूको बजार विस्तार गर्ने काम सरकारी संयन्त्रले गर्दा नेपाली किसानले उत्पादन गरेको वस्तुले बजार र मूल्य पाउन सकेको छैन। हरेक वस्तुमा परनिर्भरता बढ्दै गएकाले नेपाली उत्पादनको बजार विस्तार र उचित मूल्यको व्यवस्था गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
2: राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले शिक्षाको वास्तविक उद्देश्य परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित नहुने भन्दै शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोधको विकास गर्ने सशक्त माध्यम हो। शिक्षा व्यक्ति आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्ने पौडेलले बताउनुभयो।
3: नेपालको शैक्षिक विकासमा यस विद्यालयले पुर्याएको योगदान प्रशंसनीय छ। यहाँबाट शिक्षित विद्यार्थीहरूले देश तथा विदेशका विविध क्षेत्रमा पुर्याउँदै आएको योगदान पनि उत्तिकै अनुकरणीय छ। शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन। शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
2: पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको दाउनीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। मृतक सबैको पहिचान खुलेको छ। नेपालगंजबाट काठमाडौँ आउँदै गरेको बस विनय त्रिवेणी गाउँपालिका 2 स्थित एस मोडमा पल्टिँदा 12 जना घाइते भएका छन्। घाइतेमध्ये 8 जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्लाधिकारी जगदीश्वर उपाध्यायले सीआईएनलाई जानकारी दिनुभयो।
4: नेपालगंजबाट काठमाडौँतर्फ आउँदै गरेको बस नवलपरासी सुस्ता पूर्वको विदेश जोडी गाउँपालिकाको 2 नम्बरको 64 नम्बर राजमार्गमा चालकले नियन्त्रण दिनै नालामा पल्टेर दुर्घटना भएको अवस्था हो। है, उक्त बसमा चाहिँ चालक दलका सदस्य सहित 18 जना हुनुहुन्थ्यो। 18 जना मध्ये 6 जनाको मृत्यु भएको छ। 6 जना त्यसपछि 10 जना घाइतेको नजिकको अस्पतालमा उपचार गरिएको, 2 जना चाहिँ सकुशल भएको अवस्था हो। घाइतेहरू मध्ये धेरै जसो भने भरतपुर स्थित नयाँ मेडिकल कलेजमा पठाइएको अवस्था छ। त्यसमध्ये 3 जना चाहिँ नेपाली सेनाको हुनुहुन्थ्यो, बाँकी अन्य सर्वसाधारणहरू हुनुहुन्थ्यो।
2: भूगर्भविदहरूको टोलीले आजदेखि म्याग्दीको पहिरो प्रभावित क्षेत्रका स्थलगत अध्ययन थालेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी, खोल्सा, खरिया, पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रबन्धन र व्यापार विस्तारका लागि काठमाडौँको जमलमा चेम्बर बजार शुरू भएको छ। नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको भवनमा आजदेखि बजार सञ्चालनमा आएको हो। चेम्बर बजारमा खाद्यान्न, लत्ता कपडा, हस्तकलाका सामग्री तथा साल ट्रेनिङ लगायतका स्टलहरू रहेका छन्। यस बजारमा महिला उद्यमीले उत्पादन गरेका वस्तुका साथै आयात निर्यातसँग सम्बन्धित सामग्री बिक्रीका लागि राखिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुर स्थित कुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गर्नुभएको छ। पछिल्लो 8 गतेदेखि 12 असोजको भारी वर्षाले खतराको सतह पार गरेको बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ आज कुलेखानी ड्याम पुग्नु भएको हो। मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गर्नुभएको हो। मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताउनुभयो। भारी वर्षाका कारण बाँधमा उच्च निगरानी राखिएको र सबै रणनीति अपनाइएको जानकारी दिनुभयो। रसुवाको भोटेकोसी बाढीले बगाएर चितौन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याइने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरेको छ। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा चितौनले आज आयोजना गरिएको पाँचौं साधारण सभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरेको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन भोलि काठमाडौँको टुँडीखेलमा उद्घाटन हुने भएको छ। महाधिवेशनले आगामी 5 वर्षका लागि पार्टीको नीति कार्यक्रम र राजनैतिक मार्गचित्र तय गर्नेछ। साथै पार्टीलाई सुदृढ बनाउने तथा नेपालको राजनैतिक सुधारका विषयमा महत्वपूर्ण निर्णय र छलफल हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। उद्घाटन पूर्व सभापति शेरबहादुर देउवाबाट गराउने प्रयास भइरहेको र उहाँ उपस्थित नभए पार्टी सभापति गगन थापाले उद्घाटन गर्ने बताउनु।
5: यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निवर्तमान सभापति शेरवा देउपाबाट गरिदिनु भयो भने हामी सबैलाई त्यसको धेरै ठुलो सम्मान हामीले अनुभव गर्नेछौँ। किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ, सम्मान गरेको छ, उहाँबाटै उद्घाटन गरौँ भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ। तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले नै उद्घाटन गर्ने चलन थियो।
2: त्यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय बीपी नगर सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टा छुट्टै कोठामा व्यवस्था गरिएको छ। नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले 15 महाधिवेशनको झोला पाउनेछन्। उक्त झोलामा पार्टीको विधान कपी कलम लगायतका सामग्री राखिएको छ। महाधिवेशनको उद्घाटन भने भोलि काठमाडौँको खुला मञ्चमा 2 बजे उद्घाटन हुने कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले सीआईएनलाई जानकारी दिनुभयो।
6: नेपाली कंग्रेस पार्टीका 6743 तलैबाट निर्वाचित भएर आएका पार्टीका प्रतिनिधिहरू काठमाडौँमा आउने क्रम जारी छ। भोलि 10 बजे काठमाडौँ पुगि सक्नुहुन्छ। देश विदेशमा रहेका हाम्रा जनसम्पर्क समितिबाट आउनुहुने पार्टीका प्रतिनिधि महासमिति सचिव महाधिवेशन प्रतिनिधि पनि काठमाडौँमा हामीले उहाँलाई स्वागत गरिसकेका छौँ। हाम्रा मित्रवत सैद्धान्तिक रूपले पनि नजिक रहेका लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक पार्टीहरू देश विदेशकालाई पनि हामीले काठमाडौँमा स्वागत गरिसकेका छौँ। अब भोलि हाम्रो 2 बजेको समय जो हामीले उद्घाटन सत्रको कार्यक्रम दिएका छौँ, भोलि 2 बजे उद्घाटन सत्र प्रारम्भ हुन्छ।
2: यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसुन पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसुन वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसुन बाहिरिने अनुमान छ। नेपालमा मनसुन पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्व तर्फ बहन थालेको छ, जुन मनसुन अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारिकमा मनसुन बाहिरिने औसत समय हो र यस पटक औसत मितिकै आसपासमा मनसुन फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10मा मात्र मनसुन हटेको थियो। गएको हप्ताको वर्षापछिको बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी जुमसुम कोरला सड़कको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तर वर्षापछि आएको बाढी पहिरोले मालडुङ्गाबाट घाँसासम्म सन्डै 50 किलोमिटर दूरीमा 46 भन्दा धेरै ठाउँमा सड़क अवरुद्ध भएको थियो। मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानी र पर्वतको मालडुङ्गाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फी गाडी सञ्चालन भएको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निसिनमा भएको करोगी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन बनायो। पाकिस्तानका हसन नवाजले 96 रन बनाए। भारतका अक्षर पटेल, बान्सिङटन सुन्दर र शिवम दुबे 2-2 विकेटले यसअघि टस जितेर ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनायो। भारतका अभिषेक शर्माले 61 तिलक्स वर्माले 51 रन बनाए। पाकिस्तानका अहमद दानियाल र अराफत मिनहासले 2-2 विकेटले भारतले एसियाली खेलकुदको पुरुष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। यो सँगै पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरुष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई हराएको छ।
1: सन्तोषी रावल बाढी प्रभावित क्षेत्रमा खानेपानी र सरसफाइमा ध्यान दिनुपर्ने
7: र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाइ गर्ने।
1: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली र कविसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: रंग बहार बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
9: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
9: बर्जर पेन्स
10: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
11: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
10: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
12: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-99-00।
13: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखी
1: साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दै छौ आजकल तिम्रो जीवन त खुशी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेशामा गर्व ढुक ढुक हैन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ
3: दादी त्यसै गरी चितवन लगायत जिल्ला प्रहरी कार्यालयहरूबाट ती व्यक्तिहरूलाई पक्राउ गरेर कानुन मुनि कारवाही गरेको पनि हामीले सूचनाहरू आधिकारिक हाम्रा चाहिँ हाम्रा वेबसाइट मार्फत पनि सार्वजनिकरण गरिसकेको अवस्थाहरू छ विभिन्न पत्र पत्रिका पनि यो आइसकेको अवस्थाहरू छ अझै पनि कसैले त्यस्ता बहुमूल्य चिजवस्तुहरू बगाएर ल्याएको नाममा वा फेला परेको नाममा आफूसँग साथमा नराख्नु होला सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिनु होला
4: बाढीले बगाएर ल्याएका सामान भेटिए नजिकैको प्रहरी कार्यालय वा प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 नम्बरमा फोन गरेर खबर गर्न सक्नुहुन्छ बाढी प्रभावित क्षेत्रका कतिपय ठाउँमा अझै सडक खुलेका छैनन् यस्तो बेला स्वास्थ्य चौकी वा अस्पतालसम्म पुग्न समस्या त हुने नै भयो तर 98 5 12 55 254 फोन गर्नुभयो भने अप्ठ्यारोमा परेका गर्भवती र सुत्केरी महिलाको बेलैमा उद्धार गर्न मद्दत पुग्छ
5: भदौको 10 गते भुटेकोसी नदीमा आएको चाहिँ भीषण बाढीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा नुवाकोट धादिङका विभिन्न पालिकाहरूमा सडक सञ्जाल अवरुद्ध भएको छ यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ तपाईँहरूको घर आँगनमा तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु 98 5 12 55 254 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुऱ्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौँ र उहाँहरूलाई रेस्क्यु गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ
4: महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख अञ्जु ढुङ्गाना शुद्ध पानी पिउँदा झाडा पखाला हैजा टाइफाइड जस्ता रोग लाग्नबाट जोगिने चिकित्सकहरूको भनाइ छ सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे
6: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जाउँ है र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 11 15 फोन गरेर जानकारी लिन सकिन्छ र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 11 15 फोन गरेर जानकारी गराउनु होला र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने आफ्नो घर वरिपरि सरसफाइ गर्ने पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन् कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला डेङ्गी लगायतका समस्याहरूबाट हो
4: सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे आफू बसिरहेको वरपर पानी जम्ने खाल्डाखुल्डी पूर्ण अनि पानी शुद्ध गरेर पिउन सुझाव दिनुहुँदै तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सिआइएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ आजलाई मिलिजुली नेपाली यति नै अर्को अङ्कमा फेरि भेटौला
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ आमा खण्ड काव्यमा आमाको ममता र त्यागको चर्चा
8: आमा बिना

0: सफेद।
1: कविसँगको विशेष कुराकानी शनिवारीय विशेष बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: स्वयंसेविका दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भने।
3: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
2: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न के गर्ने होला दिदी।
3: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
4: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमाले आफ्नो सुख दुःखभन्दा सन्तानको सुख, सुरक्षा र भविष्यलाई पहिलो प्राथमिकता दिन्छन्। सन्तानको एउटा मुस्कानमा आमाको खुसी देख्ने र सन्तानको पीडामा आफू सधैँ दुःखी हुने आमाको बानी हुन्छ। आमाले जीवनमा हरेक कठिन मोडमा साथ र हौसला दिनुहुन्छ। रातको निन्द्रा त्यागेर सन्तानको हेरचाह गर्नु, आफ्ना इच्छा र आवश्यकतालाई पछाडि राखेर सन्तानको आवश्यकता पूरा गर्न आमा निरन्तर लागेको कुरालाई धेरै साहित्यमा वर्णन गरेको पनि पाइन्छ। यस्तैमध्ये आमा खण्डकाव्यका लेखक कवि भरतमणि ढुङ्गानासँग हामीले कुराकानी गरेका छौँ।
1: आमालाई सम्झनु स्वधर्म हो मेरो, त्यस्तै गरेर राष्ट्र पनि आमा हुन्, देश पनि आमा हुन्। यसमा देशलाई पनि समेट्न खोजिएको छ र यो देशभित्रको प्रकृतिलाई पनि यो खण्डकाव्यले बोक्न खोजेको छ।
0: अब यसमा जस्तो खण्डकाव्यलाई चाहिँ तपाईँले जुन आमाको हिसाबले चुन्नुको कारण चाहिँ?
1: आमा भनेको संसार देखाउने एकमात्र मातृशक्ति हुन्। काव्य लेखेर मात्रै आमाको सेवा त पुग्दैन होला, तर काव्य लेखेर आमालाई सम्झाउनुको मूल उद्देश्य भनेको कति छोराछोरीहरूले अहिलेको अवस्थामा आएर आफ्ना आमाहरूलाई भुलेका छन्। वृद्धाश्रमहरूमा लगेर एउटा जीवनहीन जीवन यापन गराउन बाध्य बनाएका छन्। ती त्यस्ता छोराछोरीहरूलाई पनि र त्यो आमाको ममतालाई नभुल्नुहोस् भन्ने उद्देश्यले यो आमा खण्डकाव्य लेख्न म प्रेरित बने।
0: अब नास्ति मातृ समो गुरु, होइन, आमा जस्तो गुरु कोही छैन, सबै सिकाउने त आमा नै हुनुहुन्छ, होइन? तपाईँ एउटा गुरु पनि हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, यत्रो लामो समय शिक्षण पेसामा लाग्नुभयो, होइन? लामो समय सिकाउँदाखेरि आमाले, आमा त्यो महान गुरु जसले दिएका केही सङ्केतहरू पनि मान्छेको लागि ठुलो शिक्षा हुन्छ, होइन? त्यो कुरालाई चाहिँ कसरी वर्णन गर्नुभएको छ?
1: घर नै पहिलो पाठशाला हो र आमा नै पहिला गुरु हुन्। अब यसै सिलसिलामा धेरै कुराहरू घरभित्रबाट आमाबाट सिकेर आएको हुनाले यो आमाले सिकाएका कुराहरू मूर्त रूपमा रहिरहन् हामीले भुल्नु हुँदैन। आमाले दिनुभएको ज्ञानबाट नै हाम्रो ज्ञानको उचाइ अझ चुलिएको छ।
0: अब यसलाई चाहिँ तपाईँले जस्तो कति समय लाग्यो, कसरी योजना बनाउनु भयो यो लेखनलाई?
1: डेढ वर्ष अगाडिदेखि मेरी आमा अहिले अस्वस्थ हुनुहुन्छ, अर्काको सहारामा मात्रै उहाँ बाँच्नु भएको छ। त्यो परिस्थितिलाई देखेर मैले खण्डकाव्य तयार गर्ने सोच बनाएँ, जुन अहिले पाठकहरूको हातमा पुर्याएको छु।
0: जन्मदिने आमासँगै तपाईँले अब जन्मभूमिको कुरा पनि उठाएको छु भन्नुभयो, होइन? जन्मभूमिलाई चाहिँ कसरी प्राथमिकता दिनुभएको छ, कसरी उठाउनु भएको छ?
1: यो जन्मभूमि भन्दा ठुलो के नै वस्तु होला र त्यसैले आमासँग यो जन्मभूमिलाई ठाउँ ठाउँमा मैले पद्यात्मक रूपमा लयमा सम्प्रेषण गरेर आमालाई र धरती आमालाई दुवै आमालाई मैले सँगसँगै लाने प्रयास गरेको छु।
0: अब तपाईँले भोगिरहँदाखेरि त्यो धरतीको माया कस्तो हुँदो रहेछ?
1: धरती भनेको त यो विचित्र मायाको खानी हो, जसले म नाबालकलाई यस्तो बनायो। यसमा धरतीको पनि महत्त्वपूर्ण हात छ। यही धरतीमा जन्मेँ, हुर्केँ, बढेँ, पढेँ, रमे रमाएँ, अब त्यसको बारेमा केही बोल्नु, केही लेख्नु, दुई चार शब्दहरू त्यसमा मैले खर्च गर्नु, यसलाई चाहिँ मैले मेरो आफ्नो कर्तव्य ठानेर धरती मातालाई पनि जननीसँगै तुलना गरेर यसमा अघि बढेको छु म।
0: यहाँ केही आमाको बिछोडका भावहरू रहेछ, होइन? तपाईँले किन यो उठाउनु भयो?
1: अब यो आमा भन्ने यस्तो चिज हो, आमा शब्द यस्तो चिज हो, यो वास्तवमा ममताले भरिएको शब्द छ। किन आमाको व्यवहारभित्र ममता छ, स्नेह मौलाएको हुन्छ। अब त्यस्तो ममता र स्नेहलाई कल्पनाको आधारमा छोड्नु पर्दाखेरि भाव विह्वल अवश्य हुन्छ। त्यसैले यो कहिले पनि साथबाट नछुटोस्, सनै आमाको काखमा लडीबुडी गरेर खेल्न पाऊँ भन्ने आशयमा मैले यो कुरो यहाँ उजाएको हुँ।
0: आमाको बिछोड, अब सबैको आफ्नो आमालाई छोड्ने चाहना त हुँदैन होइन, रहर हुन्छ आमासँगै बस्ने, तर बाध्यताले कतिपय काम गर्न टाढा जानुपर्ने, ठाउँ छोड्नुपर्ने, विदेश जानुपर्ने होइन, अनि आफ्नै ठाउँमा हुँदाखेरि पनि अब दुई चारजना दाजुभाइ हुन्छन्, आमा कोसँग बस्नु भएको छ, सबैले फेरि आमासँग बस्ने भाग्य नि पाउँदैनन्, अनि त्यो कुरालाई चाहिँ
1: यी कुराहरू हुँदा हुँदै पनि त्यो हृदयमा आमा हुनुपर्छ, मनमा आमा हुनुपर्छ, र जहिले हामीले आमाको सामिप्यता पाउँछौँ त्यो दिन सेवाभाव दर्शाउन सक्नुपर्छ। त्यति मात्र हुँदा पनि धेरै हुन्छ जस्तो मलाई लाग्छ। सधैँभरि हो सँगै हुन सकिन्न, आफ्ना बाध्यताहरू छन्।
0: कुपुत्रो जाए त कोचिदपि कुमाता नवगती भनेर भनिएको छ होइन,
1: अवश्य
0: अब छोरो चाहिँ अब कहिले काहीँ कर्तव्य पुरा नगर्दा कुपुत्रो हुन सक्छ, तर आमा कहिले पनि कुमाता अथवा नराम्रो कसैले नै आफ्नो जन्म दिने आमालाई त्यो हिसाबले हेर्दैन होला। अहिलेको पछिल्लो यो परिस्थिति समय अनुसार चाहिँ यस्तो खालको शिक्षाहरू हाम्रो विद्यालयमा कतिको दिइन्छ होइन, आफ्नो अभिभावकलाई आफ्नो आमालाई बुवालाई सम्मान गर्नुपर्ने कुराहरू कतिको छ अहिले पछिल्लो समय?
1: अब हाम्रा हरेक कुरामा, शिक्षामा, नैतिकतामा, हाम्रा वैयक्तिक आचरणमा पनि पाश्चात्य संस्कारहरूले आफ्नो ठाउँ ओगटिसक्यो, हामी अन्धानुकरणमा लिप्त भयौँ।
0: तपाईँले रचना गर्नुभएको यो खण्डकाव्यबाट केही एकदमै राम्रो तपाईँलाई श्रोताहरूलाई सुनाइदिनुहोस् न।
1: यहाँ प्रकृति परक कुराहरू छन्, अलिकति म चार लाइन सुनाउँछु। पाखा पखेरा बन कुञ्ज भित्र मुहार तिम्रै छ पवित्र चित्र, संसार सिरिजे जति छन् जहाँ छन् सिङ्गो धरामा परिपूर्णता छन्।

0: अपूर्णतामा पनि पूर्णताको अज्ञानतामा पनि ज्ञानताको छदेन आमाहरूको यसैमा संसार आमाहरूको बसैमा।
1: राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति र इतिहास अनि राष्ट्रप्रति सचेत हुनको लागि सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी कुदाउनेमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कुलेखानी जलविद्युत आयोजनाको बाँधको निरीक्षण गर्नुभएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन भोलि काठमाडौँको टुँडी खेलमा उद्घाटन हुनेछ। यस वर्षको मनसुन नेपालबाट बाहिरिन सुरु गरेको छ। गएको हप्ताको वर्षापछिको बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी जमसोङ कोराला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। र जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्णपदक भारतले जितेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
7: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
6: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
7: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
6: कस्तो खबर?
7: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
6: ए, साँच्चै?
7: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
6: ए, त्यो त झन् राम्रो
7: हो नि। डाक्टर पूनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
6: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
7: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
6: यो त पुरा प्याकेज जस्तै भयो नि।
7: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
6: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
7: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
8: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठुलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठुलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
9: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
10: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगंज सम्पर्क फोन नम्बर 081-531-380 मोबाइल 98-580-30-479 र 98-480-21-380
11: रंग बहार रंग बहार
12: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
11: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
12: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
11: बर्जर पेन्स
13: मानिस अधिकारका साथ जन्मिन्छन् बजारमा बिक्रीका लागि होइन लोभ र प्रलोभनमा नपरौं असुरक्षित बसाई सराई नगरौं सचेत बनौ मानव तस्करको जालबाट बचौं यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ जनहितका लागि आफन्त नेपाल
14: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ
15: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर
14: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया एमबीबीएस एमएस एमसिएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ
15: हामी कहाँ टाउकोमा चोट टाउको हड्डीको फ्र्याक्चर मस्तिष्कको नसा फुट्ने समस्या ब्रेन हेमरेज ब्रेन ट्युमर हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या दिमागी ज्वरो माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्
14: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन कम्मर दुख्ने हात वा खुट्टामा झमझम हुने हात खुट्टा सुन्निने कमजोरी हुने वा कम्पन्न हुने समस्या डिस्क सर्ने घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ
15: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी स्पाइन सर्जरी ट्रमा केयर न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन् त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ
14: ठेगाना अस्पताल रोड भिटु मलको अगाडि बहराइच आजै सम्पर्क गर्नुहोस् भारतीय नम्बर +91 911-8442021 र +91 99192211 त्यसै गरी नेपाली नम्बर 97692-49329 माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि म्यासेज र फोन गर्न सक्नुहुनेछ

94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरजराज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: सेवा
0: यो त पुरा प्याकेज जस्तै भयो नि।

0: अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
0: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
5: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
0: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
5: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
0: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
5: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
0: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
6: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
1: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM जनहितमा जारी सन्देश।
7: नमस्ते दाई।
8: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
7: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
8: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
9: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
10: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
1: हाम्रा विशेषताहरू
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टी

0: अनलाइन मेडिकल गरिन्छ।
1: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा,
0: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा,
1: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा,
0: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर साकेबाट उपचार तथा परामर्श सेवा,
1: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा,
0: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा,
1: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा,
0: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
1: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
2: यो कृष्ण सार FM
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: अया कान दुखेर हैरान भइराछ, के गर्ने कहाँ जाने होला।
1: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580-81244।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगंज।
4: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि।
3: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
4: सम्पर्क 97051148
3: सोफा हब नेपालगंज,
4: विश्वासमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
5: रंग बहार रंग बहार
6: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
5: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेंट्स।
7: कार्बन लाभ प्राप्तिका लागि सामुदायिक साझेदारी कबुलियती वन समूहले लगानी योजना प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना। नेपाल सरकार र विश्व बैंक बीच भएको उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता बमोजिम नेपालको तराई भूपरिधि क्षेत्रका रौतहटदेखि कञ्चनपुर सम्मका 13 जिल्लाहरूमा कार्यान्वयन भइरहेको उत्सर्जन न्यूनीकरण कार्यक्रमको पहिलो किस्ता बापत नेपाल सरकारले करिब ₹1,34,00,000,000 कार्बन लाभ प्राप्त गरेको छ। उक्त कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकसँग भएको कार्बन उत्सर्जन भुक्तानी सम्झौता अनुसार लाभ वितरण योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। स्वीकृत लाभ वितरण योजना अनुसार चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रममा समुदायद्वारा व्यवस्थित वन समूहलाई दिगो वन व्यवस्थापन, जीविकोपार्जन तथा क्षमता अभिवृद्धि कार्यक्रम कार्यान्वयनका लागि माथि उल्लेखित तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका देयाय अनुसारको लक्षित समूहले लाभ वितरण योजनामा उल्लेखित लगानी योजना प्रस्ताव सहित यो सूचना प्रकाशन भएको मितिले 90 दिनभित्र सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्यान्वयन केन्द्र बबरमहलमा पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रसारण गरिएको छ। तपसिल तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका सामुदायिक वन, कबुलियती वन, साझेदारी वन समूह सबै दिगो वन व्यवस्थापनका क्रियाकलाप, प्रकृतिमा आधारित रेसा तथा वनजन्य उद्यम विकास, कृषि वन तथा नगदे बाली विकास, परम्परागत सिप तथा आयमूलक तालिम र लाभ वितरण योजना उल्लेखित नकारात्मक सूची बाहेकका क्रियाकलाप वन तथा वातावरण संरक्षणका क्रियाकलाप। लगानी योजना प्रस्तावको अधिकतम बजेट सीमा प्रति हेक्टर ₹1,000। लगानी योजना तथा प्रस्ताव पेश गर्दा संलग्न गर्नुपर्ने विवरण समूहको कार्यकारिणी समिति वा साधारण सभाको निर्णयको प्रति लिपि, अध्यक्ष, सचिव र कोषाध्यक्षले संयुक्त हस्ताक्षर गरेको अनुमानित लागत सहितको लगानी योजना, खाता सञ्चालन रहेको बैंकको चेकको छाया प्रति, सम्बन्धित वडा कार्यालयको सिफारिस, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर नभएको हकमा नजिकैको सामुदायिक वन समूह वा साझेदारी वन समूहको सिफारिस, डिभिजन वन कार्यालय स्थित रेड सेल फोकल पर्सनको सिफारिस पत्र। प्रस्ताव पेश गर्ने ठेगाना सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्यान्वयन केन्द्रको इमेल redidicnp@gmail.com मा वा सूचना अधिकारीको फोन व्हाट्सएप नम्बर 98490-10358। नोट, लगानी योजनाको फारम रेड कार्यान्वयन केन्द्रको वेबसाइट www.redd.gov.np बाट डाउनलोड गर्न वा सम्बन्धित डिभिजन वन कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
8: यो कृष्ण सार FM
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
10: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एडुकेसन कन्सल्टेन्सी।
11: नयाँ भाषा कक्षा सुरु हुँदैछ, तपाईँको कुरा गर्छौँ।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87 535 र 98082 54 0 37।
6: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
7: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
6: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
8: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 99 00।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081-531-860 र 081-531-861
4: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
6: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
5: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
6: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
6: धन्यवाद शुभश्री आइबिएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98-61-14-16-99
8: नमस्ते दाई
9: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
8: विदेश नाटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
9: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
12: हाम्रा विशेषताहरू
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
12: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
11: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
12: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको इसिजी डिजिटल एक्सरे सेवा
11: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
12: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
12: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822
0: रंग बहार रंग बहार
13: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
13: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
14: के छ साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
15: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
14: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
15: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
16: यो कृष्ण सार एफएम
17: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
18: मैं उसके लिए मर चुकी हूँ
19: वो भी आपकी यादों में पल पल मर रहा है
18: तो कह दो उसे कि उन यादों की चिता बना के जला दे
19: उस चिता से उठता धुआं भी आपके प्यार का ही होगा

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000-20,000 सम्म छुट, 10-15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
3: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
4: सम्पर्क 97051-48-70।
3: सोफा हब नेपालगञ्ज,
4: स्वास्थ्यमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184140007 र 98482363।
3: रंग बहार, रंग बहार।
4: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेन्स।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: अपर्च्युनिटी 1900 बार शिक्षित सबको अवसर में प्रस्तुत सुविशु अपर्च्युनिटी यस योजना अंतर्गत ग्राहक पाने हुने 25 Mbps इंटरनेट र क्लियर टीवी को फुल HD पैकेज प्रति महीना मात्र रु 1040 में र 65 भन्दा बड़ी HD चैनल भएको क्लियर टीवी को पैकेज प्रति महीना रु 221 में साथ ही दामी म्यूजिक को प्रीमियम पैकेज 3 महीना का लागि निःशुल्क शर्त र नियमहरू लागू हुने छन् थप जानकारी का लागि www.subisu.net.np subisu
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोग का विशेषज्ञ डाक्टर अल्ताबान राही MD इंटरनल मेडिसिन TU एंडोक्राइनोलॉजिस्ट सर गंगाराम हॉस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनमाचारी MBBS MD KU IVF स्पेशलिस्ट इंडिया र डाक्टर सूरज राज भट्टराई MBBS MS KU वरिष्ठ कंसल्टेंट जनरल तथा लैप्रोस्कोपिक सर्जन बाट सेवा पाइन्छ
1: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरु सेवाहरू पनि छन् दैनिक ओपीडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पूरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगञ्ज
4: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट 10 देखि 15 वर्ष सम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि
3: अहिले थमाथम बिक्री भइरहेको छ स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि
4: सम्पर्क 97051148
3: सोफा हब नेपालगञ्ज
4: विश्वासमा नम्बर 1
3: क्वालिटीमा सबैभन्दा बेस्ट
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
6: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
5: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
6: होइन हामीसँग अझै आशा छ मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
6: धन्यवाद शुभश्री IVF हाम्रो सपना साकार बनाइदिनु भएकोमा
7: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98614169
8: रंग बहार रंग बहार
9: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
8: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
9: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
8: घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
10: बर्जर पेंट्स
11: यो कृष्ण सार FM
12: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज